प्रकट गर्नको निम्ति मानिस जातिको निम्ति बलिदान भएर मानिसलाई बाटो सत्य र जीवन दिनको निम्ति यीशु प्रभुलाई पठाउनु भयो अनि यीशु प्रभु त्यो काम फट्टै गर्नुभयो क्रुसमा पूरा गर्नुभयो र उहाँले यहाँ भन्दै हुनुहुन्छ यसरी मलाई पिताले पठाउनु भयो अब म त पिताकोमा जाँदैछु त्यस कारणले गर्दा अधुरो काम पूरा गर्नको निम्ति म पनि तिमीहरूलाई संसारमा पठाउँदछु अनि तिमीहरू संसारमा गएर अब के गर्नुपर्छ यहाँले स्पष्ट भन्नुभयो त्यसमा तिमीहरूले मानिसहरूको पाप क्षमा गर्नुपर्छ जब तिमीहरूले मानिसहरूको पाप क्षमा गर्छौ तिमीहरूलाई त्यो क्षमा हुन्छ यदि तिमीहरूले मानिसहरूको पाप क्षमा गरेनौ भने त्यो क्षमा हुने छैन त्यसले गर्दा महत्वपूर्ण कुरा प्रियहरू आज हामीले नेपालमा सुन्छौ सत्य निरूपण मेलमिलाप आदि इत्यादि किनभने जुन जुन देशहरूमा द्वन्द्वबाट मानिसहरू गुज्रिएका हुन्छन् त्यहाँ धेरै घाउ चोट हुन्छ यो बाहिरी घाउ मात्र नभएर भित्र मन मस्तिष्कको चोट हुन्छ जबसम्म त्यो चोट निको हुँदैन तबसम्म त्यहाँनिर चाहिँ मिलाप हुँदैन शान्ति हुँदैन त्यसैले त्यो चोट निको पार्नका निम्ति भनेको चाहिँ क्षमा दान क्षमा लिने र क्षमा दिने जब यो क्षमा दिने र लिने कुरा हुन्छ त्यसपछि त्यहाँ मेलमिलाप हुन्छ जब त्यहाँनिर चाहिँ पनपक्ष नगरिकन स्पष्ट रूपमा चाहिँ त्यो घटनाको कुरालाई वर्णन गरेर जब त्यहाँ एकले अर्कोलाई अङ्कमाल गरेर स्पष्ट रूपमा चाहिँ क्षमा दिने र लिने काम हुन्छ त्यसपछि त्यहाँ साँच्चीकै मिलाप हुन्छ त्यहाँ शान्ति हुन्छ आज वास्तवमा परमेश्वरले स्वर्गबाट यीशुलाई पठाउनु भएको उद्देश्य पनि यही थियो कि पृथ्वीको घाउ चोट मात्र होइन अनन्तको लागि लागेको चोट पनि निको पार्नका निम्ति क्षमा दान दिने मानिसहरूलाई मानिसहरूले गरेको पाप परमेश्वरको विरुद्धमा गरेको पापलाई क्षमा दिने क्षमा लिने क्षमा गर्ने कुराका निम्ति उहाँले त्यो मिसन दिएर प्रभुलाई पठाउनु भयो आज संसारमा हामीलाई पनि प्रभुले यही दिनु भएको छ त्यही भएर कतिचोटि मानिसले सोच्छन् कतिजनाले विचार गर्छन् विरोध गर्छन् क्रिस्चियनहरूले प्रचार गर्ने खालि धर्मको प्रचार किन गर्ने ए प्रिय तपाईँले बुझ्नुहोस् मानिसलाई मिलापमा ल्याउने कुरा मानिसमा शान्ति ल्याउने कुरा मानिसलाई सुखमा लाने कुरा मानिसलाई मिलापमा ल्याउने कुरा मानिसहरूको बीचमा सम्बन्धमा प्रगाढ हुने कुराहरूको प्रचार नगरेर अरू के को प्रचार गर्ने लुटपाटको प्रचार गर्ने विध्वंस मच्याउने कुराको आतंक फैलाउने कुराको प्रचार गर्ने दुष्टता र खराबीको प्रचार गर्ने जसले समाजलाई तहस नहस बनाउँदछ मानिसको जीवनलाई बर्बादी गर्दछ के चाहिँ प्रचार गर्ने त्यसैले प्रियहरू जससम्म ज्योति हुनुहुन्छ जसले सत्यताको ज्ञान पाएको छ उसले त्यसबाट आउने परिणामको कुनै प्रभाव गर्दैन र उसले जे सत्य जानेको छ जुन शान्ति उसले प्राप्त गरेको छ जुन उपहार उसँग छ जुन मिसन उसलाई दिएको छ त्यो मिसन उसले प्रचार गरि नै रहन्छ बताइ नै रहन्छ उसले जतिसुकै ठूलो मूल्य चुकाउनु परोस् उसले त्यो बताइ नै रहन्छ अनि अन्तमा जीत पनि त्यसकै हुन्छ किनभने त्यहाँ सत्यता छ त्यसले एउटा व्यक्तिको स्वार्थलाई पूर्ति गर्दैन त्यसले समग्र मानव जातिको खाँचोलाई पूर्ति गर्छ त्यसैले आज तपाईँ एउटा व्यक्तिको स्वार्थ पूर्तिको निम्ति तपाईँ खिलाफमा खडा हुने कि सारा मानव जातिको निम्ति सदाको निम्ति सधैँको निम्ति सबैको निम्ति वास्तविक खाँचो पूर्ति गर्ने कुराको पछि लाग्ने त्यो तपाईँको हातमा छ त्यो तपाईँको हातमा छ आदरणीय श्रोता त्यो तपाईँको हातमा छ हामीलाई अरू केही भन्नु छैन हामी यति मात्र अनुरोध गर्छौ आग्रह गर्छौ कि प्रभु यीशु ख्रीष्ट सबैको मसीहा हुनुहुन्छ सबैको मुक्तिदाता हुनुहुन्छ उहाँ स्वर्गबाट आउनुभयो अनि उहाँले आफ्नो चेलाहरूलाई र सबै उहाँका अनुयायीहरूलाई अनि सबै मानव जातिलाई उहाँले तीनवटा विशेष उपहार छोडेर जानु भएको छ त्यो शान्ति जो कहिले पनि अन्त्य हुँदैन कुनै कुराले पनि त्यो शान्तिबाट अलग गर्न सक्दैन पवित्र आत्मा जसले सिकाउनुहुन्छ जो हाम्रो असल गुरु हुनुहुन्छ जसले हामीलाई सत्यतामा अगाडि बढाउनुहुन्छ र हामीलाई मिसन दिएको छ कि हामी गएर हामीले मानिसहरूलाई हामीले क्षमा दिने र हामीले क्षमा दियौं भने उनीहरूको क्षमा हुनेछ प्रिय श्रोता म विश्वास गर्छु यो वचन तपाईँको लागि अर्थपूर्ण छ तपाईँले मनन गर्नुहोस् चिन्तन गर्नुहोस् र यो उपहारलाई कृतज्ञ साथ विनम्र साथ आफ्नो जीवनमा स्वीकार्नुहोस् र यसको आनन्द तपाईँले लिनुहोस् आदरणीय श्रोता तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सफल यात्रा प्रिय श्रोता तिनजेलसम्म कार्यक्रम ध्यानपूर्वक सुनेर हामीलाई साथ दिनुभएको लागि मुरी मुरी धन्यवाद दिन चाहन्छ र म विश्वास गर्छु आजको सन्देशले यहाँको जीवनमा महत्वपूर्ण अर्थ राखेको छ र यस्तै यस्तै जिज्ञासाहरू अथवा कुनै प्रकारको प्रश्नहरू या तपाईँ यी उपहारहरू लिनको निम्ति इच्छुक हुनुहुन्छ प्रभुलाई पछ्याउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो कार्यक्रमको सम्पर्क ठेगाना छ कार्यक्रम सफल यात्रा पोस्ट बक्स नम्बर 3304 काठमाडौँ नेपाल सम्पर्क नम्बर छ 9840127189 9840127189 अर्को नम्बर छ 9840713354 9840713354 आदरणीय श्रोता यहाँहरूलाई धन्यवाद दिँदै र फेरि पनि अर्को कार्यक्रममा यस्तै आशिषमय र हृदय स्पर्शी भजन सन्देश र सफल कथाहरू लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तुता तेज रोका पनि

छुएर प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हामीलाई छान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको

Krishna tu karma basnapam.

सफलताका लागि तपाईँको आफ्नो संकल्प सर्वाधिक महत्वपूर्ण भएकाले त्यसैमा लागिरहनुहोस्। FM 107.6 MHz सुनौ र सुनाऊ।

0: Anti Radio Summer Bessie Awards. Grace FM 107.5 MHz.
1: Sunau, Rasunau.

0: FM. Time to
1: change. It's 6 a.m. The Hanako Television. सफलताका लागि तपाईँको आफ्नो संकल्प सर्वाधिक महत्वपूर्ण भएकाले त्यसैमा लागिरहनुहोस्। प्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

नमस्कार, कार्यक्रम जीवनको वचनको पर्खाइमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा चाहिँ म कार्यक्रम प्रस्तुत कुमराज उपस्थित छ। नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन केही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

Oh,

0: कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँसम्म रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छ, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र सङ्गति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म गोविन्द विश्वकर्माको तर्फबाट जयमसी तथा हार्दिक आत्मिक अभिवादन। कार्यक्रम जीवनको वचनको वचनको यस खण्डमा श्रोतालाई हार्दिक स्वागत पनि छ। प्रिय श्रोता, हामीले विगतका केही दिनहरूमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन यहाँको बीचमा राखिराखेका छौं। यूहन्नाको पुस्तक हामीले सक्यौं र आजको यस श्रृंखलामा हामी अलिकति फरक विषयमा रहेर हामी कुराकानी गर्नेछौ। मलाई विश्वास छ तपाईँले यस कार्यक्रमलाई शुरूदेखि अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहुनेछ। प्रिय श्रोता, विश्वासी जीवनमा हामीले धेरै कुराहरूको सामना गर्नुपर्छ। हामी विश्वासी भइसकेपछि, प्रभुलाई विश्वास गरिसकेपछि, फेरि सबै कुराहरू सहज, सबै कुराहरू एकदमै मिलेर गएको त्यस्तो अवस्था पक्कै पनि हुँदैन। हामी कतिपय समयमा विभिन्न परिस्थितिबाट गुज्रिरहनुपर्छ। अझै भनौँ, यीशुलाई विश्वास गरिसके विभिन्न सतावटहरू, विभिन्न खेदहरू, मानिसहरूबाट तिरस्कारहरू हामीले सहनु पर्दछ। त्यो एउटा विश्वासी जीवन हो। हामी बाइबलले भन्दछ, पक्कै पनि हामी साँगुरो बाटोबाट हिँड्नु पर्दछ। हामी फराकिलो बाटो, जहाँ चाहिँ सुख शयन छ, जहाँ सबै तौरबाट संसारिक विभिन्न खालका चाहिँ सुविधाहरू छन्, ती कुराहरूबाट हिँड्नु भन्दा पनि हामी त्यो कुरामा हामी आशिषित महसुस गर्नुपर्दछ कि हामी साँगुरो बाटो भएर हिँडिरहेको पनि हामीले परमेश्वरलाई हामी धन्यवाद दिनुपर्दछ। हो, हामीमा विभिन्न खालका परमेश्वरको अनुग्रहले, उहाँको कृपाले हामीलाई दिन प्रतिदिन हामी हिँड्नुपर्ने बाटोमा उहाँले हामीलाई डोर्याउनुहुन्छ। तथापि आफ्नो कतिपय कुराले गर्दाखेरि संसारका कतिपय ती मानिसहरूका ती व्यवहारहरूले हामी कतिपय समयमा साँगुरो बाटोबाट हिँड्नुपर्ने हुन्छ। हामी अभाव र खाँचोको बाटोबाट पनि हामी हिँड्नुपर्ने हुन्छ। हामी तिरस्कृत भएर पनि हिँड्नुपर्ने हुन्छ। तर विश्वासी दाजुभाइ तथा दिदी बहिनीहरू, हामी हाम्रो यो संसारिक जीवन यो सैनिक छ। संसारमा रहँदाखेरि हामीले ती कुरा पुगे तापनि स्वर्गमा हाम्रो परमेश्वरले हाम्रो लागि त्यो अनन्तताको जीवन, त्यो एउटा हामीले कल्पना नै गर्न नसक्ने त्यो एउटा सुख शैलको जीवन, जुन हामी स्वर्गमा परमेश्वरसँग रहन्छौ, त्यो अनन्तताको जीवन परमेश्वरले हामीलाई दिनुहुनेछ। स्वर्गीय स्थान परमेश्वरले हाम्रो लागि राख्नु भएको छ। स्वर्गीय इनामहरू हामीले परमेश्वरबाट स्वर्गमा हामी पाउनेछ। आजको वचन विशेष गरी तपाईँ र मेरो हृदयलाई हामी संसारमा रहँदाखेरि भोगेका ती कठिनाईहरूलाई सामना गर्दै गर्दाखेरि, ती यावत कुराहरूको सामना गर्दै गर्दाखेरि हामीले हाम्रो आन्तरिक शान्ति कसरी कायम राख्ने? परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ। आज हामीले आफ्नो हृदयमा हामी कसरी शान्ति ल्याउन सक्दछौ? आजको यस वचनमा म तपाई हामी हाम्रो हृदयमा हामीले कसरी शान्ति स्थापना गर्ने, अनि हामी शान्त रहनु र त्यो हृदयमा शान्ति स्थापित गर्नुको महत्व के छ भन्ने विषयमा बोल्न गइरहेको छु। जबसम्म हामीसँग शान्ति हुँदैन, हामी आनन्द अनुभव गर्न सक्दैनौ। र शान्ति बिना हामीलाई परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न, उहाँको आवाज सुन्न र प्रतिक्रिया दिन पनि निकै नै गाह्रो हुन्छ। प्रियहरू, पहिलो पत्रस तीन अध्यायको 10-11 पदमा यसरी लेखिएको छ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबी बाँच्छ र आफ्नो ओठलाई छाङ्गी कुरा बोल्नबाट अलग राखोस्। त्यसै गरी 11 पदमा बताएको छ, त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। हाम्रो हृदयमा स्वत शान्ति पक्कै पनि हुँदैन। यो त हामीले लगनशीलताका साथ पछ्याउनु पर्दछ प्रियहरू। तर हाम्रो वरिपरि जेसुकै भइरहेको भए तापनि भित्री शान्ति सधैँ उपलब्ध हुन्छ। रोमी 5 अध्यायको 1 पदमा यसरी बताएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रो प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। आत्मिक दृष्टिकोणबाट हामीले हाम्रो मुक्तिको समयमा परमेश्वरसँग शान्ति प्राप्त गर्यौं। हामी येशु ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका छौं। हामी प्रत्येकको लागि चुनौती भनेको प्राकृतिक संसारमा हाम्रो अनुभवहरूबाट निरन्तर हाम्रो दिमागलाई टाढा राख्नु हो र यसको सट्टा परमेश्वरले हाम्रो लागि येशु ख्रीष्ट मार्फत के हासिल गर्नु भएको छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु हो, जुन आत्मिक क्षेत्रमा बढी हामीले प्रयोग गरिरहेको पाउँदछौ। रोमीको पुस्तक 8:5-6 यसरी लेखिएको छ, आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। त्यहीहरू जब हामी आफ्नो विचार आफैमा केन्द्रित गर्ने छनौट गर्छौ हामी दुखी हुन्छौ। किन त? किनभने हामीसँग भएका सबै कमजोरीहरू बारे हामी सचेत रहन्छौ। जब हामी हाम्रा विचारहरू अरू मानिसहरूमा केन्द्रित गर्छौ हाम्रो शान्तिको लागि तिनीहरूमा भर पर्छौ र हामी निराश हुन्छौ। किनभने अरू मानिसहरू पनि सिद्ध छैनन्, तिनीहरूमा पनि कमजोरीहरू छन् र तिनीहरू पनि गल्ती गर्दछन् तपाईँ हामी जस्तै। जब हामी हाम्रो वरपरको अवस्था जाँच गर्दछौ हामी निराश हुन्छौ किनभने डियाबोलस यस संसारको देव हो र उसले संसारभरि निरन्तर रूपमा एउटा अव्यवस्थित ढंगले द्वन्द निम्त्याइरहेको हामी पाउँदछौ। प्रकाशको पुस्तक 6:4 यसरी लेखिएको छ, अर्को एउटा ज्वलन्त रातो घोडा बाहिर निस्कि आयो, मानिसहरूले एक अर्काको हत्या गरून् भनी यस घोड सवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो, त्यसलाई एउटा ठूलो तरवार दिइयो। डियाबोलसले विश्वासीहरूबाट शान्ति खोज्न निरन्तर प्रयास गर्छ प्रियहरू। डियाबोलस चाहन्छ कि विश्वासीहरूले आफ्नो ध्यान आत्मिक क्षेत्रबाट हटाएर प्राकृतिक क्षेत्रतिर लगाउन्। एकचोटि तपाईँले आफ्नो विचार परमेश्वर र उहाँको व्यवस्थाको प्रतिज्ञाबाट टाढा गर्नुभयो भने तपाईँले आफ्नो शान्ति गुमाउनुहुनेछ। त्यसकारण प्रियहरू, हामी परमेश्वरसँग नजिक सम्बन्धमा रहेको डियाबोलसले देख्न चाहँदैन। दुष्टले हामी परमेश्वरसँग त्यो पवित्रताको जीवनमा, त्यो शान्तको जीवनमा, त्यो आनन्दको जीवनमा रहेको देख्न चाहँदैन। तर तपाईँ र मलाई कुन तरिकाले हुन्छ, कुन कुराले हुन्छ तपाईँ र मलाई त्यो सम्बन्धलाई टुटाउनको लागि संसारका विभिन्न थोकहरूलाई, विभिन्न क्षेत्रलाई दुष्टले प्रयोग गर्दछ जसले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ। तपाईँ र म परमेश्वरसँग निरन्तर सम्बन्धमा रहिराख्यौं भने परमेश्वरले त्यो असीम शान्ति हामीलाई दिनुहुन्छ। तर जब हामी परमेश्वरसँगको त्यो सम्बन्धमा अलिकति पनि टाढा रहन्छौं अनि दुष्टले त्यो एउटा मौका पाउँछ। यमुना 16:33 यसरी लेखिएको छ, मैले तिनीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिनीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। प्रभु येशूले हामीलाई शान्ति दिन चाहनुहुन्छ। आज हामी धेरै समय अशान्तिमा, विभिन्न किसिमका कलहमा हामी देख्न सक्नुहुन्छ। संसारमा विभिन्न द्वन्द छ, विद्रोह छ। संसारमा मानिसहरू एउटा परिवारमा पनि मिलेर बसिरहेको अवस्था हामी देख्न सक्दैनौ। राज्य राज्यहरू उठिरहेका छन्, विद्रोह गरिरहेका छन्। त्यो सबै बेमिलका कारणले, असमझदारीका कारणले भएको हामी पाउँदछौ। परमेश्वरले आज तपाईँ र मलाई उहाँले चुन्नु भएको छ कि उहाँले हामीलाई शान्ति दिनको लागि, उहाँले हामीलाई अनन्त जीवन दिनको लागि आज हामी परमेश्वरको सामु हामी आएका छौं। तर संसारका यावत कुराहरूले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ, परमेश्वरसँगको त्यो सम्बन्ध टुटाउँछ भने प्रार्थना गर्नुहोस् प्रियहरू, परमेश्वरसँग नजिक सम्बन्ध अझ कसरी बढाउने त्यहाँतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस्। संसारका कुरासँग नडराउनुहोस्। संसारका कुराहरूलाई परमेश्वरले भन्नुभएको छ, संसारमा तिमीहरूलाई कष्ट हुनेछन् तर साहस गर, मैले संसारलाई जितेको छु। तपाईँको जीवनमा साँचो शान्ति प्राप्त गर्ने र कायम राख्ने एउटै मात्रै तरिका छ र त्यो हो आफ्नो मनलाई परमेश्वरको र उहाँको वचनमा, उहाँको वचनको अद्भुत प्रतिज्ञाहरूमा तपाईँ केन्द्रित गर्नुहोस्। तपाईँ यसो ख्रिस्टसँगको संगतिमा निरन्तर रही राख्नुहोस्। यसै या 26 अध्यायको 3 पदमा यसरी बताइएको छ, जसको मन तपाईँमा हरिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईँमाथि भरोसा राख्दछ। आज तपाईँ र मेरो भरोसा कसमाथि छ प्रियहरू? संसारमा भएका यावत थोकहरूमा तपाईँको मेरो भरोसा छ? यदि हाम्रो त्यो भरोसा छ भने, संसारको थोकहरूमा संसारका कुराहरूमा तपाईँ र मेरो भरोसा छ भने, त्यसले हामीलाई शान्ति दिँदैन। तर शान्ति परमेश्वरबाट आउँदछ, परमेश्वरको वचनमा भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्ति दिनुहुनेछ। हो, हाम्रो मन हाम्रो हृदय परमेश्वरमा अडिएको हुनुपर्दछ। परमेश्वरमा हाम्रो मन हाम्रो हृदय हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा अडिएको हुनुपर्दछ, जसबाट हामीले शान्ति प्राप्त गर्दछौ। प्रिय मित्रहरू, जब तपाईँले यीशु ख्रीष्टलाई आफ्नो हृदयमा ग्रहण गर्नुहुन्छ, परमेश्वरले उहाँको शान्ति आफ्नो पुत्र यीशु ख्रीष्ट मार्फत हामीलाई दिनुहुन्छ, अनि त्यो शान्तिलाई हामीले कायम राख्ने उत्कट इच्छा गर्नुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम शक्ति र उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको प्रबन्धको बारेमा विचारहरूले निरन्तर पालेर शान्ति कायम हुनुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम शान्ति र उहाँले गर्नुभएको प्रतिज्ञाहरूलाई सम्झिएर सधैँभरि हामी परमेश्वरको नजिकमा सम्बन्ध कायम राखिराख्नु पर्दछ। त्यसो भयो भने साँच्चै परमेश्वरको शान्ति तपाईँ र मैले महसुस गर्नेछौ। हिब्रूको पुस्तक 12 अध्यायको 1 पदमा यसरी लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामान्य राखिदिएको डर धैर्य साथ दौड़ौं। प्रियहरू, परमेश्वरले कहिले पनि यस्तो प्रतिज्ञा गर्नु भएको छैन कि उहाँको वचन अनुसार जिउने र उहाँको प्रिय मानिसहरूलाई कहिले पनि सजिलो बाटो भएर हिँड्नु पर्ने छैन भनेर उहाँले कहिले पनि प्रतिज्ञा गर्नु भएको छैन। तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नु भएको छ कि हामी अप्ठ्यारो विभिन्न किसिमको संघर्ष संकट र

सेवा गर्न विश्वासी हुन आग्रह गर्दै हुनुहुन्छ। विश्वासको दौड़मा भाग लिनको निम्ति परमेश्वरले हामीलाई आग्रह गर्नुभएको छ, वचनले हामीलाई उत्साह दिएको छ, अनि हामी त्यो गर्न सक्छौ पनि प्रियहरू, किनभने त्यसको परिणाम के हो तपाईँ र मलाई थाहा छ। एक दिन यीशु ख्रीष्ट फर्कनुहुनेछ र जब उहाँ आउनुहुनेछ उहाँ हाम्रा राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा उहाँ फर्किनुहुनेछ। यीशुले त्यस दिन हामीलाई ठूलो इनाम दिनुहुनेछ। हामी सामना गरिरहेको वर्तमान परीक्षाहरू सहन सक्छौ यो जान्दै कि हामी अनन्तमा अवश्य नै विजेता हुनेछौ। यीशुले त्यस दिन हाम्रो लागि एउटा ठूलो इनाम राख्नुहुनेछ। यी सबै कुराहरू सम्झिँदै हामी हाम्रो वर्तमान समयमा आएका ती परीक्षाहरूको हामी सामना गर्न सक्दछौ, अनि हामी यो जान्दछौ कि अन्तमा अवश्य पनि हाम्रो जित हुनेछ। हिब्रूको पुस्तक 12 अध्यायको 2 पदमा अझ यसरी बताएको छ, हाम्रो विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने यीशुलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। प्रियहरू, शान्ति कायम राख्ने मुख्य कुरा भनेको आफ्नो आँखा यीशु ख्रीष्टमा केन्द्रित गर्नु हो। उहाँ स्थिर गर्ने शक्ति हुनुहुन्छ, जसले हामीलाई दुष्टले हाम्रो बाटोमा फ्याँक्ने सबै किसिमका अवरोधहरू पार गर्न सहायता गर्नुहुन्छ। किनभने जब यीशु मृत्युबाट बौरी उठ्नुभयो उहाँले दुष्ट र यस संसारको सबै अन्धकारलाई पूर्ण रूपमा जित्नुभयो। निस्सन्देह हाम्रो परमेश्वर शैतान भन्दा शक्तिशाली हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा सबै अन्धकारको शक्तिमाथि विजय ल्याउनुहुनेछ। हामी यो कुरामा विश्वास राख्नुपर्दछ। आज धेरै समय तपाईँ आकुल व्याकुल हुनुभएको होला प्रियहरू, आफ्नो जीवनमा आफ्नो परिवारमा विभिन्न किसिमका समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि लाग्छ होला, किन मलाई मात्र यति धेरै दुःख र संकष्ट, किन मलाई मात्र यति धेरै पीड़ा, किन हामीलाई मात्रै, अझै हाम्रो देशमा यति धेरै सतावट किन, यस्तै कुराहरू तपाईँलाई लाग्न सक्छ होला। तर विश्वास गर्नुहोस् प्रियहरू, यी जति पनि यावत कुराहरू छन् जसले तपाईँ र मलाई परमेश्वरको त्यो सम्बन्धमा घनिष्ठतामा रहनबाट रोकिरहेको छ, त्यो सम्बन्धमा रहनका लागि बाधा पुर्याइरहेको अवस्था छ, तपाईँ र मलाई निरुत्साहित गर्ने ती कुराहरू छन्, ती भन्दा शक्तिशाली योजना परमेश्वरमा छ। परमेश्वर यी यावत कुराहरू भन्दा, ती दुष्टका ती बन्धन, ती दुष्टका ती योजनाहरू भन्दा महान र असल योजना परमेश्वरसँग छ, किनभने परमेश्वर शक्तिशाली हुनुहुन्छ। दोस्रो राजा 6 अध्यायमा एउटा कथा त्यहाँ बताइएको छ, जहाँ सिरियाका राजा परमेश्वरका जन एलिसासँग धेरै रिसाएका थिए। राजाले एलिसा कहाँ बसिरहेका छन् भनेर थाहा पाउँदछन्, त्यसैले उनले सैन्य उपकरणहरू सहितको ठूलो सेना पठाउँदछन् र एलिसा बसिरहेको शहरलाई घेर्दछन्। दोस्रो राजा 6 अध्यायको 15 16 पदमा यसरी बताएको छ, जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो तब घोडाहरू र रथहरूको एउटा फौजले शहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, हे मेरा प्रभु, अब हामी के गरौं? ती अगमवक्ताले जवाफ दिए, नडर, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। एलिसाको जवाफ सुनेर एलिसाको नोकर धेरै अचम्मित भयो। शत्रुका सम्पूर्ण सेनाको विरूद्धमा ती दुईजना मात्र थिए, एलिसा किन डराएनन् होला त? किनभने उनी यो अवस्थालाई प्राकृतिक क्षेत्रबाट भन्दा आत्मिक क्षेत्रबाट हेरिरहेका थिए। प्रियहरू, यो वचनबाट हामी पाउँदछौ कि हाम्रो पछि परमेश्वर हुनुहुन्छ, साक्षात परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, जो सबै देवहरू भन्दा पनि देव, राजाहरूको राजा परमेश्वर हुनुहुन्छ, उहाँसँग ठूलो फौज छ, उहाँसँग स्वर्गदूतहरूको सेना छ, जो हाम्रो लागि हाम्रो पक्षमा लड्नेछ, अनि परमेश्वर जो हाम्रो साथमा हुनुहुनेछ। हामीलाई के कुराको डर छ प्रियहरू? हामीलाई के कुराको अभाव, हामीलाई के कुराको खाँचो? हामी निरुत्साहित हुनुपर्ने कुनै कारण छैन। एलिसा जसरी भन्दछन् केवल दुईजना मात्रै मानिस थिए, उनी र उनका नोकर, तर उनले भन्दछन् हाम्रो पछि जतिजना छन् यहाँ आएका ती विभिन्न हजारौं त्यो फौजहरू भन्दा धेरै हाम्रो फौज छ। दोस्रो राजा 6 अध्यायको 17 पदमा यसरी लेखिएको छ, तब एलिसाले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो र त्यसले एलिसाका वरिपरिका डाँडाहरू र अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे। प्राकृतिक क्षेत्रमा परिस्थितिहरू जस्तो देखे पनि एलिसाले आफ्नो शान्ति गुमाएनन् प्रियहरू। उनले यो परिस्थितिलाई आफ्नो दृष्टिकोणबाट हेर्ने चरण गरेनन्, तर

0: गाउँबाट परमेश्वरले आफ्नो सन्त र सेवकलाई ठूलो संख्यामा सुसज्जित सिपाहीहरूले घेर्नु भएको थियो र परमेश्वरले तिनीहरूलाई अग्निमय रथहरूले पनि घेर्नु भएको थियो। यस दर्शनमा परमेश्वरले एलिसा र उनको सेवकलाई हानिबाट पूर्ण रूपमा जोगाउने प्रतिज्ञा गर्नु भएको थियो। फिलिपी 4 अध्यायको 6-7 पदमा हामीले हेर्दछौ, कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हो र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नुहुनेछ। प्रियहरू, आज तपाईँ र म भित्रको त्यो शान्ति गुमेको छ भने, तपाईँ र म डराएका छौ भने, विभिन्न परिस्थितिबाट हामी निरुत्साहित भएका छौ भने, तपाईँ हरेसमा खानुहोस्। किनभने हामीले प्राकृतिक रूपमा हाम्रो अगाडि देखिरहेका भौतिक आँखाले देखिरहेका कुराहरू कम होला, हामीले विभिन्न समस्या मात्र देखिरहेका छौ होला, तर हाम्रो आत्मिक आँखाले हामीले हेर्ने हो भने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। यो सारा देवहरूभन्दा पनि महान परमेश्वर हुनुहुन्छ। एलिसाले सिरियाको ठूलो सेनालाई कसरी जित्यो होला विचार गर्नुहोस् त प्रियहरू। उनले सम्पूर्ण सेनाहरूलाई अन्धोपनले प्रहार गर्न परमेश्वरसँग प्रार्थना गरे। परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभयो र एलिसाले तिनीहरूलाई हानिको बाटोबाट बाहिर निकाले। एलिसाले आफ्नो परिस्थितिमाथि विजय हासिल गरे किनकि उनी परमेश्वरमा विश्वास गर्दथे कि परमेश्वर एल सदाई हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर उनको हरेक आवश्यकताको रक्षा समर्थन र आपूर्ति गर्न स्रोत साधनहरू प्रदान गर्ने प्रबन्ध गर्ने परमेश्वर हुनुहुन्छ भन्ने एलिसालाई विश्वास थियो। आज त्यही विश्वास तपाईँ र ममा हुनुपर्दछ। रोमीको पुस्तक 8:31 पदमा यसरी लेखेको छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन्छ। साँच्चीकै परमेश्वर तपाईँ र हामीसँग हुनुहुन्छ भने हाम्रो विरूद्धमा अरू के कुरा हुन सक्छ र प्रियहरू, तपाईँ हतोत्साहित नहुनुहोस्, तपाईँ निराश नहुनुहोस्। तपाईँमा यदि शान्ति गुमेको छ भने, तपाईँ आकुल व्याकुल हुनुहुन्छ भने, तपाईँ भित्रैबाट त्यो शान्ति तपाईँमा कायम छैन भने, तपाईँ आकुल व्याकुल नहुनुहोस्। यदि परमेश्वर तपाईँको र मेरो साथमा हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन सक्छ र। त्यसरी अर्को बाइबल खण्ड रोमी 8:35 पदमा यसरी बताइएको छ, कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के संकटले अथवा दुःखले वा खेदोले वा अनेक ले वा नग्नताले अथवा खतराले वा तरवारले? परमेश्वरको प्रेमबाट तपाईँलाई के कुराले अलग गर्दछ? उहाँको शान्तिबाट तपाईँले के कुराले अलग गर्न सक्छ? जबसम्म तपाईँ आफ्नो आँखा आत्मिक क्षेत्रमा केन्द्रित राख्नुहुन्छ र ख्रीष्ट येशु मार्फत परमेश्वरले तपाईँको लागि गर्नुभएको सबै कुरा सम्झनुहुन्छ, त्यो कुनै पनि कुराले तपाईँलाई जित्न सक्दैन। तपाईँ परमेश्वरसँग निरन्तर त्यो असीम आनन्द र शान्तिको यात्रामा अगाडि बढिरहनु।
1: Chris, who runs out, changes your mood, inspires.

0: Kiss FM. Time check.
1: 7 a.m. Bihan ko sa bagyo.
2: किनकि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने उहाँले प्रतिज्ञा गर्नुभएको छ। ग्रिस एफएम 107.6 मेगाहर्ज

0: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छन्। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: अहिले कहाँ गएर उपचार गर्ने त?
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813860315। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू, स्टिलदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल, रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9841362013। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन हो।
5: अन्धकारदेखि ज्योतितर्फ, मृत्युदेखि जीवनतर्फ उज्यालो।

0: नमस्ते तथा नमस्कार। रेडियो कार्यक्रम उज्यालो किरणको नयाँ श्रृंखलामा हजुरले हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता गोविन्द विश्वकर्मा। कार्यक्रम उज्यालो किरण अध्यारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ हाम्रो जीवन रूपान्तरण भएको त्यो कथा हामी लिएर आउने गर्दछौ। प्रभु येशूलाई पाइसकेपछि हामी हाम्रो जीवन परिवर्तन भएको कथा हामी हरेक विश्वासीको जीवनमा हुन्छ। त्यसकारण त्यो कथालाई हामी तपाईँ समक्ष लिएर आउने यो हाम्रो जमर्को हो। सोही क्रममा आज मसँग कैलाली जिल्लाका एकजना विश्वासी, एकजना युवा जसले प्रभुलाई पाइसकेपछि उहाँले आफ्नो जीवनमा नयाँ आभास महसुस गर्नु भएको छ। उहाँको जीवनमा थुप्रो कामहरू प्रभुले गर्नुभएको छ। उहाँको परिवारमा, उहाँको समाजमा, कैलाली जिल्लामा स्थायी हुनुभएका र अहिले काठमाडौँमा बसिरहनुभएका सालमोन चौधरी जोसँग आज हामी कुराकानी गर्दैछौ। हजुरलाई हाम्रो कार्यक्रममा स्वागत छ सालमोन सर।
1: जयवश्य, धन्यवाद
0: हजुरलाई। कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले?
1: म चाहिँ एकदम अहिले चाहिँ एकदम सन्चै छु परमेश्वरको अनुग्रह कृपाले। र म अहिले चाहिँ ललितपुरमा चाहिँ अध्ययनको क्रममा हजुर बसाइ भइराखेको छ।
0: मैले तपाईँको परिचय, तपाईँको नाम मैले बताएँ, तर हाम्रो श्रोतालाई तपाईँले वास्तविक रूपमा तपाईँ कहाँबाट कसरी तपाईँले प्रभुलाई पाउनुभयो अनि तपाईँलाई हाम्रो श्रोताले चिन्नुभयो कसरी चिन्ने त्यो बताइदिनुहोस् त।
1: सम्पूर्णलाई जन्मश्री, र मेरो नाम चाहिँ सलमान चौधरी, र म चाहिँ कैलालीको गौरी गङ्गा 11 बिलङ्स गर्छु। र मेरो मण्डलीको नाम चाहिँ साला बजिरहेको छ। र म चाहिँ धनगढीमा बस्दाखेरि कलबरी जिल्ला सङ्गति गर्ने र उतै काम गर्ने र अध्ययन गर्थेँ, जुन चाहिँ कैलाली बहुमुखी क्याम्पस पछि म ऐश्वर्य बहुमुखी क्याम्पसमा हाल अध्यक्ष छु। र हाल चाहिँ म चाहिँ ललितपुरमा एउटा अध्ययनको क्रममा बस्दै आएको छु।
0: तपाईँ अहिले कति वर्षको हुनुभयो?
1: म अहिले 26 वर्ष।
0: अब तपाईँको जन्मस्थान कैलाली भन्नुभयो,
1: हजुर,
0: तपाईँले प्रभुलाई कसरी पाउनुभयो?
1: म विश्वास पाउनुको कारण चाहिँ मुख्य छ, म बिरामीको कारणले गएको। सानोमा चाहिँ म शिशुदेखि क्लास 2 पढ्दाखेरि म चाहिँ त्यो आशिष एजीमा चाहिँ बाल समितिमा जाने गर्थेँ। र म लगभग 3 चाहिँ भएँ। त्यसपछि मम्मीले भन्नुभयो कि सानै छस्, अब चाहिँ चर्चामा चाहिँ ठुलो भएपछि जोस्, अहिले चाहिँ हाम्रो अध्ययन बस्नुपर्छ भनेर भन्नुभयो। र त्यसपछि म सङ्गति जान चाहिँ छोडेँ। त्यतिखेर म विश्वास गर्छु भनेर चाहिँ गएको थिएँ। त्यहाँ चाहिँ सानो स्कुलमा एकदमै रमाइलो हुन्थ्यो,
0: साथीभाइहरूसँग
1: अनि अन्ती पनि छ, गलन्टीहरू चाहिँ विश्वास गर्नुभएको, सँगै लिएर जानुहुन्थ्यो, धेरै माया गर्नुहुन्थ्यो मलाई। त्यसपछि त्यसको लगभग 5 म 7 छेउतिर म धेरै बिरामी परे। 81 एकदमै अब विभिन्न खालको गाउँमा यो तन्त्र मन्त्र बोक्सीको आरोप उहाँले अट्याक गरेको छ भन्ने कुरा गर्नुहुन्थ्यो।
0: तपाईँलाई के भएको थियो?
1: मलाई चाहिँ एकदमै शरीरमा चाहिँ यो निम्न गाह्रो हुने, घाँटी साँगुरेको जस्तो हुने, आँखामा चाहिँ एकदमै विभिन्न किसिमको, आँखा बन्द गरे पनि आँखा हेरे पनि त्यो विभिन्न कुराहरू देख्ने, जे म दिमागमा सोचे त्यो कुरा चाहिँ म देख्ने, अनि जस्तै कसैले तरवार लिएर मारे आएको जस्तो इमेजिनेसन गरे भने त्यो मारे आएको जस्तो देखिहाल्ने, आँखा बन्द गरे पनि अनि बिर्से पनि, जब साँझ पर्न थाल्छ त्यसपछि मेरो आँखाले के चाहिँ देख्न थाल्थ्यो, विभिन्न रङ्गी सङ्गीहरू, झिलिमिलीहरू त्यो देख्ने गर्थ्यो। र म एकदमै डराउँथ्यो, अनि राति जब बिर्से भने सुत्न नसके, त्यसपछि त्यस्ता कुराहरू जबसम्म निन्द्र पर्दैन, जबसम्म आफू मस्त निन्द्रामा परेन भने त्यो देखिरहने।
0: छटपट्टि भित्रैबाट तपाईँ निराश बन्थ्यो, आफ्नो व्याकुल हुनुहुन्थ्यो, होइन?
1: हजुर,
0: हरेक त्यस्तो परिस्थिति।
1: हजुर,
0: हुनुहुन्थ्यो त्यो बेलामा तपाईँ?
1: त्यतिखेर म चाहिँ यस्तै 8
0: अब तपाईँको त्यो बेलामा घर परिवारहरूले त विभिन्न उपाय लगाउनु भएको थियो
1: होला, त्यसको लागि अब मेरै पनि आफ्नै बुवा पनि धामी जस्तो मान्छे, अनि मेरो मामा पनि अलिक सिनियर धामी भनौँ न हजुर भन्ने, अनि मेरो आफ्नै बाजे पनि उहाँ चाहिँ एकदमै सिनियरै मान्छे, त्यो ठुलो बुढा भन्नुपर्छ, एकदमै जान्ने, अनि उहाँसँग धेरै हामी छ धामी झाँक्री
0: उपचार
1: धामी झाँक्री झारफुक गर्न जान्थ्यो हामी। र त्यो त्यतिले गर्दा पनि धेरै मलाई धेरै गाह्रो भइसक्यो, त्यो गर्दा गर्दै पनि ठिक भएन, 1-1.5 त्यस्तै भयो, अनि म चाहिँ झन्झन मेरो शारीरिक अवस्था एकदमै शिथिल कमजोर नाजुक अवस्थामा पुग्न थालिसक्यो, अनि मेरो चाहिँ एकदमै आशा पनि मर्न थालिसक्यो, बाँच्ने आशा एकदमै डुब्न पनि भइसक्यो, खाना पनि खान जे मात्रै खाँदै अड्किनु अड्के जस्तो हुने घाँटीको यो साइज साँगुरो भयो भन्ने कुरा डाक्टरले गर्नुहुन्थ्यो अनि विभिन्न पेटहरू उम्लिने दुख्ने त्यो कुराहरू हुन्थ्यो पेटहरू अनि त्यति गर्दा पनि केही पनि भएन हस्पिटल पनि गयो त्यतिखेर दुई तिनवटा हस्पिटलमा थुप्रै कुरा चेकअपहरू गऱ्यो औषधि खायो केही पनि पत्ता नलागेको अवस्था भएर अनि अन्तिम आशा नै अब चाहिँ जानुपर्छ भन्ने कुरा मम्मी बुवाले पनि गर्नुभयो अनि मेरो कान्छा मामा आफ्नो पास्टर पनि हुनुहुन्थ्यो गाउँमा सानो जन्म थियो त्यतिखेर त्यही 25-30 जनाको थियो त्यो दिन हो अनि त्यसपछि उहाँले नै मलाई हस्पिटल लग्नुभयो गोलागिरीमा त्यसपछि त्यहाँबाट आएर त्यसैको अर्को दिन चाहिँ ठ्याक्कै बिहिबार सङ्गति थियो गाउँमा मेरो कैसे भन्छ नि कान्छी आमा मेरो मम्मीको बहिनीको घरमा चाहिँ थियो र त्यो चाहिँ फर्स्ट टाइममा म चाहिँ सङ्गति गरेको त्यो मामाले नै लग्नुभयो आउनुपर्छ र घरकाले पनि जानुपर्छ सङ्गति अब चाहिँ ठिक छ अब धेरै कुरा गरिहाल्यो
2: विभिन्न उपाय लाग्यो केही पनि भएन अब अन्तिममा चर्च गयो भने सन्चो हुन्छ होला नि भन्ने आशा म परिवारमा पनि भयो
1: होइन त्यही भएर परमेश्वरले त्यसपछि उहाँहरू परमेश्वरबाट बताउनु भयो र म पहिला पनि जानु भएकोले मैले धेरै कुराहरू थाहा पनि थियो र उहाँहरू निरन्तर प्रार्थना गर्नुभयो सोध्ने कुरा मेरो निम्ति व्यक्तिगत अनि मण्डली चर्चमा पनि गर्नुहुन्थ्यो र त्यो कुराले म बिस्तारै चाहिँ परमेश्वरमा हेर्नु हुँदै गएँ
2: तपाईँ चर्चमा जानुको कारण तपाईँले व्यक्तिगत रूपमा धेरै कष्टहरू भोग्नुभयो बिरामीको कारणले गर्दाखेरि तपाईँलाई निको पार्नको लागि परिवारले विभिन्न उपाय लाउनुभयो तर पनि केही गर्दा पनि भएन त्यसपछि अन्तिममा चर्च जाने सल्लाह पनि पाइयो घर परिवार पनि सहमत हुनुभयो तपाईँहरूले गाउँमा तपाईँ जानुभयो तपाईँ चुम्लाइ हुनुभयो निको हुनुभयो होइन
1: हजुर
2: त्यसपछि अहिले तपाईँ त्यो बेलादेखि विश्वासी हुनुहुन्छ
1: होइन त्यो बेलादेखि त्यसपछि म चाहिँ त्यो ठिक हुन चाहिँ मलाई लगभग 1.5 वर्ष नै
2: लाग्यो
1: निको हुनलाई
2: तपाईँ नियमित गइराख्नु भएको छ
1: एकदमै म नियमित चर्चमा गइराख्ने एकदमै उत्साहका साथ म विभिन्न प्रोग्राममा पनि सहभागी हुने अनि सङ्गतिका कुराहरूमा एकदम मन लगाउने शान्तिका कुराहरू सफाई गर्नेदेखि लिएर चित्त मिलाउने झाडो लगाउने यस्तो गर्थे मलाई रहर लाग्थ्यो एकदम भित्रबाट आउने चाहिँ त्यो किसिमको जोस गरौँ गरौँ कतिखेर बिहिबार आउला कतिखेर शनिबार आउला कतिखेर यो क्याम्पहरू आउला भन्ने चाहिँ मलाई एकदमै एकदमै त्यो कुराहरू म आउला भन्दै बस्थेँ कहिले आउला कहिले आउला भन्ने त्यस्तो
2: प्रलोभन दिएको होइन तपाईँलाई ल आउनुहोस् है चर्चमा यति पैसा दिन्छ अथवा यो गर्छौँ त्यो गर्छौँ तपाईँको यो हुन्छ त्यो हुन्छ भनेर त्यो तवरबाट भन्दा पनि तपाईँ आन्तरिक रूपमा तपाईँलाई शान्तिको खोजी थियो तपाईँ निकाउन चाहनुहुन्थ्यो तपाईँ आफ्नो जीवनलाई केही बनाउन चाहनुहुन्थ्यो त्यसकारण तपाईँ चर्च जानुभयो
1: एकदमै सर म चाहिँ आफूलाई व्यक्तिगत कष्टको कुरा अनुभवमा भोगेको मान्छे पर्यो पर्सनल रूपमा अनि म चाहिँ त्यो निको भए मेरो चाहिँ त्यो कष्टमा चाहिँ आशा भइसकेको थियो अब चाहिँ मलाई चाहिँ के लाग्थ्यो कि अब विश्वास त गरियो साथ कक्षामा गर्दाखेरि त्यसपछि मलाई चाहिँ एकदमै आशा चाहिँ मरिसकेको थियो अब म चाहिँ धेरैमा एसएलसीसम्म दिन पाऊँ त्यतिखेर एसएलसी थियो आइरन गेट भन्छ त्यो दिन पाएपछि त्यसपछि म मरे पनि केही हुँदैन मेरो एसएलसी दिन चाहिँ बडा ढोको बडा सोख थियो
2: पढाइमा बढी रुचि
1: हजुर पढाइमा चाहिँ रुचि थियो र म चाहिँ सानैदेखि आफ्नो ब्याचको फर्स्ट स्टुडेन्ट त्यतिखेर त अनि एकदमै पढ्ने कुरामा एकदमै मन लगाउने चासो दिने जब विश्वास गरेँ र म चाहिँ बिस्तारै निकाउन मलाई 1.5 वर्ष लाग्यो र मेरो विश्वास यति बढ्यो परमेश्वरमा मेरोमा चाहिँ मृत्युको डर थियो त्यो चाहिँ डर हटेर भयो र म डराउँथेँ विभिन्न शैतान तन्त्र मन्त्रका कुरादेखि मलाई अट्याक गर्छु कि भनेर विभिन्न शङ्का उपशङ्का आउँथ्यो मेरो मनमा त्यो सोच्थेँ त्यस्तो कुराहरू आफूले कमजोर थाल्ने यसो चाहिँ कमजोरै छ जस्तो पनि फिल हुने सुरु सुरुमा शैतानले नै चिर्छ होला अब केही पनि हुँदैन के पो हुन्छ एकदमै जीवनको अनिश्चित
2: डरै डराइ गर्थ्यो अब तपाईँ जब निको हुनुभयो प्रभुले त सम्झाइदिनु भयो होइन प्रभुले तपाईँलाई पूर्ण रूपमा पछि सन्चो हुनलाई निको हुनलाई 1.5 वर्ष नै लाग्यो तर जब तपाईँ चर्च जान थाल्नुभयो तपाईँको शरीरमा त्यो परिवर्तन महसुस गर्नुभयो होला मकै भनेर बिस्तारै हृदयमा पनि त्यो आशा बिस्तारै पलायो होला तपाईँमा त्यो परिवर्तनहरू देखिरहँदाखेरि परिवारले के भन्नुहुन्थ्यो समाजले के भन्थे
1: त्यो परिवर्तन मेरो जीवनमा देख्दाखेरि मेरो फ्यामिली पनि एकदम खुसी हुनुभयो यहाँ चाहिँ साँच्चै रहेछ अचम्म काम हुँदो रहेछ यहाँ चाहिँ सत्य नै रहेछ भन्ने कुरा जस्तो मेरो गाउँ समाजलाई अनि मेरो फ्यामिलीलाई त्यस्तो चाहिँ अनुभूति भयो र म चाहिँ निको हुँदै गएँ अनि आशाका किरणहरू चाहिँ आउँदै गरेँ र त्यो कुरा मेरो जीवनमा परिवर्तन गर्दाखेरि सबै कुरा ठिकठाक हुँदै जाँदाखेरि सबै फ्यामिली र समाज आफन्तहरू चाहिँ सकारात्मक भए ईश्वरप्रति एकदमै उहाँहरूको पनि राम्रो भएछ अनि मेरो जीवनमा त्यो परमेश्वरको अनुग्रह त्यो सँगै छुट्याएर त्यो प्रश्नबाट त्यो देखिँदाखेरि उहाँहरू पनि सकारात्मक हुनुभयो त्यस्तो चाहिँ प्रश्न आलोचना केही
2: भएर सतावट भएन
1: सतावट केही पनि भएन
2: तपाईँको अब चौधरी भन्नुभयो तपाईँले छाम समुदाय अन्तर्गत तपाईँ रहनुहुन्छ त्यहाँ अघि तपाईँले भन्नुभयो विभिन्न किसिमको तुनामा तन्त्र मन्त्रले गर्दाखेरि मलाई धेरै धेरै नै समस्या भयो भनेर भन्नुभयो तपाईँले आफ्नो समुदायलाई एकचोटि फर्किएर विश्लेषण गर्दाखेरि के भन्नुहुन्छ
1: मेरो समुदायमा चाहिँ त्यस्तो खालको परमेश्वर अथवा यसो खिसलाई त्यति विस्तृत त्यति साह्रो नेगेटिभ चाहिँ छैन त्यहाँ चाहिँ सकारात्मकै छ अलिअलि बिचमा सुरु सुरुमा चाहिँ भइराखिएको थियो विभिन्न किसिमका आरोप प्रत्यारोपहरू विभिन्न आलोचनाहरू गर्थे जस्तै यो डाक्टर खाँदाखेरि गाई गोरु पनि खान्छन् विश्वासीहरू भन्ने कुरा त्यो भाव विदेशमा चाहिँ त्यहाँ भरम थियो उहाँहरूको अनि उहाँहरू भन्नुभयो विदेशी धर्म हो आफ्नो धर्म संस्कृति थारू कल्चरले चाहिँ बचाउनु पर्छ भन्ने कुरा उहाँहरूको भरम र त्यस्तो गलत बुझाइ थियो र पछि बिस्तारै चाहिँ त्यो कुराहरू पोजिटिभ दृष्टिकोण भएको म देख्छु र अहिले चाहिँ एकदमै राम्रो छ त्यति साह्रो त्यहाँ परमेश्वरलाई गर्ने त्यो हेर्ने दृष्टिकोण चाहिँ
2: त्यति साह्रो दृष्टिकोण नराम्रो छ जस्तो लाग्छ किन त्यस्तो नराम्रो नसोचेका हुन् जस्तो लाग्छ
1: त्यहाँ चाहिँ हाम्रो मण्डलीमा हाम्रो गाउँमा चाहिँ क्रिस्चियनहरू एकदमै मिलनसार छन् अनि समाजसँग मिलेर बस्ने अनि मिलेर बस्दाखेरि र उहाँहरू लगभग जति पनि हाम्रो थारू समुदायमा हामी आफन्तहरू नै छौँ त्यो कारणले गर्दाखेरि पनि त्यति साह्रो प्रेसर त्यति साह्रो गलत बुझाइ त्यति साह्रो आरोप प्रत्यारोप त्यति साह्रो छैन भित्रभित्र अलिअलि गरे पनि अहिले चाहिँ सकारात्मक नै भएको छ र आफ्नै आफन्तहरू छिमेकीहरू परेको हुनाले त्यो कुरालाई हामी राम्रोसँग बुझाउन सकेका पनि छौँ
2: व्यवहार के परिवर्तन पनि क्रिस्चियन भइसकेपछिको व्यवहारहरूमा यसो होइन र त्योभन्दा अरू समाजमा अरू विभिन्न किसिमका मानिसहरू हुन्छन् कतिपय त्यस्ता प्रकारका मानिसहरूलाई प्रभु दर्शन पाइसकेपछि होइन मण्डलीमा गइसकेपछि यसुको शिक्षा सिकिसकेपछि उनीहरूको जीवनमा परिवर्तन हुन्छ हामीले त्यो विश्वास गर्छौँ र तमाम उदाहरणहरू दर्शन होइन समाजमा विरोध नहुनुको अथवा इसाईहरूलाई सहर्ष स्वीकार्नुको एउटा कारण त्यो पनि हो जस्तो लाग्छ मलाई होइन तपाईँकोमा त्यसको छ कि छैन
1: हाम्रोमा चाहिँ उहाँहरूको त्यति साह्रो चाहिँ छैन तर कुनै कुनै समयमा उहाँहरूको खै अब व्यक्तिगत रेसिपी अथवा कुनै कारणवश त्यो चाहिँ आफ्नो संस्कृतिमा अलिकति समस्या परेको अथवा हराउँदै गएको अनुभूति हुन्छ र हाम्रो गाउँमा चाहिँ त्यति धेरै थारू समुदायका मानिसहरू त्यति साह्रो छैनन् लगभग अब 250 घरमा त्यही म्याक्सिमम 40 घर जति होलान् थारू समुदायका घरहरू 200 जति अरू नै हाम्रो समुदायका मानिसहरू हुनुहुन्छ र हाम्रो लगभग सुरुतिरको लगभग 7-8 जिल्लाकै मान्छेहरू बसोबास गर्नुहुन्छ विभिन्न टोलहरू छ र हाम्रो उसमा चाहिँ आफ्नै आफन्तहरू नातिदारहरू भएको कारणले त्यस्तो चाहिँ छैन तर अन्य समुदायमा पनि त्यो साह्रो त्यो खालको प्रभाव चाहिँ छैन र उहाँहरू जे कुरा सोध्नुहुन्छ भन्नुहुन्छ त्यो कुरा चाहिँ हामी मौका पाएसम्म बताउने गर्छौँ त्यो कुराहरू र उहाँहरूको हाम्रो क्रिस्चियन प्रति हेर्ने दृष्टिकोण चाहिँ म अहिलेसम्म त म सकारात्मक लेख्छु
2: र आज मसँग कार्यक्रम उज्यालो किरणमा सार्वभौम चौधरी हुनुहुन्छ उहाँ कैलाली जिल्लाबाट हुनुहुन्छ र कैलाली जिल्लाको एउटा थारू समुदायबाट उहाँ प्रतिनिधित्व गर्नुहुन्छ कार्यक्रम उज्यालो किरणमा जब येशूलाई मानिसले व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनिकन विश्वास गर्छ उसको जीवनमा प्रभुले काम गर्नुहुन्छ ऊ अब संसारको राज्यबाट स्वर्गको राज्यमा प्रवेश गर्छ हामीले यो सन्देश मानिसहरू समक्ष एउटा साँचो जिउँदो गवाही मानिसहरूको बीचमा हामीले ल्याउने गर्दछौँ र आज सोही क्रममा सार्वभौम चौधरीको गवाही हामी लिएर आइरहेका छौँ तपाईँले सुनिरहनु भएको छ ब्रेस्टेन सार्वभौम सर म फेरि अब नयाँ प्रसङ्गमा अगाडि बढ्न चाहन्छु होइन तपाईँ एउटा जवान हुनुहुन्छ भर्खर 26 वर्षको उमेरमा हुनुहुन्छ तपाईँ निरन्तर सक्रिय रूपमा आफ्नो भविष्यका लागि आफ्नो एउटा विद्यार्थी जीवनमा गर्नुपर्ने त्यो होइन अध्ययन गर्नुपर्ने मेहनत परिश्रम गर्ने कुराहरूमा अगाडि बढिरहनु भएको छ निरन्तर होइन यसोलाई विश्वास गरेपछि जीवन परिवर्तन हुन्छ होइन मानिसको जीवन परिवर्तन हुन्छ यो साँचो विश्वासी जसले यसोलाई साँचो हृदयले विश्वास गर्छ जस्तो उसको जीवन तपाईँले परिवर्तन गर्नुहुन्छ, यो कुरामा तपाईँ धेरै विश्वस्त हुनुहुन्छ
1: एकदमै छ।
2: तपाईँको व्यक्तिगत जीवनलाई र तपाईँले देख्नुभएको त्यो एउटा आफ्नो वरिपरि छ छिमेकमा मण्डलीमा देख्नुभएको त्यस्तो कुनै उदाहरणहरू पनि होला, तपाईँ व्यक्तिगत अनुभव पनि होला, जीवन परिवर्तन हुँदो रहेछ कि नहुँदो रहेछ के लाग्छ तपाईँलाई चाहिँ?
1: त विश्वास गरिसकेपछि हाम्रो जीवन डेफिनेटली चेन्ज हुन्छ र हाम्रो सोचाइ, हाम्रो हेराइ, हाम्रो लवाई खवाई त्यो सबै कुराहरू चेन्जेस आउँछ। हामी नराम्रो कुरतबाट पनि हामी आफैलाई त्योबाट अलग गर्छौँ, हामी त्यो सङ्गतहरू छोड्छौँ, अनि हामी चाहिँ थुप्रै कुराहरू जुन संसारिक ढाँचाका कुराहरू छ, जनजीवनका कुराहरू छ, चालचलन संस्कृतिको कुराहरू छ, हामी जुन कुरीतिका कुराहरू छ, हामी त्योबाट आफैलाई अछुतो राख्छौँ र जुन आफ्नो संस्कार छ त्यो कुरालाई चाहिँ हामी छोड्दैनौँ। तर हामी परमेश्वरमा चाहिँ उहाँ विश्वास गरिसकेपछि हाम्रो खराब आदतहरू बानीहरू चाहिँ हामी त्याग्छौँ र मेरो जीवनमा पनि यसलाई विश्वास गरे परिवर्तन भएको छ, म चाहिँ सँगै भएको छु, मेरो सोचाइ हरेक कुरा चेन्ज भएको छ र म विश्वास गरिसकेपछि म एकदमै खुसी भएको छु र साँच्चै म यसले पाएकोमा एकदमै गर्व फिल गर्छ।
2: यो अघि तपाईँले राम्रो पोजिटिभ कुरा के भन्नुभयो भने संस्कार संस्कृति जुन हाम्रो समाजमा छ, जस्तो हामी नेपाली हौ, नेपाली हाम्रो नेपाली पहिरनहरू पहिरिने कुराहरू, नेपालको मौलिक विशेषता, नेपालको एउटा चाहिँ सांस्कृतिक विशेषता झुन्किने कुराहरू हामीले गर्छौँ क्रिस्चियनहरूले, त्यो कुरालाई कतिपय मानिसहरूले क्रिस्चियन हुने बित्तिकै सबै कुरा त्याग्यो यसले, होइन सबै कुरा बिर्स्यो, अब यो विदेशी धर्ममा गयो, अब यसले आफ्नो देश आफ्नो मातृत्वहरू सबै त्याग्यो भन्ने खालको त्यो बुझाइ हुन्छ। तर तपाईँले भन्नुभएको तपाईँ एउटा थारू समुदायबाट पनि हुनुहुन्छ, थारू समुदायमा कतिपय असल र साँच्चैकै समुदाय झल्किने समुदायको पहिचान विभिन्न किसिमका सांस्कृतिक झलकहरू छन्, सांस्कृतिक परम्पराहरू छन्, होइन? तर तपाईँले भन्नुभएको हामी क्रिस्चियन भए तापनि हाम्रा ती सांस्कृतिक पहिचानका कुराहरूलाई हामीले निरन्तरता दिन्छौँ, हामीले त्याग्दैनौँ। जस्तो
1: उदाहरणको लागि चाहिँ हामी आफ्नो परम्परागतदेखि लगाएको पहिरनहरू, गरगहनाहरू, हामी त्यो कुराहरू चाहिँ हामी एकदमै
2: विभिन्न किसिमका चाडपर्वहरूलाई
1: लगाउँछौँ, हामी त्यो कुरा हामी त्यो कुरा जोगाइराख्नको निम्ति हामी त्यो कुरामा संलग्न हुन्छौँ, त्यो कुरा युज गर्छौँ। हामी कृष्ण भएर पनि हामी आफ्नो वेशभूषालाई चाहिँ बिर्सदैन, आफ्नो भाषा हाम्रो यथावत रहन्छ।
2: खालि यति मात्र हो कि तपाईँको आस्था जुन प्रति तपाईँको आस्था छ, विश्वास छ, त्यो भनेको संसारको भाषामा धर्म परिवर्तन तपाईँको पनि होइन, होइन? तर विश्वास एउटा आफ्नो आस्थालाई चाहिँ तपाईँहरूले सही ठाउँमा एउटा मृत्यु पछिको हाम्रो जीवन सुनिश्चित गर्नलाई हामीले यसोमा उद्धार र मुक्ति छ, पाक्षमा छ भन्ने कुरालाई चाहिँ आत्मसात गरेर अगाडि बढेको कुरा हो, होइन? अब नेपाली समुदायमा चाहिँ हामीले विभिन्न किसिमका नेपालको संस्कृति पहिचान जोगाउने वेशभूषा होला, विभिन्न किसिमका चाडपर्वहरूमा हामीले रमाउने कुराहरू होला, तर पनि विभिन्न किसिममा हामीले फेरि त्यसमा चाडपर्वमा रमाउने भन्ने बित्तिकै जे पनि हामीले गर्न चाहिँ हामीले
1: गर्दैन,
2: जस्तो राम्रो लागि तपाईँलाई पनि त्यो समुदायमा त्यो किसिमको हुन सक्छ होला, होइन? जाँदा चाहिँ पिउने कुराहरू होइन, विभिन्न खराब आदतहरू हाम्रो संस्कृतिमा पनि छ नि, तर हाम्रो कुरीति पनि भन्ने गर्छौँ, यस्ता कुराहरूलाई चाहिँ त्याग्ने, तर पोजिटिभ कुराहरू जो चाहिँ सकारात्मक कुरा छन्, जो संस्कृति बचाउने कुराहरू छन्, होइन, त्यस्ता कुराहरूलाई चाहिँ हामीले अपनाउँछौँ भन्ने कुरा तपाईँको पनि हामीले बुझाएको, होइन?
1: हजुर, हामी यसमा विश्वास गरेपछि हामी चाहिँ यो धर्म परिवर्तन भन्दा पनि जीवन परिवर्तन चाहिँ हुन्छ, हाम्रो खासै छ, हामीले बुझ्नुपर्छ। यसमा आएपछि हामी चाहिँ खराब यो धुम्रपान लागु पदार्थका कुराहरू, यो मध्यमानका कुराहरू छोड्छौँ, हामी साँचो ईश्वरलाई हामी आराधना गर्छौँ भने हामी पक्कै पनि मूर्ति पूजादेखि लिएर यी प्रकृतिका यी सृष्टिहरू चाहिँ टुट्दैन। हामी चाहिँ यसमा चाहिँ हाम्रो धर्म परिवर्तन नभएर जीवन परिवर्तन चाहिँ मुख्य कुरा चाहिँ हो।
2: तर हामी प्रकृतिको कुराहरूलाई, संसारको कुराहरूलाई भन्दा पनि सृष्टिकर्तालाई आराधना
1: गर्छ, हामी चाहिँ बनाउनु हुनेलाई चाहिँ आराधना गर्छ, बनेको कुरालाई चाहिँ हामी गर्दैन।
2: हजुर,
1: त्यो कुरा चाहिँ हामी बुझ्नुपर्ने कुरा चाहिँ त्यो हो।
2: कार्यक्रम उज्यालो किरणमा हामीले लामो बातचित गर्यौँ, होइन? अब तपाईँसँग धेरै कुराकानी गर्ने त इच्छा छ अझ पनि, अब हाम्रो कार्यक्रमको समय अलिकति छोटो छ, अनि त्यस कारणले म सोमवनजीलाई म एउटा अर्को प्रश्नतिर अगाडि बढाउन चाहन्छु। धेरै मानिसहरू हुन्छन् जहाँ शान्तिको खोजीमा हुन्छन् मान्छेहरू संसारमा, होइन? कहाँ गएर मैले विश्राम पाऊ, कहाँ गएर मैले सङ्गत पाऊ, मैले कसरी हुन्छ मेरो जति धन सम्पत्ति भए पनि मान्छेमा त अन्तिममा, होइन, एउटा भित्री रूपमा रूपमा चाहिँ अशान्ति भएको पनि कुराहरू हामीले पाएका
3: छौँ।
2: चाहे परिवार एउटा सुन्दर परिवार बाहिर देख्दाखेरि सबै होला, तर त्यो परिवारभित्र पनि कहिले काहीँ त्यो मनमुटावहरू एकअर्काका कुराहरू नमिल्नु, त्यो मेल विमेलहरू चाहिँ भइरहेको हुन्छ। मानिस चाहिँ यो किसिमको तनाव र फिक्री नभएको मानिस नै
3: छैन।
2: अब त्यसबाट मुक्ति पाउनको लागि, त्यसबाट छुटकारा पाउनको लागि, यी सबै कुराहरूबाट भनौँ एउटा शान्ति प्राप्त गर्नका लागि साँच्चीकै यसो नै बाटो हुनुहुन्छ।
1: एकदमै यो चाहिँ मैले आफ्नो व्यक्तिगत जीवनमा यो कुरालाई अनुभव गरेको छु, र म चाहिँ एकदमै विश्वास गर्नुभन्दा अगाडि एकदमै चिन्तामा हुन्थे, डराइडरमा जीवनले मेरोदेखि डराउने, अनि एकदमै तन्त्र मन्त्रका कुरादेखि डराउने मान्छे चाहिँ म विश्वास भएर एकदमै म चाहिँ प्रभुमा एकदमै जोसिलो एकदमै विश्वास भएको कारणले म एकदमै सासी हुँदै गएको
3: छु।
1: किनभने म चाहिँ विश्वास गरेँ म राति हिँड्न नसक्ने मान्छे, म त्यस्तो किसिमको ठटै नहुने सोचाइ नहुने, अनि म चाहिँ एकदमै ढुक्कले राति पनि म हिँड्न सकिएकोलाई बाहिर जान नसक्ने मान्छे, अनि म एकदमै एक खालको विश्वास मरेपछि म चाहिँ खिससँगै हुनेछु र उहाँको मेरो आशा भरोसा छ। त्यो कुराहरू उहाँको बचेको कुराहरू र अहिले पनि सम्झिन्छु र म एकदमै प्रभुमा साहसी भएको छु, अनुभव चाहिँ मैले गरेको छु।
2: हजुर, अब तपाईँको व्यक्तिगत कुरा गरौँ, अब तपाईँ भविष्यमा के गर्ने योजना गरिरहनु भएको छ, अहिले तपाईँ काठमाडौँमा अध्ययन गरिरहनु भएको छ, के छ तपाईँको योजना तयारी?
1: र जाँदा जाँदै म चाहिँ हाम्रो क्रिसमा चाहिँ साँचो आनन्द शान्ति छ, र हामी चाहिँ जब क्रिसमा विश्वास गर्छौँ साँच्चै नै हाम्रो सोचाइ हाम्रो विचारहरू फरक हुँदै जान्छ। र म चाहिँ एकदमै काठमाडौँ आइसकेपछि कथा सङ्गति गराउला भन्ने सोचिरहन्थे, र अहिले चाहिँ म धेरै राम्रो राम्रो मण्डलीहरू पाएको छु, परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। र म यो काठमाडौँ बसिरहँदा म चाहिँ अब सरकारी जागिर गर्नुपर्छ, र सरकारी क्षेत्रको यो प्रशासन लाइनमा चाहिँ म आबद्ध हुनुपर्छ र देशको सेवा गर्नुपर्छ, र त्यसको साथसाथै मण्डलीतिर पनि एउटा सहायकको रूपमा सेवा गर्नुपर्छ, सहायता पुर्याउनुपर्छ भन्ने चाहिँ मेरो अहिलेको योजना रहेको छ, र त्यसको निम्ति म तयारी र प्रार्थना साथ म लागिपरेको छु। परमेश्वरले अवश्य मलाई चाँडै नै सफलता दिनुहुनेछ भन्ने म त्यो आशा विश्वास लिएर अगाडि बढिराखेको
2: छु। मेहनत गरिरहनु भएको छ, परिश्रम गरिरहनु भएको छ, थाहा छ है? यस्तो होइन कि क्रिस्टलाई विश्वास गरिसकेपछि अब सबै प्रब्लम जुटाउनुहुन्छ भनेर हात बाँधेर बस्ने होइन, तर तपाईँ एकदमै लगनशील भएर अध्ययनशील भएर मेहनत परिश्रम गरिरहनु भएको छ। म राष्ट्र सेवक कर्मचारी पनि छु, यसलाई म सेवा गर्छु, सरकारी निजामती सेवामा म शीर्षु भएर भयो तयार गरिरहनु भएको छ। तपाईँलाई शुभकामना पनि छ, एउटा जवान जसले वास्तविक रूपमा यसोलाई पाइसकेपछि आफ्नो जीवन तपाईँले परिवर्तन भएको महसुस गर्नुभएको छ, तपाईँले आनन्द र शान्ति पहिले दिनुभएको छ, र अहिले त्यो ऊर्जाका साथ अगाडि बढिरहनु भएको छ। हामी ग्रेस एफएमको सम्पूर्ण परिवारको तर्फबाट तपाईँलाई यो शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ र प्रार्थना पनि छ है। हुन्छ, अन्तिममा के छ हाम्रो श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: साँच्चै अब भन्नुपर्दा हामी क्रिसमा चाहिँ अनन्त जीवन छ, म चाहिँ उहाँमा विश्वास गर्नुको कारण संसारका सुखहरू पाउनु नै होइन, र संसारमा मात्र एउटा सफल सफल भएर जीवनमा मात्रै होइन, तर हाम्रो चाहिँ जीवनको लक्ष्य चाहिँ एकदमै राम्रो छ, मृत्युपछि पनि धेरै अनन्त जीवन छ, त्यस कारण चाहिँ हामी क्रिसमा एकदमै विश्वास गर्न जरुरी छ। यो संसारको छोटो समयको जीवनमा हामी चाहिँ धेरै कुराहरू हाम्रो लक्ष्य उद्देश्य इच्छा चाहना हुन्छ, र त्यो त्यसको पछाडि दौड्दा दौड्दै हामी चाहिँ एक दिन हाम्रो अमूल्य जीवन गुमाइ पठाउँछ। त्यही भएर हामी सबैमा यसैमा विश्वास गर्दै हामी चाहिँ आफ्नो संसारिक गतिविधि लक्ष्य उद्देश्य पनि उहाँले सुम्पिँदै अगाडि बढ्नुपर्छ, र यसोमा नै साँचो आनन्द शान्ति छ। जब हामी यसोमा विश्वास गर्छौँ साँच्चै हामी चाहिँ हाम्रो आत्माले जुन पाउनुपर्ने विश्राम त्यो चाहिँ हामी प्राप्त गर्छौँ, जुन आनन्द शान्ति संसारमा पाउँदैन त्यो आनन्द शान्ति चाहिँ हामी व्यक्तिगत रूपमा अनुभव गर्न सक्छौँ।
2: हस्, कार्यक्रममा समय दिनुभएको लागि तपाईँलाई धन्यवाद छ।
1: हजुर, हजुरलाई पनि धन्यवाद छ
2: हस्ताको लागि।
1: हस्,
2: कार्यक्रम
0: कार्यक्रम उज्यालो किरणको आजको श्रृंखला तपाईँलाई कस्तो लाग्यो प्रिय श्रोता? मलाई विश्वास छ तपाईँ कार्यक्रम उज्यालो किरणको यो श्रृंखलामा सालबम चौधरीज्यूसँगको कुराकानीबाट निकै नै आश्रित महसुस गरिरहनु भएको छ होला। तपाईँको आशिष तपाईँले प्राप्त गर्नुभएको छ भन्ने हामीले पनि विश्वास गरेका छौं। कार्यक्रमको यो श्रृंखलाबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो मोबाइल नम्बर 98 55 33 39 तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यति भन्दै कार्यक्रमबाट म कार्यक्रम प्रस्तुत गोविन्द विश्वकर्मा पनि विदा हुन्छु। सुन्दै गर्नुहोला ग्रेस एफएम 107.6 मेगाहर्ज। हस्त जय मसीह।

0: 39 kasa jajo nena digini chita yuku yuku ye suda permission chita sawabima jemisu
1: नमस्कार म नायिका साधना थापाको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज हाम्रो सिनेमा राम्रो सिनेमा
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ जागृत विश्वास
0: जेमिसी तथा नमस्कार म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ आजको वचनको शीर्षक रहेको छ बाइबल किन यति महत्वपूर्ण र अद्भुत छ मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग ए आज म तपाईँहरूसँग बाइबल किन यति अद्भुत छ भन्ने बारेमा कुरा गर्न चाहन्छु एलियाको पुस्तक 15 अध्यायको 16 पद जब तपाईँका वचनहरू आए ती मैले खाए ती मलाई रमाहाट र मेरो हृदयलाई आनन्द दिने कुरा भए एलिया जस्तै मलाई पनि बाइबल पढ्न र अध्ययन गर्न मनपर्छ वास्तवमा म हरेक दिन धर्मशास्त्र पढ्छु र अध्ययन गर्छु म यो गर्छु किनभने यसले मेरो हृदयमा आनन्द ल्याउँछ किनभने मलाई यो सिकाउन पनि मनपर्छ मलाई थाहा छ कि जब तपाईँ परमेश्वरका प्रतिज्ञाहरू सुन्नुहुन्छ र विश्वास गर्नुहुन्छ यसले तपाईँको हृदयमा आनन्द ल्याउनेछ पहिलो थेसलोनिकीको पुस्तक 2 अध्यायको 13 पद यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौ कि तिमीहरूले हामीबाट सुनेका वचन जो वास्तवमा परमेश्वरको वचन हो सो तिमीहरूले मानिसको वचन जस्तै होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यो जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ हामी सबै मानिसहरूको कुरा विश्वास गर्न सक्दैनौ तर कहिलेकाहीँ तिनीहरूले हामीलाई सत्य नभएका कुराहरू पनि भन्छन् तर परमेश्वर पहिल्यै झुट बोल्नुहुन्न उहाँले आफ्नो वचनमा हामीलाई भन्नुभएका सबै कुरा विश्वास गर्न सक्दछ र जब हामी परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरूमा विश्वास गर्छौ ती सधैँ पूरा हुन्छन् र यही कारणले गर्दा परमेश्वरका प्रतिज्ञाहरू धेरै अद्भुत हुन्छन् मैले मेरो जीवनमा यो कुरा सधैँ बुझेको थिइनँ जब म जवान थिएँ कलेज जाँदै थिएँ मैले धेरै संघर्षहरू भोग्नु परेको थियो मलाई थाहा थिएन कि म के गर्न चाहन्छु म कहाँ जान चाहन्छु वा म के बन्न चाहन्छु मलाई यो थाहा थियो कि मेरो जीवन कसरी चलिरहेको छ भन्ने कुरामा म खुसी थिएन मेरो जीवनमा धेरै महत्वपूर्ण कुरा हटाइरहेको थियो र मलाई थाहा थिएन कि त्यो के हो म उत्तरहरू खोज्दै थिएँ म यहाँ किन थिएँ मेरो उद्देश्य के थियो शक्ति के हो म परमेश्वरमा विश्वास गर्थेँ तर मलाई थाहा थिएन कि उहाँले मबाट के चाहनुहुन्छ वा उहाँले मेरो वास्ता गर्नुहुन्छ कि गर्नुहुन्न मेरो अस्तित्वको लागि एउटा उद्देश्य र म बाँच्ने कारणको खोजिरहेको थिएँ गाउँमा यी सबै प्रश्नहरूमाथि विचार गरिरहेको बेलामा त्यहाँ दुईजना मानिसहरू थिए जो मन बस्ने ठाउँबाट 400 किलोमिटर टाढा रहेको बाइबल कलेजमा पढिरहेका थिए एउटा चमत्कारी परिस्थितिमा परमेश्वरले यी दुई मानिसहरूलाई मेरो गाउँमा 2 हप्ताको विशेष मिसनरी सुसमाचारी कार्यको निम्ति पठाउनुभयो तिनीहरूको उद्देश्य मेरो गाउँमा सत्य सिक्न भोको व्यक्ति खोज्नु थियो म त्यही बेला दाईसँग एउटा अपार्टमेन्टमा बसिरहेको थिएँ एक साँझ जब म घर पुगेँ मैले यी दुईजना मानिसहरूलाई मेरो दाईसँग कुरा गरिरहेको देखेँ मेरो दाईले उनीहरूलाई सार्वजनिक क्षेत्रमा भेटेर हाम्रो घरमा ल्याएको थियो यी दुईजनाले बाइबल खोलेका थिए र म देख्न सक्थे कि उनीहरू उत्साहले भरिएको थिए जिज्ञासाले गर्दा म उनीहरू कहाँ गए उनीहरूको कुराकानी सुन्न थाले मेरो जीवन कहिले पनि पहिले जस्तो हुने थिएन जब मैले उनीहरूलाई बाइबल धर्मशास्त्रबाट मेरो दाईलाई सिकाएको सुने मैले बिस्तारै मेरो जीवनमा के हराएको थियो भनेर महसुस गर्न थाले जब मैले आफ्ना जवाबहरू पाउन सक्छु जुन म उत्साहपूर्वक खोजिरहेको थिएँ एलियाको पुस्तक 2 अध्यायको 13 पद मेरो प्रजाले 2 वटा पाप गरेका छन् मलाई जिउँदो पानीको मूललाई तिनीहरूले त्यागेका छन् र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन् त्यो कुरा कानीले त्यो समयको मेरो जीवनलाई नै वर्णन गर्न थाल्यो मेरो जीवन शून्यता र शङ्काले भरिएको थियो जब मैले केही गर्न खोजेँ मलाई लाग्थ्यो कि त्यो असफल नै हुन्छ किनभने म आफ्नो बुद्धि र आफ्नो शक्ति प्रयोग गरेर काम गर्न खोजिरहेको थिएँ र यो म जहाँ पुग्न चाहन्थे त्यहाँ पुर्याउन पर्याप्त थिएन यी दुई व्यक्तिहरूबाट मैले मेरो असफलताको कारण सिकेँ मैले के लगाएको थिएँ भनेर पत्ता लगाएँ यो जीवित पानीको मूल थियो जुन परमेश्वरको वचन हो दोस्रो तिमोथीको पुस्तक 3 अध्यायको 16 पद सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई अर्थ दिनलाई सच्याउनलाई धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ मैले पत्ता लगाए कि बाइबलमा भएका सबै वचनहरू परमेश्वरको मुखबाट आएका हुन् मैले सिकेँ कि हामी बाइबलमा

0: देखिएका सबै कुराहरू उत्पत्तिदेखि प्रकाशसम्म विश्वास गर्न सक्छ, किनभने यी कुराहरू उही परमेश्वरबाट आएका हुन् जसले यो पृथ्वी र आकाशमा हामीले देख्ने सबै ग्रह र ताराहरू सृष्टि गर्नुभयो, जसको अर्थ बाइबललाई शुद्धताको लागि विश्वास गर्न सकिन्छ र यसलाई सत्यताको सन्दर्भको रूपमा विश्वास गर्न सकिन्छ। मैले यो पनि पत्ता लगाए कि धर्मशास्त्रहरू हाम्रो लागि धेरै लाभदायक छन्। तिनीहरूले हामीलाई परमेश्वरले चाहनु भएको तरिकाले जीवन बिताउन मार्गदर्शन गर्न मद्दत गर्छन् र परमेश्वरको इच्छा हामीलाई आनन्द र समृद्धिले भरिएको जीवन बिताउन मार्गदर्शन गर्नु हो। हजुर समयको पुस्तक एक अध्यायको एकदेखि तीन पद, धनी हो त्यो मानिस जो दुष्टको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिन रात उहाँको व्यवस्थामा मनन गर्छ। त्यो खुलाको किनारमा रोपेको बोझ जस्ती हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिले उलाउँदैन, त्यसले जे पनि गर्छ त्यसले त्यो सफल हुन्छ। जब हामी परमेश्वरको वचन सुन्छौ र हामी परमेश्वरले आफ्नो वचनमा हामीलाई भन्नुभएका कुरामा विश्वास गर्छौ, तब परमेश्वरले हाम्रो जीवनमा अद्भुत फल ल्याउने प्रतिज्ञा गर्नुहुन्छ। परमेश्वरले हामीलाई ठूलो शारीरिक, मानसिक र आर्थिक समृद्धि प्राप्त गर्न पनि मद्दत गर्नुहुन्छ। जसो तिमोथीको पुस्तक तीन अध्यायको सत्र पद, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुशोभित भई सिद्ध भएको होस्। यो पदले हामीलाई बाइबलको उद्देश्य बताउँछ। बाइबल कहिले पनि अविश्वासीहरूका लागि लेखिएको थिएन, यो परमेश्वरलाई अस्वीकार गर्नेहरूका लागि लेखिएको थिएन, उहाँलाई वा उहाँको इच्छालाई जान्न चाहनुहरूका लागि अनि सत्य जान्न र विश्वास गर्न भोकाहरूका लागि बाइबल लेखिएको थियो। सत्य बुझ्न चाहनेहरूका लागि बाइबलमा हामीलाई सुसज्जित पार्न आवश्यक पर्ने सबै कुरा छ। त्यसैले हामी परमेश्वरले हाम्रो जीवनमा गर्न चाहनुभएको हरेक अस्त्र काम गर्न सक्छौ। हजुरसँगको पुस्तक 119 अध्यायको 162 पद, जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ म तपाईँको प्रतिज्ञामा हर्षित हुन्छु। परमेश्वरको वचन एउटा महान खजाना हो, किन? किनभने जब हामी परमेश्वरका प्रतिज्ञाहरू पढ्छौ र ती प्रतिज्ञामा विश्वास गर्छौ, तब हामीले हाम्रा व्यक्तिगत जीवनमा ठूलो छुटकारा पाउनेछौ। म तपाईँलाई बाइबलमा पाउन सक्ने केही महान खजानाहरूको उदाहरण दिन्छु। भजन संघको पुस्तक 147 तीन पद, उहाँले त्यो कुनैको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ।
1: Grace runs forth, changes your mold, inspires love in yourself, increases.

XFM 张震岳。

0: बस्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है दाइ, बेलैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: अहिले कहाँ गएर उपचार गर्ने त?
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्माइल डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962 9813865015। ह्याप्पी स्माइल डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।
0: होइन हौ दाजु, हस्यान बस्यान गर्दै एक्लै के बराबराइराख्नु भएको हो?
3: के हुनु निकान्छ, छोराको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खानासहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा बडो तनाव मात्र हुनु कहिले कतै किनेको छ
0: दिदी दाई? यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
3: ए हो र कान्छ
0: हो नि दाई?
2: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युअल फुड क्याटरिङ तपाईँहरूको सेवामा सदैव समर्पित।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा गर्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माइ फेथ।
0: हामीले पाउने कुरा पाउँछौ। जयमसीदाका नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माइ फेथको जीवनका श्रेणी श्रृंखलाको अंक 63 यहाँहरूलाई स्वागत छ। जीवनले हामीलाई जे चाहिन्छ त्यो दिँदैन, हामीले जे पाउनुपर्छ त्यो दिन्छ। म यस विषयमा धेरै चिन्तित छु, किनभने म धेरै युवाहरूलाई देख्छु जो संसारले उनीहरूलाई केही ऋणी महसुस गर्छन्। उनीहरू सोच्छन् कि उनीहरू गैर जिम्मेवार भएर बाँच्न सक्छन् र जे चाहन्छन् गर्न सक्छन्। उनीहरू विश्वास गर्छन् कि संसारले उनीहरूलाई चाहने सबै कुरा दिनेछन्, उनीहरूलाई सधैँभरि खुसी साथ बाँच्न दिनेछन्। तर त्यस्तो होइन। दोस्रो त्रिमूर्तिको पुस्तक 2 अध्यायको 6 पद: परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनु पर्दछ। किसानहरूले आफ्नो परिवारलाई खान चाहने भएकोले बाली काट्दैनन्। उनीहरूले आफ्नो परिवारलाई खुवाउन सक्छन् किनभने उनीहरू लगनशीलतापूर्वक जमिन खेती गर्छन्, बिउ छर्छन् र आफ्नो तरकारी बगैँचाको हेरचाह गर्छन्, झारपात उखेल्छन् र पानी हाल्छन्। किसानहरूलाई थाहा छ कि कटनी गर्नु केवल आवश्यकताको कुरा होइन, बरु तपाईँले रोपेको कुराको कटनी गर्ने कुरा हो। गलातीको पुस्तक 6 अध्यायको 7 पद: धोकामा नपर परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। मैले धेरै 25 र 26 वर्षका युवाहरूलाई परामर्श दिएको छु। उनीहरूले आफूलाई सुधार गर्न आवश्यक तालिम वा शिक्षा पाएका छैनन्, त्यसैले राम्रो जागिर पाउन सक्दैनन्। उनीहरूमध्ये धेरैले आर्थिक सफलता हासिल गर्न आफ्नो प्रतिभा र क्षमता विकास गर्ने बारेमा कहिले नै सोचेका पनि छैनन्। अब उनीहरूलाई चिरीको पाचन गर्ने र आफ्ना आमा बुवालाई सहयोग गर्ने दबावको सामना गर्नु परेको छ र उनीहरूलाई थाहा छैन कि पैसा कहाँबाट आउनेछ, किनभने उनीहरू आफ्नो जीवनको एक क्षणको लागि तयार थिएनन्। हामी इनार खन्न शुरू गर्न तिर्खाएको बेलासम्म पर्खन सक्दैनौ। युवाहरूले 13 वा 14 वर्षको उमेरदेखि नै कदम चाल्न शुरू गर्नुपर्छ, आफ्नो प्रतिभा र सिप खेती गर्नुपर्छ, आफ्नो करियरको बाटो योजना बनाउनुपर्छ र यसरी राम्रो तलब दिने जागिर खोज्नुपर्छ। हितोपदेशको पुस्तक 6 अध्यायको 6-8 पद: यही अल्छे कमिला कहाँ गएर त्यसको चाल ढङ्ग हेर र बुद्धिमानी बन, त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चयन गर्छ। प्रिय श्रोता, के तपाईँले कमिला र फटेराको कथा सुन्नु भएको छ? गर्मीमा खाना प्रशस्त सजिलै उपलब्ध हुन्छ। फटिङ्गाले लापरवाह र खुसी जीवन बिताउँछ। पोकाएको बेला त्यसले सजिलै उपलब्ध हुने सबै खाना लिन्छ, खान्छ र त्यसपछि खेल्न जारी राख्छ। कमिलाको व्यवहार पूर्णतया फरक हुन्छ। गर्मी बढी तिनीहरू लगनशीलताका साथ काम गर्छन्, खाना संकलन र भण्डार गर्छन्। तिनीहरू उत्सुकतापूर्वक डाँडोको प्रतीक्षा गर्छन् जब खाना अब सजिलै उपलब्ध हुने छैन। जब जाड आउँछ, कमिलाहरू अविश्वसनीय रूपमा खुसी हुन्छन्। तिनीहरू आफ्नो गोडमा भीड़ गर्छन् जहाँ प्रशस्त स्वादिष्ट खाना भण्डार गरिएको हुन्छ। यद्यपि फटेङ्गाले धेरै पीड़ा भोग्छ, यो भोकाएको छ र कमिलालाई खानाको लागि बिन्ती गर्छ। तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ? के तपाईँ कमिला जस्तै हुनुहुनेछ वा फटेङ्गा जस्तै? यदि तपाईँ आत्म अनुशासित हुनुहुन्न भने संसारले तपाईँलाई आफै अनुशासन दिनेछ। आत्म अनुशासन भनेको उच्च सिद्धान्तहरू वा मूल्यहरूलाई कायम राख्न सन्तुष्टिलाई ढिलाइ गर्ने क्षमता हो। यसले हामीले दीर्घकालीन लाभहरूको लागि छोटो अवधिको इच्छालाई स्थगित गर्न आवश्यक छ। यदि पुरस्कार स्पष्ट छैन भने धेरै मानिसहरू आत्मा अनुशासित हुन अनिच्छुक हुन्छन्। अनुशासित व्यक्तिहरूले आफ्नै सुचयनित मूल्यहरू पछ्याउँछन् र ती मूल्यहरूमा आधारित कार्यहरू र प्रतिक्रियाहरू छनौट गर्छ। अनुशासनहीन व्यक्तिहरू संसारबाट उनीहरूमाथि थोपिएको इच्छाहरू पछ्याउँछन्। तिनीहरू लगभग कहिले नियन्त्रणमा हुँदैनन् र तिनीहरू निरन्तर अहिले उनीहरूमाथि थोपेका उत्तेजनाहरूको प्रतिक्रिया दिइरहेका हुन्छन्। आफ्नो लक्ष्य प्राप्त गर्न तपाईँले आफूलाई अनुशासनमा राख्नुपर्छ। आफूलाई सोध्नुहोस्, म योग्य पुरस्कारहरू प्राप्त गर्न मेरो प्रतिभा र क्षमताहरू कसरी विकास गर्न सक्छु। सिकाइ मार्फत आफ्नो सिपहरू सुधार गर्नुहोस् र तपाईँको परिवारको आर्थिक स्थिरताको सुनिश्चित गर्न सक्ने जारी रोज्नुहोस्। आजको वचन सुनाउँदा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553439। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: सुनिराखौ रेडियो गेरेसा, दिनै भरि भाइन्छ फेरेसा, ठ्याक्कै गहिरैमा फुलमायाको गाउँ, फुलमायाको गाउँ, सानो फुलमायाको गाउँ, सुसेलेर बोलाउँदा नसुन्ने कस्तो कुटे ठाउँ।
4: नमस्कार, म लुबेल गायक राम थापा शिशिर, अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनाऊ।
5: नानी बाबुहरू, तिमीहरू सन्चै छौ ल? अब फेरि एउटा नयाँ कथा सुन्ने समय भयो। सबै बाल बालिकाहरूलाई अभिवादन। बाल बालिकाका निम्ति साचाहरू रेडियो कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। मेरो नाम हरि हो। हरेक समाजमा बाल बालिकाहरूलाई महत्वपूर्ण दृष्टिकोणमा हेरिन्छ। समयमै बाल बालिकाहरूलाई सबै पक्षहरूमा तयार पार्न सकिएमा भविष्यको हाम्रो समाज उज्जवल हुन्छ। बाल बालिकाहरूलाई अनुशासित पार्दै उनीहरूलाई आत्मिक, शारीरिक, मानसिक र सामाजिक रूपमा मदत गर्नु हरेक अभिभावकको कर्तव्य हो। बालबालिकाहरूलाई सानैदेखि यसुसँगको सम्बन्धमा बढ्न मदत गर्न सकियो भने उनीहरूको आत्मिक जीवन सन्तुलित हुन जान्छ, जसको परिणाम उनीहरूको आत्मिक र नैतिक जीवनमा देखिन्छ।
6: आजको कार्यक्रममा हामी श्रृंखला 2 कथा नम्बर 4 सुन्नेछौ, जुन एकै रोचक र सन्देशमूलक रहेको छ। आजको कथाको शीर्षक विनीताको औठी भन्ने रहेको छ। यस कथासँग सम्बन्धित बाइबलीय खण्ड लुका 18:28-30 रहेको छ। मेरा प्यारा भाइ बहिनीहरू, ढिला नगरी ल अब छिट्टै कथा सुनौ है।
5: विनीता र उनको बुवाको एक दैनिक आदत थियो। बुवा हरेक दिन कामबाट फर्किनु भएपछि उनी गएर उहाँको काखमा बस्ने गर्थिन् र त्यो समय बुवाले उनलाई सोध्नुहुन्थ्यो, विनीता, के तिमी मलाई माया गर्छौ? विनीताले सधैँ जवाब दिन्थिन्, म हजुरलाई माया गर्छु बुवा। यति भनिसकेपछि जहिले पनि उनी बुवाको शर्टको गोजीमा हात हाल्थिन् र बुवाले उनका लागि ल्याइदिएको उपहार निकाल्ने गर्थिन्। उनलाई सरप्राइज दिनका लागि उपहारको रूपमा बुवाले विभिन्न कुराहरू जस्तै खेलौना, मिठाई आदि ल्याइदिनुहुन्थ्यो। एक दिन बुवाले उनलाई सोध्नुभयो, विनीता, के तिमी मलाई माया गर्छौ? सदा चाहिँ विनीताले जवाब दिइन्, म तपाईँलाई माया गर्छु बुवा।
7: बुवाको गोजीमा हात हाल्दा उनले एउटा औठी भेट्टाइन् जो बुवाले एक सस्तो पसलबाट किन्नु भएको थियो। आहा, यो कति सुन्दर छ, विनिताले भनिन्। औठीले उनको औलामा हरियो डाम नै बसालिदिए तापनि उनले त्यो औठीलाई हरेक दिन लगाइरहन्। केही हप्तापछि बुवा कामबाट घर फर्किनु भएपछि विनिता सदाले बुवाको काखमा गएर बसिन्। विनिता, के तिमी मलाई माया गर्छु, बुवाले सोध्नुभयो। म तपाईँलाई माया गर्छु बुवा, विनिताले जवाफ दिइन्। माया गर्छौ भने तिम्रो औठी मलाई देऊ, बुवाले आँखा खुम्च्याउँदै भन्नुभयो। तर विनिताले बुवाले आँखा खुम्च्याउनु भएको कुरा देखिनन्। किन बुवा, उनले सोधिन्। मलाई यो औठी खुब मन परेको छ, तपाईँ किन यो लैजान चाहनुहुन्छ, तिमी केवल मलाई त्यो औठी देऊ, बुवाले जोर दिँदै माग्नुभयो। बुवाले साँच्चै त्यो औठी माग्नु भएकै हो भन्ने जानेपछि विनिताको आँखाबाट आँसु आए। बुवा, म तपाईँलाई माया गर्छु, तर कृपया यो औठी मसँगै रहन दिनुहोस् न, उनले बिन्ती गरिन्। बुवाले लिनका लागि हात बढाउनु भयो। विनिताले बिस्तारै औलाबाट औठी निकालिन्। बुवालाई औठी दिँदै गर्दा आफूलाई सम्हाल्ने उनले भरसक कोसिस गरिन्। अब मेरो गोजीमा हात हाल, बुवाले मुस्कुराउँदै भन्नुभयो। गोजीमा भएको चिज तिमीलाई पक्कै मन पर्नेछ। बुवाको गोजीबाट सुनबाट भनेको चम्किलो औठी निकाल्दा विनितालाई त्यो दृश्य पत्याउनै गाह्रो भयो। आहा बुवा, यो त पहिलेको भन्दा पनि कति राम्रो छ, उनले तुरन्तै त्यो औठी औलामा लगाइन्। मलाई यो साह्रै मन पर्यो, तपाईँले मेरो लागि यो औठी ल्याइदिनु भएको छ भने थाहा भएको भए त त्यो पुरानो औठी पहिले दिइहाल्थे नि, बुवा मुस्सु हाँस्नुभयो। यो कुराले मलाई कहिले काहीँ यसुले हामीलाई यस्ता कुराहरू त्याग्न भन्नुहुन्छ जो हामी वास्तवमै आफूसँग राख्न चाहन्छौ भन्ने कुराको स्मरण गरायो। तर सधैँ हामीले उहाँलाई जे दिन्छौ त्यसको साटोमा उहाँले हामीलाई दिन चाहेको कुरा हामीले त्याग्न नचाहेको कुरा भन्दा उत्तम हुन्छ भन्ने कुरा याद गर्नुपर्छ। उहाँले हामीलाई कति धेरै माया गर्नुहुन्छ भन्ने कुरा हामीले स्मरण गर्नुपर्छ र उहाँका लागि जुनसुकै कुरा पनि त्याग्न तयार हुनुपर्छ, बुवाले भन्नुभयो। आजको कथाको मुख्य सन्देश तपाईँसँग भएका सबै चीजहरू येशूलाई दिनुहोस् भन्ने रहेको छ। अनि आजको कथाको मुख्य बाइबलीय खण्ड भजन संग्रह 85 अध्यायको 12 पद रहेको छ, जहाँ येशू लेखिएको छ।
8: जे असल छ परम प्रभुले त्यही दिनुहुनेछ र हाम्रो जमिनले फसल उमार्नेछ।
7: येशूले कहिले तपाईँसँग तपाईँले त्याग्न नचाहेको कुरा मार्नुहुन्छ भन्ने डर त लाग्दैन? सायद तपाईँले आफ्नै लागि पैसा नजुगाएर उहाँका लागि दिनुपर्ने हुन सक्छ, वा खेल्नुको साटो अरूको सेवा गर्दै समय बिताउनु पर्ने पनि हुन सक्छ। उहाँले तपाईँसँग जुनसुकै थोक मागे तापनि त्यसको साटोमा उहाँले तपाईँले दिने कुरा पहिलेको भन्दा कैयौं गुणा उत्तम हुनेछ भन्ने कुरा स्मरण गर्नुहोस्। उहाँले तपाईँलाई माया गर्नुहुन्छ र उहाँले माग्ने कुनै पनि कुरा उहाँलाई जान्ने र पछ्याउने कुरा भन्दा ठूलो हुन सक्दैन। उहाँमाथि भरोसा राख्नुहोस्। आजको कथा तपाईँलाई कस्तो लाग्यो? के आजको कथाबाट तपाईँले केही कुराहरू सिक्नुभयो? तपाईँका कुनै विचार, प्रतिक्रिया वा जिज्ञासाहरू भएमा हामीलाई 081-521-835 वा 98-84-13-724 फोन गर्न सक्नुहुनेछ, वा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 22 पुरैनी स्थित हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: साथै तपाईँले दैनिक रूपमा सुन्ने कथाहरू पुस्तकको रूपमा पनि उपलब्ध रहेका छन्।
9: तबसम्मका लागि बिदा दिनुहोस्।

0: 99.9 Grace FM Megahertz.
1: कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यसो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म, अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 98519 1947 40, 98 41 62 13 03। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।

0: तथा संगीतकार निर्मल बस्नेत तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाउ।
1: भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है? म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई? बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ?
2: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छ नि यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
1: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त। होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
2: ए मात्र 6,000 कोट पाइन्ट
1: हो नि। हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट। साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट शर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 08 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

6 melons, 7 melons, 5, 6 melons.

ولا يا

साथी भित्र हुन्छ नेपाल।

Jesus.

is your mold, inspires love in yourself, increases.

0: Kiss FM. It's
1: 9 a.m. Rihanna ko nova tu.
2: I know that. Send us and God bless. Sigli ke barbarai rakhnu bhako ho. Ke hunu kanta.
3: Swarako biye ko din najik aisekyo. Tethi dherai pauna haru pani tana tana bata bolaisekyo. Ani swadishta khana sahitko bharparlo catering service ma paunda. Kono tana mat chhodnu. Kahile kati chhinko sastu.
2: दिदी भाइ यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस् इमान्युएल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि भाइ चिन्तै लिनु पर्दैन नि
3: ए हो र कान्छ
2: हो नि भाइ
0: हजुर कुनै पनि विवाह भोज पार्टी सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युएल फुड क्याटरिङलाई सम्झिनुहोस् प्रोप्राइटर किशोर ओझा सम्पर्क मोबाइल नम्बर 9851414126 9849078548 इमान्युएल फुड क्याटरिङ तपाईँहरूको सेवामा सदैव समर्पित
2: पछि यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ त्यसमाथि फेरि मुख गनायो भन्छ यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन
4: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ पहिलैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है
2: अहिले कहाँ गएर उपचार गर्ने त
4: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर
0: हजुर हामी कहाँ अनुभूति दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच स्केनिङ सिलिङ रुट क्यानल उपचार दाँत निकाल्ने कृत्रिम दाँत ब्रेसेस दाँत सेतो बनाउने बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्
4: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ
0: स्वस्थ दाँत ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस् ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर सम्पर्क मोबाइल नम्बर 9841478062 9813860315 ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर
5: तपाईँ आज ख्रिस्ट कहाँ आउनुहोस् किनकि उहाँले तपाईँको आत्मालाई सन्तुष्ट तुल्याउन सक्नुहुन्छ तपाईँ अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाउनु

0: 주의도 스티아라디 부허 우키야 아다로 지소 지구 모시가 대기분이 지구 소리 사리릭 어워스타 외국 버리워든 지소 어느 몸 예의 소설다 외 문의대서 아무튼아트목 바오나트목 루퍼 사문아야 소이 지구 니디 딱히 무학도풍로 더이구 벌미쉬리아 루머니 지구 어란 적거허 무구 구글에 지서 누구 누구의 시리 모호 나보 버리백시게 아야도 무허 나빠고 그런지 저부어자의 수유 벗게 다하더구도 버리슈나신다 크리스 예슈나보 미래 야나들어 웨이커너 지더 크리스 바퀴 훅거 거시게 트위게 세가들어 크리스 저야나 해 지디 버리슈나보 미래 주이커너 크리스 지더 버리트라야나 밥 묵더야나 들어 परमेश्वर ख्रीस्ट यसी जीवु नीति बालागु ज्यायागु दु थो जीवु मसिका या जग जीवले जीवु भावनात्मक जीवन स्थिर जी थो जीवु व्यक्तिगत जीवने पिने या कारण बच्चा जग को प्रभावित जी रोमी चागु अध्यायु जिन पिंगु पद के धात अगुदु थुक थो परमेश्वर या आत्मा या तो यथे याना जीवे मुनित फुक्क परमेश्वर या संतान ख थ त परमेश्वरया मचा ढाका मसिकी परमेश्वरया आत्मा शिवो भावनात्मक मार्गदर्शन याके बिया दिस अले छि नेपी मनुतेस ख्रिस्ट येशु विषय स्वापु देका देखी त अले छिटे नेपी मनुतेस ख्रिस्ट येशु विषय स्वापु देक अनुभव याइगो रोलर कोस्टर जीवन न बचेजी रोमी चागो अध्याय जी नेहु पत्के दया तबुदो खजे जिबे परमेश्वरीय संतान खसा जिबे हक दुबी न जुल परमेश्वरी या हक दुबी न कृष्णा प पूरा हक दुबी जिबे न खत वेकनाप दुख सिल धासा जिबे वेकनाप त धनी थ त परमेश्वरीय मसा धका मसिके तल्यो छी थे यही बोले छिमो जीवन लसता व शांति जाया मुनि गुगु वेक निशेया स्वापो जक्क कैफे येशु ख्रिस्ट माध्यम छिपी निशे सदान चुना चुने गो अनंत आशा दु थौया बसन मीना देवीले छी त परमेश्वर सुव्यादीमा चयन से शिवसा नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी नपुकेना दिन सोमन भिक्टन चोयादीको घोषणा जीवु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माइफ्रिक जीवु विश्वास के चमकया दिन बारे छिके छु प्रतिक्रिया सुझाव दुसा सफल तया दिफै उकिया नीति जिनके जीवु मोबाइल नम्बर 2 98 55 33 39 98 65 33 39 कासा ज्याजो नुना दिगुनी छित युकु युकु सुदा परमेश्वर छित सवादीमा जय हुसु
1: चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू जुत्ता चप्पल फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 98 51 19 27 40 98 41 62 13 03। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।
2: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लागिरहेको छ
3: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
3: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरिराख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हस् डाक्टर साहब हजुरले भने जस्तै गर्छु
4: नेपाल सरकार विज्ञापन

नमस्ते नमस्ते आदरणीय मित्रहरूले हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। म धन्यवाद दिन चाहन्छु तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमलाई प्रेम माया गरेर रेडियो अगाडि आएर बस्नु भएकोमा। चोर्नेले अब नचोरोस्, बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। मैले भर्खरै बोलेका यी उपदेश बाइबलबाट हुन्। यस्ता उपदेश आजका पुस्तालाई सुन्न नहुने भइसकेको छ। विश्वासको जीवनमा मानिसले गर्नुपर्ने केही कुरा, केही महत्वपूर्ण कुरा आज म तपाईँलाई बताउन लागेको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर्स चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्म

इसका खण्डहरू सीडी मार्फत हामीसित उपलब्ध छन्। यदि तपाईँ यी प्राप्त गर्न चाहनुहुन्छ भने यी सम्पूर्ण जानकारीको निम्ति आज नै हामीलाई एउटा पत्र लेख्नुहोस्। हामी तपाईँ

सदैव आज पनि एउटा मधुर अर्थपूर्ण गीत सङ्गीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्छ।

मानिसको जीवनलाई परिवर्तन गर्नुपर्छ। शिक्षाले मानिसको जीवनलाई परिवर्तन गर्नुपर्छ। यदि कुनै शिक्षाले परिवर्तन ल्याउँदैन भने त्यो कुनै कामको हुँदैन। हामी जे सुन्छौ, जे सिक्छौं, त्यो आफ्नो जीवनमा लागू गर्नुपर्छ। ज्ञान र शिक्षालाई दिमागमा मात्र राखेर जिउने हो भने मानिसको जीवन एउटा कुवाको इनारको पानी जस्तै हुन्छ। यो फोहोर हुँदै जान्छ, कहिले बढ्दैन, न त त्यसले कसैलाई केही फाइदा नै पुर्याउँछ। प्रभु यीशुले मानिसहरूलाई उपदेश दिनुभयो। उहाँका शिक्षा उपदेशहरू सुनेर धेरै मानिसको जीवन परिवर्तन भए, किनकि यीशुले जीवनको निम्ति उपयोगी तथा व्यवहारिक शिक्षाहरू दिनुभयो। तपाईँले पनि यीशुको सुसमाचार सुन्नु भएको छ होला, सायद धेरै दिनदेखि सुन्दै आउनु भएको छ होला, विचार गर्दै हुनुहुन्छ होला। के तपाईँले उहाँका शिक्षा र उपदेशहरूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? मेरो अनुरोध छ, सुन्ने मात्र नगर्नुहोस् तर आफ्नो जीवनमा ती अपनाउनुहोस्। आज पनि चर्च मण्डलीमा मानिसलाई शिक्षा दिइन्छ, परमेश्वरको बारेमा, मानिसको बारेमा, संसारको बारेमा, साथै अरू धेरै विषयमा उपदेशहरू दिइन्छ सार्थक जीवन तुल्याउनको निम्ति। तर बाइबलले हामीलाई यो संसारमा उपयोगी हुने वा यो संसारमा हामीले पालन गर्नुपर्ने शिक्षा उपदेश मात्र दिँदैन, तर यो संसारबाट विदा भएर गएपछि हाम्रो अवस्था कस्तो हुन्छ सो बारेमा पनि हामीलाई सम्पूर्ण जानकारी दिन्छ। क्रिस्चियन व्यक्तिले जो विश्वास गरेका छन् त्यो यो संसारका निम्ति मात्र होइन, जुन आशा राखेका छन् त्यो यो संसारमा मात्र सीमित छैन। पवित्र बाइबलले भन्छ, परमेश्वरले विश्वासीहरूलाई उहाँको अनन्त राज्यको निम्ति चुन्नु भएको छ। परमेश्वरले उनीहरूलाई अनन्त जीवन दिनुभएको छ। परमेश्वर तिनीहरूका जीवनमा बास गर्नुहुन्छ। यसकारण एउटा विश्वासीले परमेश्वर उसको जीवनमा हुनुहुन्छ भन्ने कुरा सधैँ याद राखेर उचित व्यवहार गरी जीवन यापन गर्नुपर्छ। यस्तै प्रसंगमा परमेश्वरका दास पावलले इफिसस शहरका विश्वासीहरूलाई कतिपय नैतिक कुराहरू पनि बताउँदै पत्र लेखे। तिनले लेखे, यसकारण झूठ त्यागेर हरेकले आफ्ना छिमेकीसित सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अङ्गहरू हौ। क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र दिया बलसलाई मौका नदेऊ। चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। एफिसी 4 अध्यायको 25-28 खण्ड। यीशुमा विश्वास गरेपछि एक व्यक्तिको जीवनमा परिवर्तन आउनुपर्छ। उसको व्यवहारमा, उसको सोच विचारमा र उसको दृष्टिकोणमा। यदि उसले पहिले छलकपट गर्थ्यो भने, झुट बोल्ने उसको बानी थियो भने, अब त्यसो गर्नुहुन्न। किन? किनकि परमेश्वरले झुटो कुरा र झुट बोल्ने व्यक्तिलाई घृणा गर्नुहुन्छ। झुट बोल्नु पापको फल हो। एक विश्वासीले पापलाई त्यागिसकेको हुन्छ, प्रभुले उसका पापहरू क्षमा गरिदिनु भएको हुन्छ, त्यसकारण ऊ फेरि पापको बन्धनमा पर्नु हुँदैन। प्रभु यीशुले एकपल्ट इजरायलका धर्मगुरूहरूलाई हपार्नुभयो अनि भन्नुभयो, तिनीहरू आफ्ना पिता शैतानका हौ र तिनीहरूका पिताको इच्छा पूरा गर्ने संकल्प छ। शैतान त शुरूदेखि नै हत्यारा थियो र सत्यसँग त्यसको केही वास्ता थिएन, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूठ बोल्दछ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झूठ हो र झूठको पिता हो। यीशुमा विश्वास गर्ने मानिसले सधैँ सत्य बोल्नुपर्छ। जानी जानी झूठ कुरा गर्नु हुँदैन, किनकि विश्वासी सत्य यीशुका चेलाहरू हुन्। झूठ कुरा गरेर अरूलाई सक्याउने, अरूलाई धोका दिने,
अरूलाई आफ्नो फाइदा लिने जस्ता कार्यहरू एउटा विश्वासीले गर्नु हुँदैन। परमेश्वरका दास पावलले विशेष गरी के भनेका छन् भने चोर्नेले अब फेरि नचोरोस्। हुनसक्छ यीशुको सुसमाचार सुनेर कतिजना चोरहरूले पनि विश्वास गरेका छन्। अब प्रभुमा विश्वास गर्ने मानिसहरू भएपछि तिनीहरूले चोरी गर्नु हुँदैन भनी पावल भन्दछन्। यो कुरा हामीलाई पनि भनिएको, मानिसले विभिन्न प्रकारले चोरी गर्दछन्। चोरी गर्नु भनेको के हो? यसको अर्थ हो अरू कसैको थोक जिनिस वा पैसा कसैले थाहा नपाउने गरी लैजानु। मानिसले पैसा र थोक मात्रै चोर्दैनन्, तर कोही काम चोर्छन्, कोही समय चोर्छन्, कोही चाहिँ विभिन्न तरिकाबाट विभिन्न कुराहरू चोर्दछन्। हाम्रो गाउँमा एकपल्ट बारीको सब्जीहरू चोर्ने चोरहरू निस्केका थिए। तिनीहरू राति आलु बारीमा गएर आलु खनेर लैजान्थे, मुला साग काउदेहरू चोरेर लैजान्थे। कोही पैसा चोर्नुहुन्छन्, कोही स्कूलमा साथीभाइको कलम पेन्सिल कापी किताबहरू चोर्ने हुन्छन्, आफ्नो बुवा आमाको पैसा चोर्ने छोराछोरीहरू पनि हुन्छन्। यस्तो बानी राम्रो होइन। मानिसको जीवनमा बास गरेको पापले नै मानिसलाई यस्तो पाप गर्न उक्साउँछ। जुन विश्वासले चोरी गर्छ ऊ अझै पनि पापमा छ भन्ने बुझिन्छ। पवित्र धर्मशास्त्र बाइबलको वचनले भन्दछ, बरु चोर्न छोडेर प्रभुका जनले इमानदारी साथ काम गर्नुपर्छ, आफ्नो आवश्यकता पूरा हुने गरी कमाउनुपर्छ, अझ अरू धेरै कमाएर अरूहरूलाई पनि सहायता गर्नुपर्छ, विधवाहरूलाई गरीबहरूलाई अनाथहरूलाई सहायता गर्नुपर्छ। यसकारण कुनै विश्वासीले अल्छी मानेर काम गर्दैन वा कुनै बहाना बनाएर काम गर्न चाहदैन भने उसले परमेश्वरको आज्ञा तोडेको हुन्छ। प्रभु येशूले एउटा नयाँ जीवन जिउन बोलाउनुहुन्छ। पुरानो स्वभावको सबै कुरा त्यागेर उहाँले दिनुहुने नयाँ स्वभाव धारण गरी जिउन बोलाउनुहुन्छ, आग्रह गर्नुहुन्छ। जुन जीवनलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ, तर असल कुरा गरेर जीवनमा नैतिक रूपले असल हुँदैमा मात्र परमेश्वरले मानिसलाई ग्रहण गर्नुहुन्न। मुख्य कुरा हो हाम्रो जीवनको पापको क्षमा हामीले पाएको हुन पर्दछ। प्रिय मित्र, त्यही एउटा उद्देश्यको निम्ति तपाईँहरू मेरो जीवनलाई पापको दलदलबाट निकाल्नको निम्ति प्रभु येशू यस संसारमा

0: पार्टी चाहिँ मिस गर्नु भएन है। म त नजाने भयो होइन, फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार, त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या, त्यति भए चाहिँ भएन त,
1: ए मात्र 6,000 कोट पाइन
0: हो नि। हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट शर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 08 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

नमस्कार म कलाकार रागिनी छगी तपाईँहरू सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज हाम्रो सिनेमा राम्रो सिनेमा नेपाली चलचित्र अनि चलचित्रमा हामीलाई माया गर्नुहोला।

Changes your mood, inspires love in yourself, increases.

0: अचेलियो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: अहिले कहाँ गएर उपचार गर्ने त?
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू, शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740 9841362013। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।

0: 分数把你割了，马上兵满街还出来，马上出城的
1: Namaste, soy Tamila. Asa ko sandesh Nepal dwara prastut Everest Basti apni karyakram. Asa ko sandesh ma tapaiharu sabailai hardik swagat tatha mana abhivadan. Soy Tamila. Manav jati ko manma dheri patak airahane prashna ho. Ma kina janmie? Maile yo sansarma garnu parne kaam ke ho? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानु।

0: सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका दुई दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार। आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा यीशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। यीशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले यीशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात यीशुलाई यस संसारमा पठाउनु भयो। यीशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशमा बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 28 अध्यायको 16 20 पढ्न गइरहेको छु। जुन यस प्रकार छ, ती 11 चेलाहरू गालिलको त्यो डाँडामा गए जहाँ यीशुले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो। तिनीहरूले उहाँलाई देखेर दण्डवत गरे तर कतिले चाहिँ शङ्का गरे। तब यीशु तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ, यसकारण जाओ तर सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाममा तिनीहरूलाई बप्तिस्मा दियो, मैले तिनीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर म युगको अन्तसम्म समयभरि तिमीहरूका साथमा छु। आजको सन्देशको शीर्षक छ पुनरुत्थान र परमेश्वरको राज्य विस्तार। यसको मृत्युपछि उहाँलाई पछ्याउनेहरू र खास गरी उहाँका चेलाहरू निराश भए र तितर बितर भए। अब यसो उनीहरूको साथमा नहुनु भएकोले आफूलाई क्रूर महसुस गर्न थाले। यसोले गर्नुभएका आश्चर्य कामहरू र उहाँले दिनुभएका सन्देशहरूबाट उनीहरूमा यो आशा थियो कि उहाँले अब राज्य गर्नुहुनेछ। तर अब उनीहरूमा यो आशा रहेन। तर उनीहरूले यसो मानिसको पापको निम्ति मर्नु पर्ने थियो र मरेर तेस्रो दिनमा जीवित भई उठ्नुहुनेछ भन्ने कुरामा विश्वास गरेका थिएनन्। उहाँले भन्नुभए चाहिँ उहाँको पुनरुत्थान भएको छ भन्ने खबर एकजना स्वर्गदूतले केही स्त्रीहरूलाई दिए। त्यो खुसीको खबर ती स्त्रीहरूले उहाँका चेलाहरूलाई दिए। तर ती चेलाहरूले उहाँको पुनरुत्थानको खबर विश्वास गरेनन्। अन्तमा यीशु आफै ती चेलाहरू कहाँ देखा पर्नुभयो। तब अन्तमा यीशु साँच्चै मृत्युबाट जीवित भई उठ्नु भएको रहेछ भनेर विश्वास गरे। यीशुको पुनरुत्थानले हामीलाई मुख्य सन्देश दिएको छ। पहिलो, यीशुमा अनन्त जीवन। यीशु मृत्युबाट जीवित भई उठ्नुभएको कारण उहाँमाथि विश्वास गर्ने प्रत्येक मानिस मृत्युबाट जीवनमा सरेको हुनेछ। त्यो नयाँ जीवन हो, त्यो नै अनन्त जीवन हो। यीशुको पुनरुत्थान परमेश्वरको शक्ति हो, जुन शक्तिले मानिसलाई अनन्त जीवन दिँदछन्। सम्पूर्ण मानव जातिलाई पापबाट मुक्ति दिनको निम्ति यीशु मर्नै पर्ने थियो र पापको कारण आत्मिक रूपमा मरेको मानिसलाई जीवन दिनको निम्ति यसो मृत्युबाट जीवित हुनुपर्ने नै थियो। मानिसको सबैभन्दा ठुलो शत्रु मृत्यु हो र यसोको पुनरुत्थानले त्यो शत्रुलाई जितेको छ। यसोमाथि विश्वास गर्ने हरेकको निम्ति त्यो विजय हो। त्यसै कारण यसोले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो, मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। यसमा अनन्त जीवन छ, त्यो जीवन तपाईँको लागि पनि हो। दोस्रो यसुको अधिकार, यहाँ यसुले भन्नुभयो स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसुको अधिकार पहिला पनि थियो, अनन्तदेखि अनन्तसम्म उहाँको अधिकार छ। सम्पूर्ण विश्व ब्रह्माण्डमा उहाँको अधिकार थियो र सबैभरि छ। यस संसार हुनुहुँदा सेवाको काममा उहाँले आफ्नो अधिकार प्रयोग गर्नुभयो। उहाँले अधिकार साथ मानिसहरूलाई शिक्षा दिनुभयो, अधिकार साथ उहाँले रोगीहरूलाई निको पार्नुभयो, भूतात्मा लागेकाहरूलाई स्वतन्त्र पार्नुभयो र अन्तमा उहाँले अधिकार साथ मृत्युलाई जित्नुभयो। तर अब उहाँ यस संसार छोडेर स्वर्गमा जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरूलाई विभिन्न डर र त्रास हुनेछ भन्ने कुरा उहाँलाई थाहा थियो। उहाँको नाउँमा उनीहरूलाई मानिसहरूले दुःख दिँदैछन् र सताउनेछन् भन्ने कुरा पनि उहाँलाई थाहा थियो। तर यहाँ यसोले जुन अधिकारको कुरा गर्नुभएको छ, उहाँको अधिकार भविष्यमा पनि कायमी रहनेछ भन्ने कुरा स्पष्ट पार्नुभएको छ। उहाँले आफ्ना चेलाहरूलाई यहाँ साहस दिँदै हुनुहुन्छ। त्यो साहस त्यति बेलाका चेलाहरूको लागि मात्र होइन, तर उहाँमाथि विश्वास गर्ने हामी सबैको लागि पनि हो। यसोले भन्नुभयो, संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। एक दिन अधिकार साथ यसोले राज्य गर्नुहुनेछ। उहाँमाथि विश्वास गर्ने हामी सबै त्यो राज्यमा सहभागी हुनेछौ। बाइबलको अर्को ठाउँमा यसरी लेखिएको छ, स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले यीशुको नाममा गुणाचे गर्नुपर्छ र हरेक जीवहरूले परमेश्वर पिताको महिमाको निम्ति यीशु ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यसै कारण उहाँले भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यीशुमाथि विश्वास गर्ने हरेकले उहाँका सुसमाचार प्रचार गर्ने अधिकार पाएका छन्। तेस्रो यीशुको आज्ञा, यीशुले यहाँ आफ्नो अधिकार स्पष्ट पारेपछि आफ्ना चेलाहरूलाई विशेष आज्ञा पनि दिनुभयो। उहाँले भन्नुभयो, यस कारण जाओ त सबै देशका जातिहरूलाई चेला बनाओ। यहाँ यीशुले आफ्ना चेलाहरूलाई जुन आज्ञा दिनुभयो त्यसलाई महान आज्ञा भनिएको छ। त्यसलाई महान आज्ञा यसै कारण भनिएको छ कि संसारका सबै जातिहरूले यीशुको सुसमाचार सुन्ने मौका पाउनुपर्छ। उहाँको सुसमाचार सुनाउने काम उहाँका चेलाहरूको थियो, ती चेलाहरूको मात्र थिएन तर उहाँमाथि विश्वास गर्ने हरेक मानिसको। संसारका सबै जाति धर्म वर्ग र समुदायका मानिसहरूले यीशुको सुसमाचार सुन, उहाँमाथि विश्वास गरून् र परमेश्वरको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वरको योजना छ। यो योजना तपाईँको लागि पनि छ। यसै संसारका सबै जातिहरूमा यीशुको सुसमाचार प्रचार गर्ने काम अहिले पनि भइराखेको छ। यीशुको सुसमाचार प्रचार भनेको परमेश्वरको राज्य फैलाउने काम हो। संसारका सबै मानिसहरूले यीशुको सुसमाचार सुन, उहाँमाथि विश्वास गर, परमेश्वरको राज्यमा प्रवेश गर भन्ने परमेश्वरको इच्छा छ। यो सुसमाचार तपाईँको लागि पनि हो। चौथो यीशुको प्रतिज्ञा, यीशुले आज्ञा मात्र दिनु भएन तर प्रतिज्ञा पनि दिनुभयो। उहाँले भन्नुभयो, हेर म युगको अन्तसम्म तिमीहरूका साथमा छु। उहाँले आफ्ना चेलाहरूलाई आज्ञा दिनुभएपछि तुरन्तै उहाँको स्वर्गमा लागेको थियो, अर्थात् उहाँ यो संसार छोडेर स्वर्गमै फर्कन लाग्नु भएको थियो। अब उहाँका चेलाहरू एक्लै हुन लागेका थिए, तर उहाँले ती चेलाहरूलाई ठूलो प्रतिज्ञा गर्दै हुनुहुन्छ। त्यो प्रतिज्ञा भनेको यसो आफै मेसेन्जरको साथमा रहने प्रतिज्ञा थियो। त्यो प्रतिज्ञा यसोमाथि विश्वास गर्ने हरेक मानिसको लागि पनि थियो। यसको अर्थ शरीरमा उहाँ हामीसँग हुनुहुन्न, तर आत्मामा उहाँ हामीसँग सबै हुनुहुन्छ। त्यो प्रतिज्ञा तपाईँ र मेरो लागि पनि हो। दुःख समस्या आदि हाम्रो जीवनमा आइपरे तापनि यसो सबै हाम्रो साथमा हुनुहुन्छ। यसोको पुनरुत्थानले हामीलाई मुख्य चाडा सन्देश दिएको छ। यसोमा अनन्त जीवन, यसोको अधिकार, यसोको आज्ञा, यसोको प्रतिज्ञा। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। यीशुको नाममा म यो प्रार्थना गर्छु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: फेरि जानुहोस् कि त्यो चित्रमा घाममा बसेर यस्तो भरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो नमस्ते, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक पुस्तक नाम लिएर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्चर्य महसुस गरेको छु कि यो त मेरो दैनिक आफ्नै खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा सोचकरीमा यहाँ पाउन सकिन्छ नि।
0: दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै मजा भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो हाम्रो पुस्तक नपढी बसिरहेको रहेछ।
1: यो दैनिक उपासना पुस्तिका आशाको सुनिश्चितकाल नामक संस्थाले अन्तर्वार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अहिले हामीले यो 28 अङ्क पढ्दैछौ। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप त अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीले आफ्नो रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साथी, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, मखु ललितपुर। फोन नम्बर 01-5591-8-65, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल।
2: टच बाँधेर जाऊ।
3: पर्दैन आमा, केही पुगे त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टक्टक्याउन, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टुकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुनु भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि। यसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन।
6: भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है? म त नजाने भयो। होइन, फेरि के भयो तपाईँलाई? बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ?
7: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ, गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या, पुरानो कोट लगाउनु, नयाँ किताब पढ्नु भन्छन्। किताब पढ्यो बस्यो,
6: फेरि त्यो उखान त पुरानो भइसक्यो।
8: अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त
9: होइन के भने
8: सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भए चाहिँ भएन त
9: ए मात्र 6,000 कोट पनि
8: हो नि
10: हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 9849725068 9908195019 ओम शक्ति टेलरी राम मन्दिर 4 भक्तपुर
11: यो हो तपाईँहरूको आफ्नै सामुदायिक रेडियो 107.6 MHz

0: शर्मा तपाईँ सुन्दै हुनुहुन्छ ड्रेस एफएम 107.6 MHz सुनौ र सुनौ। नानी बाबुहरू तिमीहरू सन्चै छौ र अब फेरि एउटा नयाँ कथा सुन्ने समय भयो। सबै बाल बालिकाहरूलाई अभिवादन। बाल बालिकाका निम्ति साचाहरू रेडियो कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। मेरो नाम हरि हो। हरेक समाजमा बाल बालिकाहरूलाई महत्वपूर्ण दृष्टिकोणमा हेरिन्छ। समयमै बाल बालिकाहरूलाई सबै पक्षहरूमा तयार पार्न सकिएमा भविष्यको हाम्रो समाज उज्जवल हुन्छ। बाल बालिकाहरूलाई अनुशासित पार्दै उनीहरूलाई आत्मिक शारीरिक मानसिक र सामाजिक रूपमा बढ्न मदत गर्नु हरेक अभिभावकको कर्तव्य हो। बालबालिकाहरूलाई सानैदेखि यसुसँगको सम्बन्धमा बढ्न मदत गर्न सकियो भने उनीहरूको आत्मिक जीवन सन्तुलित हुन जान्छ, जसको परिणाम उनीहरूको आत्मिक र नैतिक जीवनमा देखिन्छ।
1: आजको कार्यक्रममा हामी श्रृङ्खला 2 को कथा नम्बर 27 सुन्नेछौ, जुनैकै रोचक र सन्देशमूलक रहेको छ। आजको कथाको शीर्षक तिम्रै भलाइका लागि भाग 2 रहेको छ। यस कथासँग सम्बन्धित बाइबली खण्ड कलसी 3:5-10 पद रहेको छ। प्रिय बाइबलीहरू ढिला नगरी नव छिट्टै कथातिर अगाडि बढाउ है।
0: तिम्रो ट्याक्सी आइपुग्यो। एउटा व्हील चेयरलाई सुदीपको बेडको नजिक ल्याएर राखेपछि एकजना नर्सले खुसी हुँदै भनिन्। सुदीपले पीडादायी आवाज निकाले र ती नर्सले उनलाई व्हील चेयरमा बस्न सहायता गरिन् र उनलाई ढोकासम्म पुर्याइदिन् जहाँ सुदीपकी आमा कार ल्याएर तिनलाई पर्खेर बसिरहनु भएको थियो। नराम्ररी भाँचिएको खुट्टाको उपचारका लागि अस्पतालमा केही दिन बिताइसकेपछि घरमा फर्किन पाउँदा सुदीप खुसी थिए, तर उनलाई अझै पनि गाह्रो भइरहेको थियो। त्यो प्लास्टरमा जिन्सको पाइन्ट लगाउन असम्भव छ भन्ने उनले थाहा पाए। त्यसपछि उनले अलिक खुकुरो पाइन्ट लगाउनु पर्यो। बैशाखी प्रयोग गरेर कसरी हिँड्ने र कसरी तल्लो र माथिल्लो तलामा जाने, ढोकाबाट कसरी निस्कने र कारभित्र कसरी पस्ने र निस्कने भन्ने कुरा उनले सिक्न जरूरी थियो। उनी यी सबै कुराहरू चाँडै सिक्न सफल भए, तर उनको खुट्टा भने साह्रै दुख्थ्यो। एकदिन सुदीपले झ्यालबाट बाहिर हेरिरहेको बेलामा आफ्ना साथीहरूलाई भलिबल खेलिरहेको देखे र त्यो देखेर उनलाई आफै प्रति दया लाग्यो। खुट्टामा चिनो कुरालाई म घृणा गर्छु, उनले भने। परमेश्वरले किन यसो हुन दिनुभयो भन्ने मलाई थाहा छैन। परमेश्वर आफैले यसो गर्नुभएको होइन, तर उहाँले यसका लागि अनुमति भने दिनुभएको हो, आमाले जवाब दिनुभयो। उहाँले तिम्रै भलाइका लागि यसो हुन दिनुभयो, तथापि त्यो भलाइलाई तिमीले अहिले नदेख्नु पनि सक्छौ। अह, म सक्दिन, सुदीपले भने। यो बैशाखी प्रयोग गर्दा गर्दा म थाकिसके। अरे यो प्लास्टर मलाई साह्रै गरौँ लाग्छ। यो प्लास्टरले तिमीलाई धेरै कुराहरू गर्नदेखि रोकेको छ, होइन र? यसले तिमीलाई बाहिर जानदेखि र साथीहरूसँग रमाइलो गर्नदेखि रोक्छ। पक्कै पनि, सुदीपले लामो सास लिँदै भने। यसले मलाई क्रिस्चियन जीवनमा गरिने पापको बारेमा याद दिलाउँछ। पापले हामीलाई दबाउँछ र परमेश्वरले हाम्रा निम्ति बनाउनुभएका असल योजनाहरूलाई रोकिराख्छ। पाप? सुदीपले सोधे। कस्तो प्रकारको पाप आमा? कुनै पनि प्रकारको, आमाले जवाब दिनुभयो। उदाहरणका लागि धैर्य नगर्नु वा अनाज्ञाकारी हुनु। सुदीपले दुखी हुँदै आँखा खुम्चिआए। चेतावनीहरू सुन्नुको साटो आफ्नै तरिकामा काम गर्नु जस्तै हो कि भन्ने मलाई लाग्यो। यही कारणले त मैले यो समस्या भोगिरहेको छु नि, आमाले हो भन्दै टाउको हल्लाउनु भयो। तिमी त्यो पास्टरको बोझबाट निस्कन सक्छौ, तर यसका लागि तिमी आफ्नो पापको बोझ मुनि हुनु हुँदैन। आफ्ना पापहरूलाई यसो कहाँ स्वीकार गर र उहाँको क्षमादानलाई स्वीकार गर र त्यसपछि असल काम गर्न तिमीलाई सहायता गर्नुभएको भनेर उहाँमाथि भरोसा गर। आमाले सुदीपलाई हेर्दै मुस्कुराउनु भयो। यी सबै कुराहरूले अन्तिममा तिम्रो भलाइका लागि नै काम गर्नेछन्। नानी बाबुहरू, आजको कथाको मुख्य सन्देश पापबाट फर्कनुहोस् भन्ने रहेको छ। अनि आजको कथाको मुख्य बाइबलीय खण्ड हिब्रू 12:1 रहेको छ, जहाँ यसो लेखिएको छ,
1: सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामान्य राखिदिएको धैर्य साथ दौडौ।
0: नानी बाबुहरू, के तपाईँ तपाईँको जीवनको यस्तो पापको बारेमा विचार गर्न सक्नुहुन्छ जो तपाईँका लागि बोझ बनेको छ? के तपाईँ त्यो पाप यसुको अघि स्वीकार गर्न तयार हुनुहुन्छ? तपाईँले कुनै गलत काम गर्दा यसुलाई भन्नुहोस् र त्यो समयमा उहाँले तपाईँलाई माया गर्नुहुन्छ र तपाईँले पहिले नै पापबाट छुटकारा दिइसक्नु भएको छ भन्ने कुरा स्मरण गर्नुहोस्। तपाईँका गल्तीहरूलाई जे कुरा सही छ त्यो कुरा सिक्नमा प्रयोग गर्न उहाँसँग मद्दत माग्नुहोस्। आजको कथा तपाईँलाई कस्तो लाग्यो? के आजको कथाबाट तपाईँले केही कुराहरू सिक्नुभयो? तपाईँका कुनै विचार, प्रतिक्रिया वा जिज्ञासाहरू भएमा हामीलाई 01581835 98484 फोन गर्न सक्नुहुनेछ वा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 22 पुरैनी स्थित हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै तपाईँले दैनिक रूपमा सुन्ने कथाहरू पुस्तकको रूपमा पनि उपलब्ध रहेका छन्। साथै यी कथाहरू अनलाइनमा www.goodnewsnepal.org मा पढ्न र सुन्न सक्नुहुनेछ। र अब फेरि छिट्टै अर्को कथामा भेटेछ। तबसम्मका लागि बिदा दिनुहोस्। जय मसीह।

जीवनभरि परमेश्वरको घरमा बस्न पाऊँ।

Circle Karma Mustafa.

0: बढ़िया कार्यक्रम ग्रेस एफएम। नमस्कार, म कलाकार दीपक राजगिरी, तपाईँहरू सुन्नुहुन्छ अहिले ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनौ।
1: नमस्कार, म कलाकार मुकुन्द थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनौ।

काम बिनाको विश्वास मृत भएकाले आफ्नो विश्वासलाई काममा परिणत गरी पुष्टि गर्नुहोस्।

0: मिटिङ चाहिँ मिस गर्नु भएन है। आमा म त नजाने भयो होइन, फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् छिटी च्याट्टो परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि। अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
1: ए मात्र 6,000 कोट पाइन
0: हो नि। हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर चार भक्तपुर।

संगीतका अष्टलामा तपाईँ अहिले सुन्दै हुनुहुन्छ क्रेज एफएम 107.6 मेगाहर्ज सुनौ र सुनौ।

creo que acá no se me hace caso.

0: लगाउने सबको मनमा पिरती जगाउने यो झिल्केको बानी यस्तै छ सानी यो झिल्केको बानी एक नजर के हेर्यो सानीले भयो परञ्जनी एक नजर के हेर्यो सानीले भयो परञ्जनी। नमस्कार म तपाईँहरूकै काभ्रेली लोक गायक विक्रम गौतम तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।
1: कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू जुत्ता चप्पल फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 98519 1927 40 98 41 62 13 03। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।

Na na na na na.

I'm

0: कलाकार दीपक राजगिरी प्रमाण सुन्नुहुन्छ अहिले ग्रेस एफएम 107.6 MHz सुनौ र सुनौ।
1: नमस्कार, म निर्मल शर्मा, तपाईँहरू सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz सुनौ र सुनौ।

तुझको पसंद मैं तेरे दिल को भाऊं ऐसे मुझको भाऊं।

0: 107.6 MHz. Changes your mood, inspires loving yourself, encourages peace and sex, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: अरूसँग आफ्नो तुलना नगर्नुहोस् तर आफ्नो काममा लागिरहनुहोस्। ग्रेस एफएम 107.6 मेगाहर्ज सुनो र सुनाओ।
2: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: अहिले कहाँ गएर उपचार गर्ने त?
3: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
4: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
3: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
4: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813865015। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।

0: देखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले बेच्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार विज्ञापन। तपाईहरुको आफ्नै सामुदायिक रेडियो 107.6 मेगाहर्ज।

डर लागिरहेछ. आज हामी एफएम मा बोल्न पाइरहेछ. त्यो पनि कुनै एफएम चाहिँ थाहा छ? ग्रेस एफएम 107.6 मेगाहर्ट्ज. सुनिरहनु भएछ भने हामी दिपाश्री छ. तपाईँहरूको धनिया भने पनि हुन्छ, जे भने पनि हुन्छ, मनमा राख्नु भएछ, मुटुमा राख्नु भएछ. हाम्रो लभली लभली श्रोताहरूलाई धेरै धेरै धेरै माया छ.

0: It's 1 PM. Dinko ठीक 1 बजे.
1: आफ्ना चिन्ता र फिक्रीलाई प्रार्थनामा परमेश्वर कहाँ लगी शान्ति पाउनुहोस्. ग्रिस एफएम 107.6 मेगाहर्ज.

0: मतलब 58 मेगाहर्ट्ज।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
2: यहाँ उभ्याउनु एकचोटि तौलहरू। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, म त खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्ते, म गायक समर कुमारीमा तपाईँ अहिले सुन्नुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज। स्नो र स्नो।

0: ए दाई
1: पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
0: दिनु भएन, औषधि हालेको
1: शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
0: एकैछिन त अनि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
1: हेर्नुहोस् ताई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै नै जोखिमहुन्छ
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि नानी, विषादी प्रयोग नगरे अन्नबारी नै होइन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् ताई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी दिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बन्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन।

0: करुणा र यो पोडकास्ट दुलारी सम्वाद। पोडकास्टमा हामी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयमा छलफल कुराकानी बहस गर्दै आइराखेका छौ र आज हामी पोडकास्टको थर्ड सिजनको 39 एपिसोडमा छौ र आजको एपिसोडमा पनि हामी महिनावारीकै विषयमा कुराकानी गर्दैछौ र विशेष गरी महिनावारीसँग जोडिएका भ्रम अन्धविश्वास सुदूरपश्चिम प्रदेशमा चाहिँ कस्तो खालको अवस्था छ कस्ता खालका मान्यताहरू छन् र के कारणले गर्दा त्यहाँ व्याप्त अन्धविश्वासहरूलाई अझै पनि न्यूनीकरण गर्न सकिएका छैनन् भन्ने विषयमा हामी छलफल गर्दैछौ र आज हामीसँग कुराकानीको लागि हुनुहुन्छ पत्रकार तथा संचार कर्मी ममता भट्ट। उहाँले आफू सुदूरपश्चिम प्रदेशमा रहिरहँदा अनुभव गरेका कुराहरू सँगसँगै चाहिँ त्यहाँ भएका परिवेशहरूको बारेमा हामीसँग आफ्नो अनुभव विचारहरू शेयर गर्दै हुनुहुन्छ। यहाँलाई स्वागत छ प्रकाश गुलाबी सम्वादमा। कुराकानीको शुरूआत चाहिँ महिनावारीकैबाट गर्नु मन लाग्यो। तपाईँले बुझ्नु भएको अनुभव गर्नुभएको महिनावारी चाहिँ के हो?
1: यो चाहिँ एउटा प्रकृतिले दिएको देन भन्छु कि म चाहिँ पार्टी घर लिएर जन्म सकेपछि त्यसको चाहिँ एउनीबाट रगत आउनु र एउटा प्रकृतिले नै दिएको होइन पार्टी घर दिएर जन्म लिइसकेपछि यो पनि छ है भन्ने टाइपले दिएको एउटा प्रकृतिको नियम र महिनावारी चाहिँ मैले चाहिँ महिनाको गहना पनि भन्छु कि महिनावारी भनेको त पार्टी घर दिएर मैले पार्टी घर लिएर जन्म सकेपछि त मेरो गहना हो नि त महिनावारी हुनु पनि मैले चाहिँ त्यसरी बुझ्छु।
0: तपाईँको ठाउँमा तपाईँको जिल्लामा अथवा समुदायमा चाहिँ महिनावारीको समयमा कस्तो कस्ता खालका मान्यता अभ्यासलाई चाहिँ प्राथमिकता दिएको पाइन्छ देखिन्छ?
1: पहिल्यैदेखि चाहिँ जस्तो मैले महिनावारी सुरु गर्ने बेला किनै मैले 15 वर्षको उमेरमा महिनावारी हुँदाखेरि पनि अब हाम्रोतिर चाहिँ छुट्टै गोठमा बस्ने चाहिँ हुन्थेन एउटा छुट्टै कोठामा गाई बस बाँध्ने ठाउँमा बसेको मैले पनि होइन मेरो अनुभवै सेयर गर्दाखेरि चाहिँ अनि दुध दही खानु हुँदैन भान्सा छुनु हुँदैन पहिलोचोटि हुँदाखेरि चाहिँ आफ्नो दाई भाइको मुख हेर्नु हुँदैन बुवाको मुख हेर्नु हुँदैन लुकेर बस्नुपर्छ चार दिन नहुँदैछ म चाहिँ लुकेर बस्नुपर्छ भन्ने मैले भोगेको थिएँ भने अहिले पनि त्यो नै चलिरहेको छ कि जो मैले भोगिरहेको छ त्यो अहिले ग्रामीण क्षेत्रतिर हेर्दाखेरि चाहिँ मेरो जन्म घर बैतडी हो बैतडीको पनि विभिन्न ठाउँमा ग्रामीण क्षेत्रमा एकै चलिरहेको छ। बजारमा पनि बजारमै बस्नेहरूले पनि अब घरमा जाँदाखेरि चाहिँ त्यही भोगिरहेको छ भने कोठामै बस्ने बेला पनि घरबेटीले पनि महिनावारी भएकोलाई चाहिँ त्यो धारोबाट पानी गर्नु है भन्ने चाहिँ चलिरहेको छ। विशेष गरेर दुध दही खानु हुँदैन भान्सा छुनु हुँदैन खाना बनाउनु हुँदैन मठ मन्दिरहरू जानु हुँदैन हरेक चिजमा चाहिँ अहिले पनि त्यो बन्देज भइराखेको छ कि।
0: भनेपछि घरबेटीहरूले नै पनि रोकटोक लगाउने गरेको भेटिन्छ है?
1: जस्तो मैले जुन घरमा म बस्छु मैले चाहिँ भन्नु एक्लै भयो भने चाहिँ म कोठामा एक्लै बस्ने भएको भएर हुनाले पनि मलाई सजिलो भएको छ मैले चाहिँ भन्दैन तर अरूले चाहिँ हामी छुट्टै त्यस्तो चरमा बस्छौँ भने भाडामा बस्नेहरू मात्रै त हुन्छ नि त होइन त्यसपछि यहाँ हामीलाई पनि पानी दिन्छ त होइन हामी छुट्टै बस्ने बतायो भने यो कसैलाई जानकारी म महिनावारी भएको छु है भन्ने जानकारी दियो भने चाहिँ उसले चाहिँ अलिकति कडा बस्नु त छुट्टै भर्न त म पानी भर्दैन टेन्सन रोक्नु त भन्ने टाइपले कुरा हुने भएको भनेर पनि मैले त्यो कुरा सेयर गर्दैन होइन। अनि घरबेटी जुन ठाउँमा अर्को फ्लोरमा घरबेटी बस्छ भने उसकोमा चाहिँ ए यहाँ त नआउनु है भएको बेला भन्नु है मलाई चाहिँ सन्चो हुँदैन है भनेर चाहिँ कुरा गरिरहेको हुन्छ नि सन्चो हुँदैन अब के कुरै जोडेर चाहिँ उस्तै स्वास्थ्य समस्या भइरहेको छ भने पनि उसले छोड्यो मलाई चाहिँ यस्तो हुन्छ नि त शरीर भारी भइरहेको छ मैले अब नुहाउनु पर्छ हाम्रो उतातिर चाहिँ नुहाएर चाहिँ गाईको गाउँ खानुपर्छ है भन्नु छ कि त्यो चाहिँ गर्नुपर्छ अनि त्यो गर्यो भने सन्चो हुन्छ कि उसलाई त्यस्तो चाहिँ चलिरहेको हुन्छ कि नसुनु है मलाई सन्चो हुँदैन नसुइदिनु है भन्ने टाइपले चाहिँ भन्ने कि गर्भिदिनु पर्ने
0: जस्तै अब कोही कोहीले चाहिँ मानौ अब म चाहिँ भन्दिनँ अनि अब महिनावारी भएको कुरा पनि सेयर गर्दिनँ तर नगर भनेर मलाई रोकटोक लगाइदिएको कुरा चाहिँ मैले गरेँ भने के हुन्छ भनेर चाहिँ त्यो एक्सपेरिमेन्ट गरेको त्यस्तो खालको कुनै घटनाहरू सक्छ छैन र एक्सपेरिमेन्ट गर्दाखेरि चाहिँ त बुझो रहेनछ भनेर चाहिँ उसले बुझाउनलाई प्रयास गरेका त्यस्ता उदाहरणहरू चाहिँ कतिको भेटिन्छ?
1: त्यो चाहिँ खासै त्यतातिर अब यस्तो हुँदो रहेछ कि अब बजारमा बस्ने मान्छे पनि गाउँकै आएर बजारमा बस्छौँ होइन उनीहरूले पनि यताउता जाँदाखेरि चाहिँ मैले मान्दैन भने पनि आफ्नो घरभित्र कोठाभित्र मानिरहेकै हुने कि त्यस्तो चाहिँ मैले जस्तै मैले त्यो घर चाहिँ म तिनैकै मान्छेकोमा बस्छु भने मैले मजाक गरेर कहिलेकै भन्ने गर्छु कि म 80 मिनट भएको थिएँ म त अब 4-5 दिन भइसक्यो मैले त छोइदिएर केही पनि भएको छैन अनि भन्नलाई चाहिँ हुँदैन भन्ने नभनेको चाहिँ नहुँदो रहेछ नि त. मैले नभनेर बेसन्त भएन भनेपछि चाहिँ बेसन्त हुने रहेछ नि त भनेर कहिले काहीँ यसरी कुरा गर्दाखेरि पनि पछि तिमीलाई पनि गाह्रो हुन्छ है विचार गरेर यस्तो कुरा गर्नुहुन्न है हामीलाई पनि पछि गाह्रो होला है भन्ने हिसाबले चाहिँ कुरा गर्नुहुन्छ कि कहिले काहीँ यस्तो म मान्दैन भनेर जस्तै मसँगै काम गर्ने पनि हुनुहुन्छ एकजना उहाँले चाहिँ म घरमा मान्नुहुन्न कि के पनि मान्नुहुन्न उहाँले अब आफैले खाना बनाउनुहुन्छ थाहा नै हुन्न कि उहाँको घरमा चाहिँ क्रिस्चियन धर्म मान्छ नि त्यही भएर पनि हुनसक्छ होइन हाम्रो चाहिँ यस्तो हुन्छ महिनावारी भएको बेला हामीलाई थाहा नै हुन्न एकअर्कालाई कतिजना भएको भयो थाहा हुन्न यस्तो हुन्छ भनेपछि यो मान्ने कुरा नहो भनेर कहिले कि हामीले साथीहरू बसिरहेको बेला कुरा गर्दाखेरि पनि होइन थाहा पाएँ भने चाहिँ त्यस्तो हुन्छ भन्ने टाइममा चाहिँ कुरा गर्नुहुन्छ क्या. त्यसपछि धर्मसँगलाई जोड्दाखेरि पनि मान्छेलाई अझै बढी डर भइराखेको हो कि जस्तो लाग्यो होइन बाँच्ने कुराले चाहिँ धर्म संस्कृतसँग जोड्यो जस्तो जसले चाहिँ देवी देवताहरू यति धेरै पुज्ने मान्ने त्यो गर्छ तिनीहरूले चाहिँ धेरै मानिरहेको छन् जस्तो लाग्छ मलाई. जस्तै अब कति धेरै कार्यक्रमहरू योजनाहरू होइन यस्तो प्रथालाई उन्मूलन गर्नको लागि अथवा निरुत्साहित गर्नको लागि भइराखेका छन् अनि छाउगुठहरू नै भत्काउने अथवा घर घरमै भएका रेस्ट्रिक्सनहरूलाई पनि कम गर्नुपर्छ भनेर राज्यले चाहिँ विभिन्न ठाउँहरूमा यस्ता अभियानहरू चलाइराखेको छ होइन. तर त्यति हुँदाहुँदै पनि त्यस्तो घटनाहरू चाहिँ कम हुन सकिराखेको छैन. केही दिन अगाडि मात्रै पनि हामीले छाउगुठमै आमा छोरीले मृत्युवरण गर्नु परेको सुन्यौँ. त्योभन्दा अलि अगाडि पनि त्यस्तै खालको मृत्यु भएको छाउगुठमै त्यस्ता घटनाहरू आइराखेका हुन्छन्. के कुराले गर्दाखेरि चाहिँ उनीहरूलाई यति धेरै लगानी राज्यले पनि गरिरहँदा अनि यति धेरै विषयमा बारेमा जानकारी गराइरहँदाखेरि पनि त्यो परिवर्तन हुन नसक्नुको कारण चाहिँ के होला? अघि हामीले चर्चा गरेकै मान्यता अथवा अरू पनि त्यस्ता कुनै कारणहरू छन्?
2: यो विशेष भनेको सचेतना हो होइन. अब जबसम्म मान्छे व्यक्तिको सोच परिवर्तन हुँदैन यो त जति जे गरे पनि. अब एउटा जस्तो अछामकै कुरा गर्दाखेरि पहिला पनि यस्ता केसहरू थुप्रै सबभन्दा धेरै डेथ हुने भनेकै छाउगोठमा अछाम हो होइन. छाउगोठमा अहिले मान्छेको डेथ भयो केही दिन अभियान चल्यो छाउगोठहरू भत्कायो फेरि ती छाउगोठहरू फेरि भनेकै पालिकाहरूले पनि यो कार्यक्रमहरू चलायो छाउगोठहरू भत्कायो त्यो गरेर त्यही पालिकामा जो मान्छे जनप्रतिनिधि जो छ होइन महिला जनप्रतिनिधि एकातिर उसले अभियान चलाइरहेछ छाउगोठहरू भत्काइरहेछ अर्कोतिर आफूले आफ्नै घरमा आफूले त्यही मानिरहेछ क्या. त्यसले चाहिँ शिक्षा र सचेतना भन्ने अथवा मान्छे जुन व्यक्ति उसले आफूले त परिवर्तन हुन सकेको छैन अरूलाई परिवर्तन हुनु छ है भनेर अभियान त चलाइरहेछ नि त होइन. पहिला व्यक्ति आफूले परिवर्तन हुनु पर्यो आफूले चाहिँ आफूबाट आफ्नो फ्यामिलीबाट आफू व्यक्तिबाट चाहिँ जबसम्म यो परिवर्तन हुन सक्दैन तबसम्म चाहिँ यो जति अभियान चलाए पनि जति छाउगोठ भत्काए पनि त्यो चाहिँ चलिराख्छ कि. अझ छाउगोठ एक दिनको लागि भत्किन्छ फेरि एक दुई महिनापछि फेरि ती छाउगोठहरू बन्छन् कि. त्यसलाई चाहिँ सचेतना नै भन्नुपर्छ. सचेतना जबसम्म पालिकाहरूले लगानी गर्दाखेरि पनि अब त्यहाँ गाउँबुवाहरूलाई धामी झाँक्रीहरूसँग पनि कार्यक्रम त भइराखेका छन् तिनीहरूलाई जो धेरै मान्छ तिनीहरूलाई बसालेर छलफल गर्न अथवा व्यक्ति व्यक्ति घर घरको मान्छेको टुक्रा जगाउन आवश्यक जस्तो लाग्छ मलाई चाहिँ.
0: हजुर जस्तै अलिकति मलाई यो पाठ्यक्रमसँग जोडिएको कुरा पनि अनि अहिलेको किशोरीहरूमा कस्तो छ भनेर पनि बुझ्न मन लाग्यो. तपाईँ आफै पनि सञ्चार कर्मी हुनुहुन्छ र यो महिनावारीको विषयमा यससँग सम्बन्धित विषयमा कलम पनि चलाइराख्नु भएको छ होइन. तपाईँले आफू त्यहाँ बसेर सञ्चार क्षेत्रमा काम गरिरहँदा त्यहाँका विभिन्न समुदायका व्यक्तिहरूसँग कुराकानी छलफल गरेर प्रत्यक्ष अप्रत्यक्ष छलफल गरिरहँदाखेरि चाहिँ जस्तै अहिलेको जुन हुर्किँदै गरेको पुस्ता छ अथवा भर्खर महिनावारी शुरू भएको शुरू हुने चरणमा रहेको अथवा अलिकति महिनावारीको अनुभव गरिसकेको त्यो खालको किशोरीहरूमा त्यो उमेरको पुस्तामा चाहिँ कस्तो खालको मान्यता छ महिनावारीसँग सम्बन्धित यो भ्रमलाई अथवा अन्धविश्वासहरूलाई लिएर चाहिँ.
2: यो हामीले रिपोर्टिङ गर्दै गर्दाखेरि चाहिँ अब पहिलाको जति हामीले जति हामीले भोग्यौँ त्योभन्दा अलिकति थोरै चेन्ज भएको जस्तो चाहिँ लाग्छ होइन. अब ग्रामीण क्षेत्रतिर अझ त्यस्तै त बाइक चिन्तन नसुने नदेखिने भन्ने पनि छ होइन. तिर्गतिको ठाउँ अनुसारको फरक छ कि त्यो पनि. त्यस्तै डडुङभुँडा बैतडीकोमा हेर्दाखेरि चाहिँ चार पाँच दिनसम्म अझै पनि किशोरीहरूले पनि बस्ने गर्छ. अहिले 11-12 वर्षको उमेरमै महिनावारी हुन्छ होइन. उसको बरु लुगा आफूले धोइदिने उसलाई अलगै बताउने छुन नदिने बरु उसले सक्दैन नि त. अब आफूले सुकेको लुगाहरू धुन सक्दैन भने बरु त्यो धुनुको लागि चाहिँ बहिनीहरूले सहयोग गरिदिने अलगै बसाउने त्यो चाहिँ छ होइन. अब किशोरीहरूले स्वयं आफैले चाहिँ मैले यस्तो गर्छु है भनेर घरमा म महिनावारी भएर भनिसक्यो भने उसले चान्सै छैन कि छुन पाउने बस्न पाउने सँगै त्यो गर्न पाउने चाहिँ छैन कि. यस्तै मैले एउटा उदाहरण मेरै नजिकै बस्ने त्यही बजारमै बजारकै कुरा गर्दाखेरि पनि एउटा खुसी 11 वर्षको महिनावारी भयो होइन उसलाई त्यहाँ अलग्गै कोठामा राख्यो उसले चाहिँ मलाई त्यहाँ बस्न सक्दैन मम्मी भनेर आफ्नो मम्मीलाई भन्यो होइन अन्त त्यो चाहिँ बरु त्योसँग बस्ने पार्टी खोजेर पनि उसलाई अलग्गै बसायो नि त होइन अन्त त्यसपछि उसको लुगा आफूले धोइदियो बरु उसको दिदी अथवा कोहीलाई लुगा धुनु पठायो लुगा धुने मान्छेलाई खोजेर उसको लुगा धोइदियो 4 दिन भएको दिन 4-5 दिन लगभग 6-7 दिन त मतलब अझै पनि सक्दै सक्दैन कि अब अलिकति उमेर भइसकेको अलिकति बुझेको किशोरीहरूले चाहिँ म त छोइदिन्छ है खाइदिन्छ है भनेर चाहिँ अलिकति थोरै आफ्नो घरको मान्छेलाई चाहिँ च्यालेन्ज दिइराखेको चाहिँ देख्न सकिन्छ कि जस्तो कहिलेकाहीँ नभनेको पनि त्यो 3-4 महिना बाद पछि भयो नि त म त महिनावारी भनेर पनि त्यसरी घाँटेर गरेका उदाहरणहरू पनि छन् कि
0: हजुर
2: त्यसै त्यो पाठ्यक्रममा पनि त अब कतिवटा कुराहरू समावेश गरिएका हुन्छ नि त महिनावारीको सरसफाइका कुराहरू महिनावारीमा गरिने छोइछिटो त्यो चाहिँ अपराध हो भन्ने कुराहरू होइन अनि यसो गर्नु हुँदैन भन्ने कुराहरू पनि सिकाइराखेको हुन्छ त्यस्ता कुराहरू चाहिँ कतिको प्रभावकारी भएको पाइन्छ अथवा कतिको खुलेर बुझाउने सिकाउने गरेको चाहिँ पाइन्छ विद्यालय तहमा
1: यस्तो हुन्छ कि त्यतातिर चाहिँ मैले देखेको होइन जस्तो पाठ्यक्रमकै कुरा पनि बुझाउन चाहिँ सिकाउन मान्नु हुँदैन सिकाइन्छ होइन अब हरेक स्कुलमै पनि प्याडको व्यवस्था छ होइन बुझाउनु हुँदैन मान्नु हुँदैन भन्ने छ तर कतिको घरमा अब त्यही जुन टिचरले त्यो पाठ्यक्रम सिकाइरहेको हुन्छ त्यही घरमा मानिरहेको हुन्छ त्यस्तो बच्चा त हाई स्कुलमा पनि त पढ्छ नि त अब उसले स्कुलमा पढाउँछ घरमा आएर आफ्नै छोरीलाई चाहिँ उसले महिनावारी भएको बेला अलग्गै बताउने त्यो कुरामा हरेक कुरामा बन्देज गर्ने त गरिरहेको छ नि त होइन यहाँको परिवेशमा त कतिपय ठाउँमा अति भर्खरै पनि मैले पहिला एउटा स्टडीहरू चाहिँ महिनावारी चाहिँ हाम्रो त्यहीँको डरुन्धुराकै एउटा पालिकामा त्यहाँ स्कुल चाहिँ त्यो स्कुल 5 साबीको स्कुल होइन त्योमा पढाउन जाने टिचर पनि 4 दिनसम्म स्कुल जान्थेन अरे कि मन्दिर नजिकै स्कुल रहेछ त्यो स्कुल नजिक मन्दिर भएको हुनाले चाहिँ त्यो स्कुलमा न त अब टिचर पनि घरमै बस्नु पर्ने अरे कि 4-5 दिन भएपछि बोलाउँदै जानुपर्ने अहिले चाहिँ त्यो विद्यालय फाडेर चाहिँ अर्को ठाउँमा बनाइसकेपछि अहिले टिचरले चाहिँ जानु पाउँछ अरे कि त्यहाँ पढाउनुको लागि अब अहिले पनि त्यस्तो छ पाठ्यक्रममा भएर चाहिँ प्रभावकारी रूपमा शिक्षकले कि त आफूले आफैबाट स्वयं पढाउँदै गर्दाखेरि व्यवहारमा पनि ल्यायो भने त्यही अनुसारले बच्चाहरूलाई क्लास दियो भने अलिकति प्रभावकारी हुन्छ उसले चाहिँ किनभने आफ्नो विद्यार्थी आफ्नो बच्चा पनि त उसले त्यहाँ पढाइरहेछ तर घर आएर आफ्नै बच्चालाई त्यो व्यवहार देखाइरहेछ भनेपछि त पाठ्यक्रमको पनि खासै उपलब्धि के हुन्छ र भन्ने जस्तो लाग्छ मलाई
0: हिजो कुराकानीको अन्तिममा पनि छौँ होइन त्यस्तो खालको अभ्यासहरू अहिले हामीले छलफल गरेका जति पनि यो समस्याहरू महिनावारीसँग सम्बन्धित अथवा विशेष गरी महिनावारीमा गरिने छोइछिटोसँग सम्बन्धितहरू छन् होइन यस्ता अभ्यासलाई न्यूनीकरण गर्न चाहिँ कस्ता खालका कार्यक्रम योजनाहरू ल्याउन सकियो भने साँच्चै नै यो चाहिँ उपयोगी हुन्छ होला
1: अब सबभन्दा पहिला सचेतनाको कुरा हो होइन अब सचेतनाको कुरा भयो जस्तो अब विभिन्न अब सुरक्षित गर्नेलाई फौजदारी अपराध लगायतका विभिन्न ऐन कानुनहरू पनि ल्यायो तर प्रभावकारी रूपमा जस्तो छालकोटमा मान्छे मरिसकेपछि उसलाई चाहिँ खै त अहिलेसम्म कसैलाई कारवाही गरेको पक्राउ गरेको त्यस्तो त छैन नि त ऐन कानुनहरू पनि लागु हुनु पर्यो त्यसपछि अब प्रत्येक मान्छेले चाहिँ मैले पहिले पनि भने व्यक्ति जबसम्म व्यक्ति स्वयं परिवर्तन हुँदैन आफूमा सचेतना हुँदैन त्यसपछि अब धेरै कार्यक्रमहरू गरेर अब सदरमुकाम एरियामा सदरमुकाममा चाहिँ सदरमुकाममा मात्रै कार्यक्रम गरेर पनि हुँदैन वडा स्तरबाट अन्त वडा सरकार बनिन्छ वडा स्तरबाटै गाउँ गाउँमा गएर प्रत्येक ठाउँ ठाउँमा टोल टोलमा घर घरमा गएर सचेतनाका कार्यक्रमहरू गर्यो भने केही परिवर्तन हुन्छ कि छालकोट भत्काउनु मात्रै ठुलो कुरा होइन त्यो छालकोट बनाउने मान्छेलाई जम्मा गरेर गरे सचेतना गराउन आवश्यक छ जस्तो लाग्छ मलाई चाहिँ होइन पालिकाहरूले र वडा कार्यालयदेखि ल्याएर स्थानीय सरकारले चाहिँ यसमा पहल गर्यो भने अब कतैलाई चाहिँ उसले मानेन आफ्नो छोरीलाई घरमा महिनावारी भएको बेला आफूसँगै राखेर त्यस्ता राम्रो जसले राम्रो गरिरहेछ उहाँहरूलाई प्रस्तुत गर्ने जसले त्यस्ता छाउमा बसाइरहेछ टाढा बसाइरहेको उहाँहरूलाई चाहिँ के सजाय दिने त्यस्तो गर्यो भने अलिकति कम हुन्थ्यो कि जस्तो चाहिँ लाग्छ मलाई अब विशेष शिक्षा सचेतना चाहिँ हो सचेतना नै अधिक जसरी हुन्छ जाँदा जस्तो तपाईँहरूले कार्यक्रम गर्दै जानु त धेरै अहिले सुदूरपश्चिमको लागि त रेडियो हुन्छ रेडियो सुनेर पनि यस्तो हुने रहेछ नि त कसैलाई थाहा पाउनु तारा कथाहरू हुन्छ जो उसले एकचोटि बसायो अहिले एकचोटि छोडिदियो तर पनि उसलाई एकदम राम्रो खुसीहरू बसिरहेछ मैले अरू मान्दै मान्दैन भन्ने टाइप त हजुर मैले अहिले मानेर छ जसमा जस्तो उसको बेच भयो यस्तो हुँदो रहेछ नि त भन्ने टाइप त यस्ता कार्यक्रमहरू पनि सचेतना गरायो भने कम हुन्थ्यो कि अलिकति मेन गर हुन्थ्यो कि जस्तो लाग्छ मलाई.
0: हजुर मैले जाँदा जाँदै अर्को एउटा प्रश्न पनि सोधिहाल्ने जस्तै अघि नै हामीले कुराकानी गरिरहँदाखेरि अलिकति धर्मको कुराहरू पनि थोरै जोडेको थियौँ होइन. जस्तै धर्म प्रचारकहरू जो हुनुहुन्छ अथवा धर्मलाई संरक्षण गर्नलाई सक्रिय भएर लाग्नु भएको जो व्यक्तिहरू हुनुहुन्छ होइन उहाँहरूको भूमिका चाहिँ के हुन्छ जस्तो लाग्छ. त्यस्तो अभ्यास कुनै भएको छ कि छैन त्यो परिवेश तपाईँले देखिरहँदाखेरि सुदूरपश्चिममा चाहिँ
1: त्यस्तो अभ्यास खासै उदाहरणीय रूपमा चाहिँ भएको म देख्दैन. अब खासमा हुनुपर्ने भनेको उहाँहरूबाट हो कि जस्तो दुई तिन दिन पछि बिहेको तयारी भइरहेको छ आज दुई दिन अब पाँच मात्रै छ नि त त्यति बेला चाहिँ यस्तो बिहे भइरहेको छ त्यति भने चाहिँ महिनावारी हुन्छ भने त्यो बिहे नै रोकिदिन्छन् कि उहाँहरूले भनौ न त हरेक शुभ कार्यमा जस्तो कसैको घरमा केही शुभ कार्य भइराखेको त अलिक महिनावारी भयो आजलाई क्यान्सल भयो नि त होइन त्यो गर्ने भनेको त ब्राह्मणले अथवा समाजकै अगुवा भन्नेहरूले हो नि त होइन उहाँहरूले चाहिँ त्यसको लागि चाहिँ उहाँहरूलाई सचेतना जगाएर उहाँहरूलाई एकजुट भएर त ऊ भए पनि हुन्छ यो काम त राम्रो राम्रो हो नि त यो भएर पनि गइरहेको महिनावारी भएको बेला कार्य गर्यो भने झन् राम्रो हुन्छ भन्ने टाइपले हौसलापूर्वक अथवा कोही न कोही कुनै ठाउँमा यस्तो उदाहरणीय कतै ठाउँमा यस्तो काम भयो भने के उसले गर्यो केही पनि भएन अर्कोले गर्यो त्यसरी हुन्छ जस्तो लाग्छ कि उहाँ विशेष विशेष त यो धर्म सचिव जो ब्राह्मणहरू हुन्छन् पुजारीहरू भनेर हुन्छन् नि त सुकेको होइन हिन्दू धर्ममा पुजारीहरू ब्राह्मणहरू गाउँको जो अगुवाहरू होइन ब्राह्मण सुमेज उहाँहरूले चाहिँ आफूले स्वयं कुनै न कुनै त्यस्तो कार्यलाई सफलतापूर्वक सम्पन्न गरेर यस्तो भयो नि त भन्ने टाइपले उहाँहरूले गर्नुभयो भने एकदमै राम्रो इफेक्टिभ
0: हजुर. महिनावारीको बारेमा यो सुदूरपश्चिम प्रदेशमा कस्ता खालका अभ्यासहरू छन् छोई छिटोलाई लिएर कस्ता खालका मान्यताहरू छन् भन्ने विषयमा आफूलाई थाहा भएका र त्यहाँका परिवेशसँग जोडेर अनुभवहरू सेयर गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद.
1: यहाँलाई पनि समय र सम्वादको लागि भन्नुपर्छ आफ्नो कुरा अनुभव राख्नुहुँदैछ अब थोरै समयमा देवी सबै कुरा भन्न नसके होला तर पनि आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा
0: यहाँलाई
1: पनि धन्यवाद छ.
0: पडकास्ट गुलाबी संवादमा आज हामीले पत्रकार तथा संचारकर्मी ममता भट्टसँग कुराकानी गर्यौं. आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेको प्रतिक्रिया हामीलाई सेयर गर्नको लागि हाम्रो इमेल भएको छ गुलाबी संवाद @gmail.com gulabisambad@gmail.com मा तपाईँले हामीलाई मेल गर्न सक्नुहुनेछ भने हाम्रो सोसियल मिडिया साइटहरूमा हामी गुलाबी संवाद नामले उपलब्ध छौं. त्यस्तै तपाईँले हाम्रो पडकास्ट सुन्नको लागि स्पोटिफाई फर क्रिएटर्समा गएर गुलाबी संवाद सर्च गर्न सक्नुहुनेछ भने हाम्रो पाटो एपमा पनि गुलाबी संवाद नामले हामी उपलब्ध छौं. त्यस्तै देशभरिका विभिन्न 40 भन्दा बढी स्थानीय रेडियो स्टेशनबाट पनि हाम्रो पडकास्ट प्रसारण भइराखेको छ र त्यहाँबाट पनि तपाईँले हामीलाई सुन्न प्रतिक्रिया पठाउन सक्नुहुनेछ. त्यो बाहेक यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित गाई अनुभवहरू पढ्न र आफ्नो

Christmas party.

0: मानसिक समस्याबाट बस्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै सम्बन्ध गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन।

0: Listen out. Asmi School Summer. Namaste Tatha Christia Abhivadan. Priya Srota Mitra. Radio Karyakram Listen Out. आशिषको समयमा तपाईँलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यस कार्यक्रम मार्फत तपाईँलाई परमेश्वरको जीवित वचनबाट आत्मिक ऊर्जा प्रदान गर्न तपाईँलाई उत्साह दिन हामी उपस्थित भएका छौं। प्रिय श्रोता मित्र, सदाझै आज पनि तपाईँ हाम्रो बीचमा परमेश्वरको जीवित वचनबाट उत्साह दिनका लागि प्रेरणादायी वक्ता केशव लुइटेल हाम्रो बीचमा उपस्थित भइसक्नु भएको छ।
1: नमस्ते श्रोता मित्र, कार्यक्रम ब्लेसिङ आवरमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। यो सुन्दर बिहानी आजको मेरो सन्देशको विषय रहेको छ सकारात्मक सोच। पवित्र धर्मशास्त्रले बताउँदछ, मानिस स्वभावैले

0: कसैले हामीलाई सकारात्मक कुरा गर्यो भने विश्वास गर्न धेरै गाह्रो हुन्छ, तर नकारात्मक कुरा भने हामीलाई छिट्टै विश्वास लागिहाल्छ। यो मानव जातिको स्वभाव नै हो। प्रिय मित्र, हामीले हाम्रो जीवनमा सकारात्मक सोचको विकास गर्नुपर्छ। हामी जति एकअर्कामा सकारात्मक कुरा गर्छौं, त्यति नै हाम्रा मित्रहरू थपिँदै जान्छन्। हामी नकारात्मक कुरा गर्छौं भने हाम्रा मित्रहरू पनि क्रमशः घट्दै जान्छन्। मानिसहरूलाई प्राय शंका उपशंकाले नकारात्मक बनाउँछ। पवित्र धर्मशास्त्रले बताउँछ कि शंका गर्नु पनि पाप हो। यही शंका उपशंकाको कारण धेरै परिवार बिग्रिएको छ, झगडा हुने गर्दछ। कोही कोही मानिसको त स्वभाव नै शंका गर्ने मात्र हुन्छ, उसले हरेकलाई शंकाको दृष्टिले हेर्ने गर्छ। यो जीवनको लागि पक्कै पनि असल होइन। परमेश्वरले यो संसारमा हामीलाई विशेष उद्देश्यको लागि बनाउनु भएको छ। उहाँको उद्देश्य योजना केवल हामी यो संसारमा हारको जीवन जिउनको लागि होइन, तर विजय र आशिषको जीवन र काम गर्नको लागि हो। हाम्रो जीवन, व्यवहार, बोली वचन देखेर आज संसारका मानिसहरूले आशिष प्राप्त गर्नुपर्छ। विश्व प्रसिद्ध लेखिका जोन बेकरले लेखेकी छिन्, तपाईँ जसको हृदयमा ख्रिस्ट यीशु हुनुहुन्छ, तपाईँसँग हत्या गर्ने क्षमता छ, मसँग पनि त्यो क्षमता छ। हाम्रो वचनमा मृत्यु बोल्ने कि जीवन बोल्ने शक्ति छ। हामी कतिपटक अरूलाई भनिदिने गर्छौ, मेरो श्रीमान भन्दा त्यो राम्रो, तिमी केही काम नलाग्ने मान्छे, केही गर्न नसक्ने मान्छे, तिमी त्यति धेरै चलाक छैनौ, राम्रै छैनौ, योग्य छैनौ। यी सबै मृत्युका शब्दहरू हुन्। मानिसहरूलाई होच्याएर बोल्नु पनि मृत्यु बराबर नै हो, तर अरूलाई उत्साह दिनु, असल कामको प्रेरणा दिनु, यी जीवनका शब्दहरू हुन्। कोही मानिसहरूको हृदय र जीवन एकदमै डाही स्वभावको हुन्छ। उनीहरूको जीवनमा अस्वीकारले काम गरिरहेको हुन्छ। कोहीसँग हाम्रो लेनदेन नभए तापनि कतिपटक हामीहरूलाई स्वीकार गर्न सकिरहेका हुँदैनौ। कतिपटक हामी अरूको प्रगति र उन्नति देख्न सक्दैनौ। यो मानवको पापी स्वभाव हो। प्रिय मित्र, यो संसारमा मानिसहरूले हरेक दिन करोड़ौं करोड़को आमदानी गर्ने गर्छन्। जुन व्यक्तिहरूलाई हामीले कहिल्यै देखेका छैनौ र कतिलाई देख्न चाहेर पनि देख्न सक्दैनौ, तर हामीहरूले सधैँ जाने बुझेको चिनेको आफन्त छिमेकीले केही प्रगति गर्यो भने हाम्रो भित्री मनमा अशान्ति हुने गर्छ। किन? किनकि धर्मशास्त्रले बताउँछ यो मानव जातिको पापी स्वभाव हो। प्रिय मित्र, हामी अरूहरूको उन्नति प्रगतिमा जहिले पनि खुसी हुनुपर्छ, हाम्रो छिमेकीको प्रगतिमा रमाउनु पर्छ। प्रभु येशूले दिनुभएको महान आज्ञामा यिनै कुराहरू उल्लेख गरिएको छ। तैले आफ्नो परमेश्वरलाई सारा हृदयले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। प्रिय मित्र, हामीमा सकारात्मक सोचको विकास गर्नको लागि हामीमा असल संगत हुन पनि नितान्त जरूरी छ अनि आवश्यक छ। भन्ने गरिन्छ, संगत गुनाको फल। हामी राम्रो व्यक्तिको संगत गर्छौं भने हामीमा राम्रो सोच विचारको विकास हुँदै जान्छ, तर नराम्रो कुराको संगत गर्छौं भने सोही अनुसारको सोच विचारको विकास हुँदै जान्छ। यसै कारण पवित्र धर्मशास्त्रको भजन संग्रह एक अध्यायको एक श्लोकले भन्दछ, धन्य हो त्यो मानिस जो गिल्ला गर्नेहरूको बैठकमा बस्दैन। प्रिय मित्र, यस विषयमा हामीले राम्रोसँग सोच्न आवश्यक छ। म कहाँ जाँदैछु, के कस्ता मानिसको संगत गरिरहेको छु, के हेरिरहेको छु, के खाइरहेको छु, यो हाम्रो मानव जीवनमा धेरै महत्वपूर्ण कुरा हो।
1: श्रोता, कार्यक्रम ब्लेसिङ आवर आशिषको समयको बाँकी अंश भोलि यसै समय लिएर आउनेछौ। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो टेलिफोन नम्बर 01-55-91-865 01-55-91-865 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन आशिषमय बनोस्।

नमस्कार, म गायिका रचना जीसी। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ यहाँहरूकै प्रिय रेडियो ग्रेस एफएम 107.6 MHz।

0: नमस्कार, म कलाकार मुकुन्द थापा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz। नेपाली चलचित्रलाई सधैँ माया गर्नुहोला।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा गर्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।

Cristo.

0: 6 megahertz. Changes your mood, inspires loving yourself, increases peace and sense, guides positive thoughts and activity. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: it's 3 p.m. Din ko thik 3 baje.
2: अचेलियो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: अहिले कहाँ गएर उपचार गर्ने त?
3: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
4: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।

0: परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ। स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841878962, 9813865। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्ट्सका सम्पूर्ण लुगा कपडाहरू, शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल, रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9841362013। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।
1: सिधा र सफा कुराकानी गर्ने मानिस बन्नुहोस् जुन बाइबलमा आधारित छ। प्रेस एफएम 107.6 मेगाहर्ज, सुनौ र सुनाऊ।

¡Gracias!

0: कस्तो जिब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोको बाटो काटेको
1: भन्नुहरूले तिमीहरू मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे म ड्युटी बाँच्ने हो केही ठेगान छैन
0: जेब्राको बाटो काटेको भए पनि हुँदैन के हुन्थ्यो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: This is Grace FM 107.6 MHz.

0: पार्किङ चाहिँ मिस गर्नु भएन है। म त नजाने भयो होइन, फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट गरेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गित छ गतिलो कोट पाइन्ट छ नि यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि। अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भएपछि भएन त,
1: मात्र 6,000 कोट छ
0: हो नि। हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्। निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 0 38 19 519। ओम शक्ति टेलरी, राम मन्दिर 4 भक्तपुर।

0: चरी बस्यो निरीमाया खेतैको अनिमा भुइँमा छौ कि निरीमाया रुखैको डालीमा भेटै नहुनी खोला पारी निरीमाया लाभी मारुनी।
1: नमस्कार, म लोक तथा डोगरी गायक बम बहादुर कार्की। अहिले यहाँहरू सुन्दै हुनुहुन्छ यहाँहरूकै प्रिय रेडियो ग्रेस एफएम 107.6 MHz।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आउँ त नानी, यहाँ हेर त, यहाँ बिउबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो नमस्कार।
2: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले। मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने।
3: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् हौ दा।
3: ल ल ल, के नदिन्छ?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गराउ।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: काकी के त सिङ्गल पठाएको हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी यस वर्षमा पुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: 6 megahertz. Changes your mood, inspires loving yourself, encourages peace and faith, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: It's 4 p.m. Aparanna ko 4 baje.
2: No, sir. Holi ko party sahi miss karnu bhayo bhai. म त नजाने भयो होइन फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिटिच्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ
3: कुरो त्यसमै त छ नि यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि ए किताब पढ्यो बस्यो
2: फेरि त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या यति भएपछि भएन त
3: ए मात्र 6,000 कुट्छ नि
2: हो नि हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ प्रोप्राइटर राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519 ओम शक्ति टेलरिङ राम मन्दिर चार भक्त

जीवनमा सफलतालाई रूपान्तरण गर्ने शक्ति भएकाले धन्यवाद दिन कहिले नछुट्नुहोस्। FM 107.6 MHz सुनौ र सुनाऊ।

0: Grace FM 107.6 MHz changes your mood, inspires loving yourself, encourages peace and faith, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life.
1: अंधारो बाटो उज्यालो तर्फ
2: लानुहोस् यीशु,
1: अन्धकारदेखि ज्योतितर्फ, मृत्युदेखि जीवनतर्फ उज्यालो किरण
2: क्रिस्तु सुन्छ।
0: FM 107.6 MHz को प्रस्तुति रेडियो कार्यक्रम।

0: जयमसी तथा नमस्कार प्रिय श्रोता, कार्यक्रम उज्यालो किरणमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता गोविन्द विश्वकर्मा। प्रिय मित्र, अध्ययारोबाट उज्यालोतर्फ, अन्धकारदेखि ज्योतितर्फ र मृत्युदेखि जीवनतर्फ रूपान्तरण भएको हाम्रो जीवनको कैयौं कथा लिएर आउने गर्दछौ कार्यक्रम उज्यालो किरणमा। त्यो रूपान्तरण सारा सृष्टिका मालिक सत्य र जीवित परमेश्वर प्रभु येशु ख्रीष्टमाथिको विश्वासद्वारा मात्र हामीले प्राप्त गर्दछौ। हरेक प्रकारको बन्धनहरूबाट हामीले छुटकारा पाएर हामी स्वतन्त्र हुन्छौ। धर्मशास्त्र बाइबलको पुस्तक यूहन्ना 8 अध्यायको 32 पदमा यसरी लेखिएको छ, जब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीलाई स्वतन्त्र तुल्याउनेछ। प्रियहरू, जब हामीले सत्य थाहा पाउनेछौ उक्त सत्यताले हामीलाई स्वतन्त्र तुल्याउँछ। सत्य केवल प्रभु येशु मात्र हुनुहुन्छ। उज्यालो किरणको आजको अंकमा हामीले एउटा त्यस्तो व्यक्तिको गवाही लिएर आएका छौं जसले कुनै सत्य परमेश्वरलाई नसिन्दा आफ्नो जीवन नै अन्धकारमा रहेको महसुस गर्दथे। हरेक प्रकारको लत मद्यपानले आफ्नो शरीर नाश गरेका उनले जब येशु ख्रीष्टलाई विश्वास गर्दछन् उनको जीवन परिवर्तन हुन्छ। तनहुका रूपधर परियारको जीवन गवाई र भोगाई कार्यक्रम उज्यालो किरणको यस श्रृंखलामा हामीले लिएर आएका छौं। तपाईँ हामीसँगै रहनुहोला।
1: के भन्नु पर्दा मेरो नाम रूपधर परियार
2: तपाईँ विद्यालयमा प्रधान अध्यापक भएर काम गर्नुभएको थियो तपाईँले?
1: हजुर, मैले प्रधान अध्यापक भएर मैले पढाउँथे।
2: हजुर, कुन ठाउँमा, कुन जिल्ला?
1: तनहु जिल्लाको रिसिङ गाउँपालिका। मेरो जीवनमा प्रवेश के छ चिन्नुभन्दा पहिला मेरो जीवनमा दुःख कष्ट पीडा थियो। जब म तलब भए पीडाहरू कस्तो थियो भने बिरामीले भइरहने बिरामी हुँदा पनि मैले मतलबमा सेवन गर्न चाहिँ छोड्थेन।
2: त्यो भनेको तपाईँ मदिरा सेवन गर्नुहुन्थ्यो, जाने सिकाउनुहुन्थ्यो?
1: हजुर, मैले रक्सी सेवन गर्थेँ।
2: हजुर, त्यो बेलामा प्रभुलाई पाउनु भएको थिएन?
1: पाएको थिएन मैले।
2: हजुर, अनि दिनहरू कसरी बित्थ्यो त्यो बेलामा?
1: दिनहरू दुःख कष्टको दिनहरू, परिवारमा झगडा अशान्ति हुन्थ्यो, झगडा अशान्ति हुन्थ्यो, श्रीमती लागि पाउँथ्यो।
0: शिक्षण पेसामा संलग्न रहेका रूपधर परियार कसरी कसरी मद्यपान सेवन गर्ने लतमा फसे। त्यो लत जसले उनको शरीरलाई भित्रै भित्रै सिध्याइरहेको थियो, विभिन्न प्रकारको रोग बिरामीले गुज्रिरहनु परेको थियो उनको जीवन। उनको जीवन देखेर परिवार निकै चिन्तित र निराशामा थियो। एक प्रकारले भन्नुपर्दा परिवारमा कलह र अशान्ति मात्रै थियो।
1: मेरो दुई भाइ छोरा, दुई छोरी, मेरो परिवारको जीवन त साह्रै सन्तुष्टमा जीवन बिताउनु पर्थ्यो। परिवारलाई चाहिँ पाल्न पनि धेरै पर्थ्यो, तलबले पनि खर्चपात गर्न गाह्रो पर्थ्यो, क्रेडिट पनि पुग्थेन। त्यो परिवारमा खर्च गर्नु होला, म आफै रक्सी सेवनमै खर्च गर्थेँ।
0: कसरी उनको त्यो रथलाई छुटाउने भन्ने चिन्तामा परिवार सधैँभरि रहेको बेला उनी रूपधर परियारका कान्छा छोरा हुकुम परियारले प्रभु येशूलाई चिन्ने मौका पाए। जस्तै वचनमा भनिएको छ मत्ती 11 अध्यायको 28 पदमा, हे सबै थाकेका र बोझले दबेका हो म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। निराशा र चिन्तामा रहेका हुकुम परिवारले जवान अवस्थामा नै येशु प्रभुलाई विश्वास गर्ने मौका पाए। उनको जीवनको फिक्री चिन्ता येशुमा बिसाए र उनले आफ्नो आत्मामा शान्ति पाए। त्यसपछि उनले येशुको बारेमा आफ्नो बुवा रूपधर परियारलाई बताए।
1: त्यसपछि मैले खुसी र आशाको सन्देश मेरो कान्छो छोरा हुकुमबाट मैले सुसमाचार पाएँ।
2: त्यो समाचार पाउनुभन्दा अगाडि तपाईँ कति वर्षको हुनुहुन्थ्यो त्यो बेलामा? तपाईँको छोराहरू कत्र थिए?
1: म 55 वर्षको थिएँ
2: त्यो बेलामा। 55 वर्षसम्म तपाईँ के गर्नुहुन्थ्यो, कस्तो अवस्था थियो तपाईँको?
1: म रिटायर भएर घरमै बसिरहन्थेँ। मेरो दिनले दुःख शरीरमा बिरामी भएर हुन्थ्यो अनि मेरो कान्छो छोराहरूकोबाट जन स्वीकृतको छुट सुसमाचार सुन्ने मौका पाएँ अनि मैले प्रभुमा विश्वास गरेर त्यो आदतबाट मैले छुटकारा पाउन सकेँ।
2: तपाईँले आफ्नो छोराबाट चाहिँ प्रभुको सुसमाचार सुन्नुभयो र सुनिसकेपछि यो जनगत अथवा विभिन्न खालका खराब कुराहरू सेवन गर्न मनुदो रहेछ भन्ने थाहा पाउनुभयो है त्यसपछि त्यो त्याग्नुभयो।
1: मैले त्यो प्रभुलाई किन्ने अवसर पाएपछि सबै प्रभुमा फर्केर साँचो हुँदै पस्ता गरेर आफ्नो पाप स्वीकार गरे सबै त्यो भोलगतीहरू पनि पाप अपराधहरू पनि स्वीकार गरेर मैले प्रभु श्रीकृष्णको क्षमा मागेँ र मैले त्यो धेरै आदतको बाट मैले छुटकारा पाउन सकेँ।
0: जब यीशुमाथि वृद्ध परिवारले विश्वास गर्नुभयो उहाँले आफ्नो जीवनमा आशाको किरण पाएको महसुस गर्नुभयो। आफू कहाँ र कस्तो बाटोमा हिँडिरहेको छु भन्ने भान समेत नभएको वृद्ध परिवारको जीवन आफू त अन्धकार र अशान्तिको बाटोमा पो हिँडिरहेको रहेछु भन्ने महसुस भयो जब उनले यीशुलाई विश्वास गरे र लाग्यो अब भने म परिवर्तन हुनु पर्दछ। लाग्यो कि मेरो खराब र घृणित आदतहरू जसले आफू र आफ्नो परिवारलाई सधैँभरि रुवाइ नै रहेको छ त्यो दलदलबाट निस्किनु पर्दछ। उनलाई लाग्यो आफ्नो पुरानो सबै जीवनलाई त्यागेर अब नयाँ जीवन शुरूआत गर्नुपर्छ।
1: मेरो जीवनमा नैतिकता पनि मरिरहेको र मेरो जीवन पनि बर्बाद हुँदैछ। मेरो परिवार पनि बर्बाद हुँदैछ भन्ने मैले थाहा पाएर मैले प्रभुसम्म पाएपछि मैले मेरो परिवारमा पनि आनन्द शान्ति भयो।
2: कुरोबाट
1: मैले यो कुनै तौरबाट मैले छोडिसकेँ र अहिले त म प्रकृति छोडे र मेरो जीवन पनि परिवर्तन गरे।
0: दोस्रो कोरिन्थी 5 अध्यायको 17 पदमा यसरी लेखिएको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। रुद्धरले जब यीशुलाई विश्वास गरे आफ्ना सबै पाप र अधर्मका कारण पश्चाताप गरे। उनले पुरानो जीवन त्यागेर नयाँ जीवनमा अघि बढ्ने बाटो ख्रीष्ट यीशुमा प्राप्त गरे।
2: के लाग्छ अहिले जगत गएर मान गर्यो अहिले कस्तो अवस्था कस्तो अवस्थामा छु अथवा के गर्दैछु जस्तो लाग्छ?
1: मैले यो प्रभुलाई पाएपछि मेरो जीवनै आनन्द भयो, परिवारमा पनि आनन्द र प्रभुको वचनको सेवकाईमा नै म सेवा गर्छु भन्ने मेरो प्रभुमा विश्वास गरेर प्रभुमा सेवा गर्छु भन्ने लक्ष्य छ।
2: अहिले कस्तो महसुस हुन्छ तपाईँलाई जस्तो पहिलेको जीवन र अहिलेको जीवनमा तुलना गर्दाखेरि के महसुस हुन्छ?
1: पहिलाको जीवनभन्दा अहिलेको जीवन त धेरै आकाशपातको फरक छ। पहिलाको भन्दा अहिले प्रभु यीशु ख्रीष्ट पाएपछि मेरो सम्पूर्ण मेरो जीवन परिवर्तन भएर नै जीवनमा आनन्द खुसी छु, मेरो परिवार पनि खुसी छु।
0: रोमी 6 अध्यायको 6 पदमा यसरी लेखिएको छ, हामी जान्दछौ कि हाम्रो पुरानो मनुष्य त उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमारा नबनाऊ। रुद्धर परिवारको जीवन गवाईले पक्कै पनि यो कुराको ज्वलन्त उदाहरण दिन्छ कि जब हामीले यीशुमा विश्वास गर्छौ हामीले हाम्रो पुरानो मनुष्य अर्थात पापमय जीवन पूर्ण रूपमा त्याग्दछौ। जसरी क्रुसमा यीशु मर्नुभयो त्यसरी नै त्यो पुरानो जीवनलाई हामीले मार्दछौं, पापमय शरीरलाई नाश गर्छौं, कारण हामी पुनः त्यो पापको कमारा त्यसको दास नबनौ। तर हामी यीशु जसरी मृत्युलाई पनि जितेर तेस्रो दिनमा बहु उठ्नुभयो एउटा महिमित शरीर लिएर हामी पनि त्यसरी नै नयाँ बन्दछौं। वचनमा भनिए चाहिँ यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, हामीले नयाँ जीवन पाउँछौ, नयाँ आशा, नयाँ उमङ्ग, शान्ति, मेलमिलाप, अनन्त जीवन केवल यीशुमा पाउँदछौ। समाजमा भनौँ उलटमा लागिसकेपछि तिमी समाजले हेर्ने दृष्टिकोण र अहिले प्रभुलाई विश्वास गरिसकेपछि तपाईँलाई समाजले हेर्ने दृष्टिकोणमा के फरक पर्नुपर्छ?
1: अहिले प्रभुलाई पाएपछि हेर्ने दृष्टिकोण चाहिँ समाजले मलाई धेरै आदर गर्नुभएको छ, माया गर्नुहुन्छ। कति राम्रो मान्छे यस्तो हुनुहुन्थ्यो पहिला, अहिले पहिला यस्तो हुनुहुन्थ्यो, अहिले आएर यति राम्रो मान्छे भन्नुभएछ भनेर मलाई निर्माण गर्नुहुन्छ।
0: प्रिय मित्र, पहिलो कुरन्ती छ अध्यायको 19-20 पदमा भनिएछ नि, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइनौ, तिमीहरू मौन तिरेर किनिएका हौ, यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। जस्तै आज हामीले रुद्र परिवारको गवाही सुन्यौं, उनले जब येशूलाई विश्वास गरे उनले आफ्नो जीवन अध्ययारोबाट उज्यालोतर्फ मृत्युबाट जीवनतर्फ परिवर्तित भएको थाहा गरे। त्यस पश्चात उनले यो पनि जाने कि हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, यो शरीरलाई अपवित्र तुल्याउने कुनै पनि थोकको सेवन मैले गर्नु हुँदैन। त्यो कुरामा उनी दृढ रहे। उनले आफूभित्र परमेश्वरको वास छ भन्ने कुरा थाहा पाउँदै पूर्ण रूपमा परिवर्तित र उत्साहित जीवन जिउने प्रतिज्ञा गरे। उनले यो पनि संकल्प गरे कि अब उपरान्त आफू जस्तै मद्यपानको लतमा फसेका, जीवनलाई नाशतर्फ डोर्याइरहेका ती मानिसहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्दै उनीहरूको जीवन पनि रूपान्तरण गर्ने प्राण उनले पाएका छन्।
1: मैले 6 वर्ष खाने पिउने साथीहरू छु र पनि मैले प्रभुको सुसमाचार सुनाएर म जति बनाउने के चाहना छ, इच्छा छ, मेरो भविष्यको उद्देश्य प्रभुको महिमा गर्ने, वचनको सुभाचार गर्ने, पर्वमा बोलियो भने

प्रिय मित्र, यस्तोलाई विश्वास गर्नु धर्म परिवर्तन गर्नु होइन तर जीवन परिवर्तन गर्नु हो। हाम्रो पुरानो पापमय जीवनलाई त्यागेर एउटा धार्मिकताको जीवनमा परिवर्तित हुनु हो। अन्धकारमय जीवन त्यागेर हाम्रो पापबाट छुटकारा पाएर अनन्त जीवन प्राप्त गर्नु हो। अनि त्यो जीवन यीशु ख्रीष्ट, केवल यीशु ख्रीष्टबाट मात्र हामीले प्राप्त गर्दछौं। यसकारण यूहन्ना 3:16 यसरी भनिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। येशूले तपाईलाई पनि धेरै प्रेम गर्नुहुन्छ कि तपाईँ उहाँलाई विश्वास गरेर आफ्नो जीवन परिवर्तन

उज्यालो किरणको आजको श्रृंखलाबाट विदा माग्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव तथा प्रतिक्रिया दिन नबिर्सिनुहोला। यसको लागि हाम्रो मोबाइल नम्बर 9868533939 तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाउस पर्किनसम्म ग्रेस एफएम 107.6 मेगाहर्ज, भक्तपुर र रेडियो छिमेकी 107.2 मेगाहर्ज बुटवललाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। आजको लागि पनि म कार्यक्रम प्रस्तुता गोविन्द विश्वकर्मा पनि बिदा हुन्छु। हामी फेरि भेट्नेछौ, त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्।

Thank you.

सुना सुना चाल जिता सोया चुनी।

0: Grace FM 107.6 MHz changes your mood, inspires loving yourself, encourages peace and faith, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: it's 5 PM.
2: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है। होइन कहाँ गएर उपचार गर्ने त, स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
4: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केलिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
3: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
4: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, सिद्ध विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813860315। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, सूर्य विनायक, राम मन्दिर, भक्तपुर।
5: प्रभु तपाईँको साथमा हुनुभएकोले कुनै पनि खतरादेखि नडराउनुहोस्।
0: ग्रिस एफएम 107.6 मेगाहर्ज।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सकिन्छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्बी सम्बिनीको फोटो खिच्नु परेन?
1: खिचौ खिचौ केटाकेटी सबैको सामान खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछ, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुन समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन।
3: मलाई चार लाख रकम सापट दिनु पर्यो अनि यो मेरो काकाको छोरीसँग तिम्रो बिहे गराउनु म हेर्नु गर्छु, तर फोकट होइन नि, सिर्छु म त। यो त मलाई थाहा छ, दीपक भन्ने मान्छेलाई भेटिया थियो मैले, त्यो फटाको के कुरा हुनु?
4: नमस्कार, म निर्मल शर्मा, तपाईँहरू सुन्दै हुनुहुन्छ ड्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ

सञ्जीव श्रेष्ठ तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज सुनौ र सुनाऊ।

0: पार्टी चाहिँ मिस गर्नु भएन है। आमै म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छ नि यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त। होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भएपछि भएन त,
1: ए मात्र 6,000 कोट चाहिँ
0: हो नि। हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 08 19 519। ओम शक्ति टेलरी, राम मन्दिर 4 भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू, स्टिलदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु, सम्पर्क मोबाइल नम्बर 98 51 19 27 40, 98 41 62 13 03। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।
2: जहाँ जीवनका व्यवहारिक प्रश्नहरू, सङ्घर्षहरू र विश्वासको यात्राको कुराकानी गरिन्छ।
3: नमस्कार प्रिय श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz र म तपाईँको कार्यक्रमको श्रोता सञ्जीव शाह तपाईँलाई फ्रेड टक कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। आज फेरि केही समयपछि हामी विश्वासको कुरा गर्दैछौँ, जीवनका कुराहरू गर्दैछौँ र विशेष गरी अहिले हाम्रो देशले सामना गरिरहेको कठिन परिस्थितिको बीचमा हाम्रो जिम्मेवारीका कुराहरू गर्दैछौँ। पछिल्ला दिनहरूमा हामीले बाढीका धेरै दृश्यहरू देख्यौं, कतै घर बगेका छन्, कतै सड़क र पुल क्षतिग्रस्त भएका छन्, कतै मानिसहरूले जीवनभर मेहनत गरेर जम्मा गरेको सम्पत्ति केही क्षणमा गुमाएका छन्। अझ पीड़ादायक कुरा, कतिपय परिवारले आफ्नो प्रियजनहरू गुमाएका छन्। यस्तो दृश्य देख्दा हाम्रो मन वास्तवमा दुख्छ। हामी प्रार्थना गर्छौँ, हामी भन्छौँ परमेश्वर यी मानिसहरूलाई सहायता गर्नुहोस्। तर आज म तपाईँलाई एउटा साधारण तर गम्भीर प्रश्न सोध्न चाहन्छु, परमेश्वरले त्यो सहायतामा हामी मार्फत पठाउन चाहनु भएको छ भने तपाईँ के गर्नुहुन्छ? सायद हामीसँग धेरै नहोला, सायद हामी ठूलो संस्था होइनौ, सायद हामी कसैको घर बनाइदिन सक्दैनौ, सायद हामी हजारौं मानिसको आवश्यकता पूरा गर्न पनि सक्दैनौ। तर प्रश्न यस्तो होइन, म सबै कुरा गर्न सक्छु कि सक्दिनँ, तर आजको प्रश्न एकदमै सामान्य छ, मसँग जे छ त्यसबाट म के गर्न सक्छु र यही विषयमा आज हामी कुरा गर्दैछौ। तपाईँसँग जे छ तपाईँ भन्नुहोस्। असल सामरीको कथा हामी मध्ये धेरै नै सुनेका छौँ। बाटोमा एउटा मानिस घाइते अवस्थामा थियो, उसलाई लुटिएको थियो, कुटिएको थियो र मरेतुली अवस्थामा बाटोको छेउमा छोडिएको थियो। धेरै मानिसहरूले उसलाई देखे तर सबै रोकेनन्। अन्त एउटा सामरी थियो आइपुग्यो, उसले मानिसलाई देख्यो, उसको अवस्था बुझ्यो, ऊ रोकियो म यस कथाको एउटा पक्ष मलाई साह्रै मनपर्छ। सामान्य घाइते मानिसलाई देखेर पहिलो जस्तै उनले यस्तो सोधन कि म यो मानिसको सम्पूर्ण समस्या समाधान गर्न सक्छु, तर उनले आफूसँग भएको कुरा हेरेर उसले काम सुरु गर्न थाल्यो। उसँग प्रेम थियो, उसले त्यो कुरालाई प्रयोग गर्यो। उसँग धाकमुख थियो, उसले त्यो कुरालाई प्रयोग गर्यो। उसँग सवारी थियो, उसले घाइते मानिसलाई त्यसमा चढायो। उसँग केही पैसा पनि थियो, उसले खर्च गरेर सबैभन्दा महत्वपूर्ण कुरा उसँग समय थियो र ऊ रोकियो र उसले आफ्नो समय दियो। प्रिय श्रोताहरू, आज पनि हाम्रो देशलाई यस्तै मानिसहरू चाहिएका छन्। हामी सबैसँग एउटै कुरा छैन, कसैसँग धेरै पैसा हुन सक्छ, कसैसँग थोरै पैसा हुन सक्छ, कसैसँग गाडी हुन सक्छ, खाना हुन सक्छ, कपडा हुन सक्छ, स्वास्थ्यको उपकरणहरू हुन सक्छ, औषधिहरू हुन सक्छ, अथवा कसैसँग मानिसहरूलाई जोड्ने क्षमता हुन सक्छ, कसैसँग केवल केही घण्टाको खाली समय हुन सक्छ, तर सबै उपयोगी हुन सक्छ। सायद तपाईँ कसैको पुरै घर पुनर्निर्माण गर्न सक्नुहुन्न, तर एक परिवारमा केही दिन पुग्ने चामल तपाईँले दिन सक्नुहुन्छ। सायद तपाईँ सबै मानिसलाई सहयोग गर्न सक्नुहुन्न, तर एउटा बच्चालाई कपडा किनिदिन तपाईँ सक्नुहुन्छ, कसैलाई औषधि दिन सक्नुहुन्छ, कसैलाई कम्बल दिन सक्नुहुन्छ, कसैलाई अस्पतालसम्म पुर्याउन सक्नुहुन्छ, अथवा प्रभावित परिवारको केही समय बसेर उनीहरूसँग कुराकानी गर्न सक्नुहुन्छ, उनीहरूको कुरा सुन्न सक्नुहुन्छ। त्यसैले आज परमेश्वरले तपाईँलाई सोधिराख्नु भएको प्रश्न सायद यस्तो होइन, तपाईँसँग कति छ, उसँग कति धेरै छ, तर उहाँको प्रश्न एकदमै सरल हुन सक्छ। तपाईँसँग के छ र तपाईँसँग भएको कुराबाट तपाईँ के गर्न सक्नुहुन्छ? यहाँबाट अर्को कुरा पनि आउँछ प्रियहरू, एकता भनेको हामी एक हौ भन्नु मात्र होइन। प्रेरित 2:44-43 पर्ने प्रारम्भिक मण्डलीहरूको सुन्दर चित्र हामी देख्न सक्छौ। विश्वासीहरू सँगै थिए, उनीहरू आफूसँग भएका कुराहरू एक अर्कासँग बाँड्थ्यो। हामी प्राय एकताको कुरा गर्छौ, हामी एउटै ठाउँमा भेला हुन्छौँ, सँगै गीत गाउँछौ, प्रार्थना गर्छौ, हामी भन्छौँ हामी एक हौ। तर एकताको वास्तविक परीक्षा तब हुन्छ जब हामी मध्ये कोही पीडामा पर्छ। एकता हाम्रो समयमा मात्र सुन्दर देखिनु त्यो हुँदैन, त्यो ठिक हुँदैन, तर कठिन समयमा यसको शक्ति देखिनुपर्छ। कसैले घर बनाउँदा हाम्रो एकता देखियोस्, कसैसँग खाना नहुँदा हाम्रो एकता देखियोस्, कुनै बच्चाले अभिभावक गुमाउँदा हाम्रो एकता देखियोस्, कुनै परिवार भगवानको छेउमा उभिएर सोचिरहेको छ होला अब हामी के गर्ने भनेर, त्यो परिवारले कुनै दिन कसैको मुखबाट यस्तो सुन्न पाओस् कि तपाईँ एक्लो हुनुहुन्न, हामी तपाईँसँग छौँ। त्यो नै वास्तवको एकता हो। र अर्को अत्यन्तै महत्वपूर्ण कुरा, यो बेला उनीहरू को हुन् भनेर सोध्ने समय होइन। असल सामरीको कथा किन यति शक्तिशाली छ थाहा छ, किनकि घाइते मानिस सामरीको आफ्नो समुदायको थिएन, तर सामरीले उसलाई देख्दा पहिले उसको परिचय पत्र मागेन, उसको धर्म सोधेन, उसको जात सोधेन, उसको समुदाय सोधेन, उसले केवल एउटा कुरा देख्यो, उसको अगाडि एउटा मानिस पीडामा थियो। केही श्रोताहरू, विपदको समयमा हामीले पनि त्यही कुरा सिक्नुपर्छ। हामी यस्तो नसोचौँ क्रिस्चियन हो कि होइन, ऊ कुन धर्मको हो, ऊ कुन मण्डली जान्छ, ऊ कुन समुदायबाट आएको, ऊ कुन राजनैतिक विचार राख्छ, यी सबैभन्दा पहिले एउटै प्रश्न हामीमा आउनुपर्छ कि के ऊ पीडामा छ। र यदि यसको उत्तर हो भने त्यो नै हाम्रो लागि पर्याप्त कारण हुनुपर्छ कि हामी उसको नजिक जाउँ। किनकि दयाले मानिसको धर्मभन्दा पहिले मानिसलाई देख्छ, दयाले जातभन्दा पहिले आँसुलाई देख्छ, र दयाले परिचयभन्दा पहिले आवश्यकतालाई देख्छ। बाढीले कसैको धर्म सोधेर घर बनाउँदैन, पीडाले कसैको जात सोधेर आँसु ल्याउँदैन, त्यसले हाम्रो प्रेमले पनि सीमा खडा हुनु हुँदैन। जब नेपाललाई दुख्छ तब तपाईँहरूलाई पनि दुख्नु आवश्यक छ। उपदेशक 4:9-10 यस्तो लेखिएको छ, एकभन्दा दुई असल हुन्, यदि एकजना लड्यो भने अर्कोले उसलाई उठाउन सक्छ। यो आजको वचन र यो अहिले भइरहेको परिस्थितिमा कति सङ्घर्ष छ त्योहरू बारेमा हामीलाई फेरि यही कुरा सम्झाएको छ कि जीवन केही मिनट नै बद्लिन सक्छ। आज म अरूलाई सहयोग गरिरहेको हुन सक्छु, भोलि मलाई सहयोगको आवश्यक पर्न सक्छ, आज मेरो घर सुरक्षित हुन सक्छ, भोलि परिस्थिति फरक हुन सक्छ। त्यसैले विपत्तिले हामीलाई एउटै कुरा सिकाउनुपर्छ, हामीलाई एक अर्काको आवश्यकता छ, सरकारको आवश्यकता छ, सुरक्षाकर्मीहरूको आवश्यकता छ, स्थानीय समुदायको आवश्यकता छ, मण्डलीहरूको आवश्यकता छ, सामाजिक संस्थाहरूको आवश्यकता छ, चिकित्सक र स्वास्थ्य कर्मीहरूको आवश्यकता छ, युवाहरूको आवश्यकता छ, व्यक्तिगत रूपमा तपाईँ र मेरो आवश्यकता छ। र हामी प्रतिस्पर्धा गर्न उभिने होइनौँ, तर कसले बढी गर्यो भनेर देखाउनु पनि होइन, अथवा कसको नाम आयो भनेर सोच्नको लागि पनि होइन, कसले श्रेय पायो भनेर लड्नको लागि पनि होइन। हामी मानिसलाई फेरि उभिन मदत गर्नको लागि चाहिँ हामी उभिन सक्छौँ। अन्तमा म तपाईँलाई एउटा कुरा स्मरण गराउन चाहन्छु, सायद हामीले हरेक बारी रोप्न सक्दैनौँ होला, हामीले गुमेको जीवन फिर्ता ल्याउन पनि सक्दैनौँ, हामी नष्ट भएको सबै घर एकै दिनमा बनाउन पनि सक्दैनौँ, हामी सबैको पीड़ा हटाउन पनि सक्दैनौँ। तर एउटा कुरा हामी गर्न सक्छौँ, पहिले नै धेरै कुरा गुमाइसकेको मानिसले मेरो लागि केही छैन भन्ने महसुस गर्न नपरोस्। उसले घर गुमाएको होला तर आशा नगुमाओस्, उसले सम्पत्ति गुमाएको होला तर मानिसमाथिको भरोसा नगुमाओस्, उसले धेरै कुरा गुमाएको होला तर उसले यस्तो नसोचोस् मेरो दुःख कसैले देखेन। यसले असल सामरिको कथा अन्त्य गर्दा एउटा अत्यन्तै छोटो तर शक्तिशाली वाक्य उहाँले भन्नुभएको छ, जाओ तिमी पनि त्यस्तै गर। यो कुरा तपाईँ लुका 10:37 देख्नुहुन्छ। त्यो उहाँले धेरै व्याख्या गर्नुभयो, धेरै बहाना बनाउनु भएन। उहाँले के भन्नु भन्नुभयो, जाओ अनि गर। त्यसैले आज म तपाईँलाई यही चुनौती दिन चाहन्छु, तपाईँसँग धेरै छ भने धेरै बाँड्नुहोस्, थोरै छ भने थोरै बाँड्नुहोस्, तपाईँसँग शक्ति छ भने तपाईँ सेवा गर्नुहोस्, सोच छ भने तपाईँ दिनुहोस्, तपाईँसँग गाडी छ भने आवश्यक ठाउँमा प्रयोग गर्नु त्यसलाई प्रयोग गर्नु दिनुहोस्, तपाईँसँग स्वास्थ्य उपकरण औषधि छ भने तपाईँ सेवा गर्नुहोस्, तपाईँसँग प्रभाव छ भने अरू मानिसलाई पनि तपाईँले जुटाउनुहोस्, र तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ भने तपाईँ प्रार्थना गर्नुहोस्, जान सक्नुहुन्छ भने जानुहोस्, सुन्न सक्नुहुन्छ भने कसैको कथा सुन्नुहोस्। तर केही न केही तपाईँले अवश्य पनि गर्नुहोस्, किनकि सबै कुरा गर्न नसक्नु भनेको केही पनि गर्न नसक्नु भएन। आजको फेसबुकबाट तपाईँले एउटा मात्र कुरा सम्झनु भए पनि यो मेरो लागि एकदमै खुसीको कुरा हुनेछ। र फेरि पनि अन्तमा यही प्रश्न सोध्न चाहन्छु तपाईँसँग, तपाईँसँग के छ
0: श्रोता? कार्यक्रम फेड टकका बारेमा तपाईँको मनमा कुनै प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। साथै तपाईँले हाम्रो फेसबुक पेज तथा युट्युब च्यानलमा पनि आफ्नो अमूल्य सुझाव कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रम मन परेमा तपाईँको नजिकको साथीलाई शेयर गरेर आशिषित तुल्याउन सक्नुहुनेछ। हवस् त श्रोता मित्र, कार्यक्रम फेड टकबाट आजलाई हामी सबै बिदा हुन्छौ। सुन्दै गर्नुहोला ग्रेस एफएम 107.6 MHz। हवस् त, धन्यवाद। सृजना शान्ति रेडियोको समावेशी आवाज ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनाओ।

लन्डन सुसमाचार प्रसार मण्डलीको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागि म विष्णुको हार्दिक स्वागत तथा जयमश्री। श्रोता तपाईँहरूले नियमित रूपमा सुनिराख्नु भएको यो कार्यक्रम नेपालका विभिन्न जिल्लाहरूबाट प्रसारण भइरहेको छ। सुसमाचार सबैका लागि यो कार्यक्रम संसारका सृष्टिका प्रत्येक सत्य ईश्वरको बारेमा जानकारी एवं शिक्षा दिने कार्यक्रम हो, जसले तपाईँ र मलाई उद्धार र मुख्य सुसन्देश प्रदान गर्नुका साथै सत्य ईश्वरको ज्ञानमा आई अनन्त राज्यको हकदार बन्न आग्रह गर्दछ। यदि तपाईँ यस कार्यक्रमको विषयमा अझ थप जानकारी सल्लाह वा सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हामी कार्यक्रमको अन्तमा हामी हाम्रो कार्यालयको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको यस कार्यक्रममा हामी एउटा यस्तो विषयमा सुन्नेछौ जुन विषयको नाम उच्चारण गर्दा अलि असहज महसुस हुन सक्छ, तर बुझ्न उत्तिकै महत्वपूर्ण पनि छ। त्यो विषय हो व्यभिचार। हामीले सामान्यतया व्यभिचारको विषयमा बुझेका छौ होला, तर पवित्र धर्मशास्त्र बाइबलले यसको विषयमा के भन्दछ त? वास्तवमा के कुरालाई व्यभिचार भनिन्छ त? यसै विषयमा आधारित रहेर तपाईँ हामीलाई शिक्षा दिनलाई आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।

आदरणीय श्रोताहरू पनि यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा म प्रवचन साईको तर्फबाट हार्दिक स्वागत तथा नमस्कार साथै प्रभु येशु ख्रीष्टको नाउँमा जय मसीह। हजुरका बीचमा म यो सुसमाचार सबैका लागि कार्यक्रममा आज एउटा विशेष विषय लिएर आएको छु, जुन विषयले कतिपयलाई घचघच्याउला, कतिपयलाई रिस पनि उठ्न सक्छ र कतिपयका आँखा पनि खुल्न सक्छन्। श्रोता मैले भने मैले ल्याएर आएको छु, तर वास्तवमै मेरो मनबाट म आफैले होइन, यो विश्वले मानि आएको एक ज्ञानको भण्डार, सत्य बाटोको मार्गदर्शक र सत्य उद्धार र मुक्तिको वास्तविक शिक्षा दिने पवित्र धर्मशास्त्र बाइबल बाटोको हो। हजुर श्रोता, यो एउटा शब्द छ व्यभिचार, जुन शब्द भन्दा धेरै मानिसहरू झस्किने गर्दछौ र यो व्यभिचार भन्न बित्तिकै हामीहरूले कुनै स्त्रीले या पुरुषले परस्त्री या परपुरुषसँग राख्ने नजायज सम्बन्धलाई हामी हेर्छौं। तर यो पवित्र धर्मशास्त्र बाइबलले सबभन्दा धेरै ठूलो व्यभिचार भनेको कुन कुरालाई र के अपराधलाई भन्दछ त्यो आज हामी बुझौं, किनभने बाइबल एउटा पनि शब्द परिवर्तन गर्न नमिल्ने, एउटा पनि शब्द परिवर्तन नभएको र कालान्तरबाटै ईश्वरले मानिसहरूका निम्ति लेखिएका उहाँका वाणी हुन् र ईश्वरले खेल्ने भूमिका र यस धरतीका पापी तुच्छ कमजोर मानिसले गर्ने क्रियाकलापको बारेमा प्रष्टै र छलङ्गै बताइएको पुस्तक हो पवित्र धर्मशास्त्र बाइबल। कतिजना मानिसहरूले कतिपल्ट हामी सोध्ने भन्ने गर्छौं, यो पवित्र धर्मशास्त्र बाइबल भन्छन् यसमा फोहोर र नराम्रा कुरा किन लेखिएका छन्? श्रोता, यो हामीले यसरी बुझ्नुपर्छ कि पवित्र धर्मशास्त्र बाइबल पवित्र परमेश्वरका वाणी त हुन्, तर परमेश्वरले गर्ने कुराहरू मात्र यसमा लेखिएका छैनन् कि हामी पापी मानिसहरूले गर्ने क्रियाकलाप र स्वभावहरू पनि यहाँ व्याख्या गरिएका छन्, ताकि हामी ती मानिसहरूले गर्ने कुन कुन व्यवहार र कुन कुन क्रियाकलापद्वारा हामी खराब मानिस अथवा ईश्वरका आँखामा देखिन अयोग्य मानिस हुन्छौं र के गर्दा हामी उहाँको अगाडि जान योग्य हुन्छौं, यो कुरा पनि यहाँ सिकाइएको र प्रस्ट्याइएको छ। श्रोता, हामी आज पवित्र धर्मशास्त्र बाइबलको एउटा अध्याय लिएर व्यभिचार सम्बन्धीको केही कुराहरू हेर्नेछौ। म यहाँका बीचमा पढ्न गइरहेको छु प्रभु येशु ख्रीष्ट आउनुभन्दा धेरै पहिला लेखिएको यो यर्मियाको पुस्तक भित्रबाट यर्मिया 3 अध्यायका पद लिएर म यहाँका बीचमा पाठ गर्नेछु। यहाँनिर यसरी परमेश्वरको वचन अथवा बाइबलले भनेको छ, यदि कुनै मानिसले आफ्नी पत्नीलाई त्याग्छ र त्यो स्त्री ऊदेखि छुट्टिएर अर्को मानिसकी पत्नी भयो भने के त्यो मानिसले फेरि त्यस कहाँ फर्केर जानु पर्ने? के त्यो देश बिल्कुलै बिटुलो हुने थिएन र? तर त चाहिँ एउटी बेस्या चाहिँ धेरै कहाँ गएकी छस् र के त म कहाँ फर्केर आउनेछस्? परमप्रभु भन्नुहुन्छ, आफ्ना आँखा उठाएर नाङ्गा डाँडाहरूमा हेर, तिनीहरू मध्ये कुन चाहिँमा तैले कुकर्मा गरेकी छैनस् र एउटा अरबी मरूभूमिमा बसे चाहिँ त आफ्ना प्रेमीहरूको प्रतीक्षामा बाटो हुँदो बसिस्। तैले देशलाई आफ्नो व्यभिचार र दुष्ट कर्मले बिटुलो पारेकी छस्। यसै कारण झडी थामिएको छ र वसन्तको वर्षा परेको छैन, तापनि तेरो रूप निर्लज्ज बेस्या जस्तै छ। त लाजले रातो हुन इन्कार गर्छेस्, के भर्खरै मात्र तैले मलाई यसरी पुकारिनस्? हे मेरा पिता, युवा अवस्थादेखि मेरा मित्र, के तपाईँ सधैँ रिसाइरहनुहुन्छ र के तपाईँको क्रोध सधैँसम्म रहिरहन्छ? तैले त यसरी कुरा गर्छेस्, तर तैले सकेसम्म खराबी गर्छेस्। योसिया राजाका राजकालमा परमप्रभुले मलाई भन्नुभयो, अविश्वासी इजरायलले के गर्यो? के तैले देखेको छस्? त्यो गएर हरेक डाँडामा र हरेक झ्याममा परेको रूख मनि त्यसले व्यभिचार गरेकी छ। त्यसले यी सबै काम गरेपछि म कहाँ फर्कन्छु होला भनी मैले विचार गरेको थिएँ र तर त्यो फर्किन र त्यसकी विश्वासघाती बहिनीले त्यो देखे। त्यस अविश्वासी इजरायलका सबै व्यभिचारको कारण मैले त्यसलाई त्यागपत्र दिएर निकालिदिए, तापनि मैले हेरे त्यसकी विश्वासघाती बहिनी युदा डराइन्
तर गएर त्यसले पनि वेश्यावृद्धि गरे। वेश्यावृद्धि इजरायलको निम्ति यति सजिलो कुरा भयो कि त्यसले ढुङ्गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारे। यी सबै भए तापनि त्यसकी विश्वासघाती बहिनी यहुदा पूर्ण हृदयले त होइन तर बाहिरी रूपले मात्र मतिर फर्के। परमप्रभु भन्नुहुन्छ, परमप्रभुले मलाई भन्नुभयो, अविश्वासी इजरायल विश्वास घाती यहुदा भन्दा अझ धर्मी ठहरी, जा उत्तरमा गएर त्यो सन्देश प्रचार गर, ये अविश्वासी इजरायल त फर्की। परमप्रभु भन्नुहुन्छ, आँखा तरेर म अब तलाई हेर्ने छैन किनभने म कृपालु छु। परमप्रभु भन्नुहुन्छ, म सधैँ रिस गरिरहने छैन। हजुर श्रोता, मैले पवित्र धर्मशास्त्र बाइबल एर्मिया भन्ने पुस्तकको एकदेखि बाह्र पदसम्म पाठ गरे। यहाँनिर हामीले शुरूमै देख्यौं आफ्नी पत्नीलाई त्याग्छ र त्यो स्त्री ऊदेखि छुट्टिएर अर्को मानिसकी पत्नी भए भने के त्यो मानिसले फेरि त्यस कहाँ फर्केर जानुपर्ने। श्रोता, यहाँनिर हामीले एकजना महिलाको उदाहरण लिएको छ र उसले गरेको व्यभिचार र व्यभिचार कस्तो ठाउँमा कस्तो प्रकारले किन र कसरी गरिन् भन्ने कुरा हामीले पाठ गर्यौं। यहाँहरूले पक्कै पनि बुझिसक्नु भयो होला। अझ यसलाई अलिकता वृहत रूपले म जाने नै छु। पहिला एउटा यहाँहरूका बिन्दुमा गीत राख्न गइरहेको छु जुन गीतले यहाँहरूलाई आत्मिक लाभका साथ शाब्दिक आनन्द दिनेछ अनि त्यसपछि म फेरि उपस्थित हुनेछु।

श्रोता, हामीले यो गीत सुन्यौं र साँच्चै नै साँचो ईश्वरीय वास्तविकता बताउने यो सुसमाचार सधैँको लागि कार्यक्रम यहाँहरूले सधैँ सुनिराख्नु भएको छ र सुनिराख्नु भएको लागि धेरै धेरै धन्यवाद। यहाँहरूले यस कार्यक्रमलाई निशुल्क रूपमा सुनिने र अहिले धेरैजना मानिसहरूले हात हातमा मोबाइल लिएर कार्यक्रम सुन्ने हुँदा अनि हामीहरू यहाँ कहाँ यो रेडियो मार्फत मोबाइलमा हामी प्रस्तुत हुन हामीले यो संचालन गर्यौं र जब जब यो कार्यक्रम तपाईँहरूले शुरू गर्नुहुन्छ सुनिदिनुहोस् र सिकिदिनुहोस् र सिकाइदिनुहोस्। यसमा भएको कन्ट्याक्ट नम्बरमा कल गरेर सरसल्लाह सुझावहरू पनि दिन सक्नुहुन्छ। दुईसित हामीले सधैँ भनिरहेका छौं तपाईँ र मेरा ईश्वर एउटा मात्र हुनुहुन्छ जो सृष्टिका माध्यम हुनुहुन्छ। ईश्वर एक भन्दा धेरै छैनन्। ईश्वर प्रेमीला ईश्वर जसले आकाश धरती सञ्चालन गरिराख्नु भएको छ उहाँ अति भला हुनुहुन्छ। तर समस्याको कुरा, हामी यो धरतीमा धेरै दुःख कष्ट र अभाव अप्ठ्यारोमा जिइरहेका छौं। यसको जिम्मेवार पहिलो हामी आफै भएको कुरा बाइबलले बताउँदछ। त्यसैले भन्दछ हरेक तिनीहरू व्यक्तित्वले आफूले आफैलाई जाँचेर हेर। हजुर श्रोता, मैले धेरै पटक म आफैलाई जाँच्छु र मेरा कमजोरीहरूमा परमेश्वरका क्षेत्रमा ल्याउँछु। यीशु ख्रीष्टको जिउँदो अनि पवित्र नाममा पश्चातापको प्रार्थना गर्छु। परमेश्वरलाई सहायता माग्छु, फेरि मलाई त्यस्तो दुष्कर्म दुसोच दुष्भावना नआओस् र परमेश्वरको आत्मिक छोरा भएर जिउन सकौं। यसरी नै तपाईँ हामी आज देख्छौ विश्वमा धेरैजना मानिसहरू बिग्रेका भत्केका तर प्रभु यीशु ख्रीष्टको चरणमा अथवा चर्चमा गइसकेपछि उनीहरू शुद्धिका कुरा हामी प्रस्तै देख्छौ। आज यो अध्यायमा यहाँनिर व्यभिचारको कुरा भनेको छ, तर एउटा हामीलाई अचम्म लाग्न सक्छ, यहाँ व्यभिचार कसले कोसँग गरे त भन्ने कुरा छ। त्यो कुरा तपाईँ हामीलाई विश्वास नलाग्न सक्ला, त्यो म फेरि दोहोऱ्याएर पढ्नेछु। त्यो गएर हरेक डाँडामा र हरेक झ्याममा परेको रूखमुनी त्यसले व्यभिचार गरेकी छ। त्यसले यी सबै काम गरेपछि म कहाँ फर्कन्छु होला भनी मैले विचार गरेको थिएँ, तर त्यो फर्किन। हजुर श्रोता, यहाँनिर तपाईँ हामीले सुन्यौं इजरायली जाति र यहुदीहरू। परमेश्वर सृष्टिकर्ता ईश्वरले इजरायल भन्ने राष्ट्रलाई चुन्नुभयो र त्यही प्रभु यीशु ख्रीष्टको आगमन भयो र विश्वभरिका सारा पापी मानिसहरूको पूर्ण रूपले पाप क्षमा गर्ने कलवरीको क्रुसको बलिदानको घटना इजरायल देशमा भयो र परमेश्वरले इजरायल देशलाई चुन्नुभयो, छान्नुभयो, साथमा यहुदा देशका सबै बासिन्दाहरूलाई पनि छान्नुभयो र उहाँले छानिसकेपछि आफ्ना बाणी दिनुभयो, म बाहेक अरू कोही परमप्रभु परमेश्वर नमान्नु किनभने म मात्रै एक ईश्वर छु। आदर्श त तपाईँ हामीहरूलाई यो थाहा छ अनि जहाँ गए पनि ईश्वर एकै छन् भनिन्छ, भगवान एउटै हुन् भनिन्छ। माफ गर्नुहोला, यो कुरामा प्रष्ट पारि तपाईँले भन्न चाहन्छु कि भगवान र ईश्वरमा एउटै एकरूपता छैन। ईश्वर भनेका सृष्टिका मालिक हुनुहुन्छ भने भगवान भनेको भग प्लस बान स्त्रीलिङ्ग र पुलिङ्गको मिलानद्वारा नै यो धरतीमा जन्म लिएर अनि धरतीमा एकदमै ठूला अवतारी जीवन जिएका सुपर ह्युमन बिङ्सलाई बताइन्छ। भने ईश्वर भनेका यो स्वर्ग पृथ्वी आकाश धरती सजीव निर्जीव ठोस तरल ग्यास सबैलाई बनाएर रचना गरेरलाई संचालन गर्ने परमप्रभु परमेश्वरलाई जनाइन्छ। उहाँ एक मात्र हुनुहुन्छ। एकचोटि मात्रै तपाईँ र मेरा पाप अधर्ममा क्षमा गर्न ईसा मसीह भनेर आएर मर्नुभयो र उहाँको पूर्ण बास त्यो शरीरमा भएको हुँदा मृत्युबाट पनि ईसा मसीहको शरीरलाई बौरी उठाएर आकाशमा उचालेर लिनुभयो। हजुर श्रोता, यहाँनिर तपाईँ र मलाई नराम्रोसँग शब्द प्रयोग गर्नुभएको कुरा हामी पवित्र धर्मशास्त्र बाइबलमा पाउँछौ। व्यभिचार र व्यभिचार झ्याममा परेका रूखमुनि र नाङ्गा डाँडाहरूमा गएर तिमीहरूले व्यभिचार गर्छौ, ढुङ्गा माटोसँग व्यभिचार गर्छौ भनेर परमेश्वरले भन्नुभएको छ। हामी सिधा सादा लाटो सोझले सोझ्ने हो भने कसरी त्यो प्रकारले हामीले व्यभिचारमा फर्छौ? व्यभिचार भनेको हामीलाई नर्मल्ली थाहा छ कि एउटा विवाह बन्धनमा बाँधिएकी स्त्रीले पर पुरूषसँग सम्बन्ध राख्नु अथवा विवाह बन्धनमा बाँधिएको पुरूषले पर स्त्रीसँग नजायज सम्बन्ध राख्नु, यसलाई व्यभिचार भनेर हामी नर्मल्ली ठान्दछौ। तर यहाँ पवित्र धर्मशास्त्र बाइबल यर्मिया 3 अध्यायमा तैले झ्याममा परेको रूखमुनि र अग्लो डाँडामा व्यभिचार गरिस् भनेको छ। यो भनेको के हो भने आदेश होता एक मात्र सृष्टिकर्ता परमेश्वर हुँदाहुँदै जसरी
विवाह गरेको एकजना श्रीमान हुनुहुन्छ र उहाँ जिन्दगीभरि कालले नछुट्याएसम्म श्रीमान र श्रीमती एक साथ जीवन बिताउनु पर्ने हुन्छ। यो हामी सबैको मूल्य र मान्यता हो, तर समस्याको कुरा कतिपय पुरूषहरूले दुई तीनवटा अरू विवाह गर्नुभएको हुन्छ, कतिपय महिलाहरूले पनि आफ्नो श्रीमानलाई त्यागेर अरू नैसँग विवाह गर्ने अथवा भागेर गएको रेकर्ड हामी पाउँछौ। श्रोता, यस्तो कुरालाई तपाईँ र मैले भन्छौ व्यभिचार। आफ्नो श्रीमान छँदा छँदै एउटा विवाह भएको श्रीमान या श्रीमती साथमा छँदा छँदै हामी अरू पर स्त्रीसँग पर पुरूषहरूसँग नजायज प्रेमको सम्बन्ध बाँध्यौं भने त्यसलाई नराम्रोसँग हेरिन्छ, त्यसलाई व्यभिचार भनिन्छ। आज तपाईँ र मेरा परमेश्वरका अगाडि हामीहरू सबै उहाँका सन्तानहरू छौं र तपाईँ म र धरतीमा भएका हरेक प्राणी र मानिसहरूका ईश्वर एक मात्र हुनुहुन्छ जो अल्फा र ओमेगा हुनुहुन्छ, ओम्नी प्रेजेन्ट, ओम्नी सेन्ट एन्ड ओम्नी पटेन्ट हुनुहुन्छ। उहाँ एक पटक मात्र यो धरतीमा ईसा मसीह बनेर आउनुभयो ताकि हामी पापीहरूका पाप क्षमा होस्। तर त्यो परमेश्वरको सत्यता र वास्तविकता बुझ्दा बुझ्दै पवित्र धर्मशास्त्र बाइबल हजारौं वर्ष पहिलादेखि हामीहरूको हातमा, हाम्रो घर परिवार र हाम्रो देशमा आइसके तापनि हामीले आज बाइबलका वाणीहरू पाठ गरेका छैनौं, न त अरू धर्मशास्त्र नै राम्रोसँग पढेका छौं। यहाँनिर परमेश्वरले सिधै तपाईँ र मलाई भन्नुभएको छ, यदि कोही मान्छे झ्याममा परेका रूखमा र डाँडामा व्यभिचार गर्छ भनेको झ्याममा परेका रूख भनेको दुई चारवटा रूख लगाउने, त्यसको तल एउटा मूर्ति राख्ने र त्यसैलाई ईश्वर भनेर हामी त्यहीँ जाने, पुरिहाल्ने, खसी काट्ने, रुने, चिच्याउने, कराउने, नाच गान गर्ने, त्यो एउटा परम्परा हामीमा छ, त्यो चलन बसेको छ हामीमा। र दुई चारवटा रूख राखेर अनि डाँडामा झ्याममा पार्ने अनि त्यो रूखको तल थान थाप्ने र त्यहाँनिर मूर्ति राख्ने अनि त्यहाँनिर हामीले विभिन्न प्रकारका आत्माहरूलाई चलाएर खेलाएर हामीले आफ्नो धार्मिक विधि पूरा गरेको महसुस गरिरहेका हुन्छौ र रमाइलो पनि गरिरहेका हुन्छौ होला। अरे श्रोता, यो यसरी झ्याममा परेका रूख मुनि गएर ढुङ्गा माटो काठको मूर्ति अनि त्यसलाई ईश्वर हुन् भनेर जुन हामीले क्रियाकलाप गर्छौं नि, यो कुरालाई त पवित्र धर्मशास्त्र बाइबलले व्यभिचार भनेर भनेको छ। हो, तपाईँ हाम्रो दृष्टिकोणमा यसलाई व्यभिचार भन्दैनौ र हामीलाई यो बारे ज्ञान छैन, तर पवित्र धर्मशास्त्र बाइबलमा भने यसलाई व्यभिचार भनेर भनेको छ। र यहाँनिर हामीले पढ्दै गयौं भने यही तीन अध्यायमा तिमीहरूले व्यभिचार ढुङ्गासँग गर्यो, तिमीहरूले व्यभिचार रूखसँग गर्यो, तिमीहरूले व्यभिचार मूर्तिसँग गरेको छ। यो भनेको के त भने आदरणीय श्रोता, जब हामी एकजना विवाह गर्छौं अनि हाम्रो कालले अलग नगर्दासम्म त्यो महिला र पुरूष वैवाहिक बन्धनमा बाँधिन्छन् र हामी एक आपसमा दुःख सुख जिन्दगी बिताउँछौं। यदि ती दुई श्रीमान श्रीमतीले एक आपसमा इमान्दारसँग जिन्दगी बिताएनन्, श्रीमानले अरू नै पर स्त्रीसँग सम्बन्ध गाँस्यो र श्रीमतीले अरू नै पर पुरूषसँग सम्बन्ध गाँस्यो भने त्यो

0: मात्र त हुनुहुन्छ हो आदि छोरा त्यो सत्य हो ईश्वर एक मात्र हुनुहुन्छ तर विडम्बना के छ भने हामी गाउँ गाउँ टोल टोलमा फरक फरक ईश्वर मान्छौं ढुङ्गालाई कहिले ईश्वर भनी ढोक्छौं रूखलाई कहिले ईश्वर भनी ढोक्छौं झ्याम्बरको रूख मणि भेला भएर ढुङ्गा मुढा र विभिन्न प्रकारका झारीका स्वर्गदूतहरूका बीचमा हामी तिनीहरूलाई ईश्वर भनेर त्यहाँ आफ्नो रीति चलन र संस्कृति अथवा आफ्नो धार्मिक विधि पूरा भएको हामीले अनुमान गरेका हुन्छौं तर पवित्र धर्मशास्त्र बाइबल पढ्दा हामी सिधै थाहा पाउँछौं त्यो त धार्मिक विधि पूरा गरेको रहेनछ ईश्वरका अगाडि व्यभिचार गरेको पो रहेछ त ईश्वरले भन्नुहुन्छ यदि एकजना पत्नी अर्कोसँग विवाह गरे भने छोएर त्यो व्यभिचार भनेको छ भने हामी पनि हाम्रा जन्मदाता ईश्वर एक मात्र हुनुहुन्छ उहाँ पवित्र आत्मा हुनुहुन्छ उहाँले आकाश धरती बोट बिरुवा सबै पशु पक्षी सजीव निर्जीव धर्तीमा भएका हरेक थोकलाई सृष्टि गर्नुभयो ती सृष्टिकर्ता परमेश्वर महान अचम्मका हाम्रा कल्पना समेत गर्न नभ्याउने त्यति महान ईश्वर हुनुहुन्छ त्यस्ता महान ईश्वरले हामीबाट कुनै एउटा खसी कुनै एउटा कुखुरा र कुनै दुई दाना चामल पनि माग्नुहुन्न उहाँले श्री भन्नुहुन्छ तिमीहरूले मलाई माग म तिमीहरूलाई दिन्छु तिमीले मलाई दिन चाहन्छौ
1: Changes your mood, inspires loving yourself, encourages peace and sense, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
2: It's 6 p.m. Santa Claus
3: आफ्नो मन परमेश्वरमा अड्याउनुहोस् अनि उहाँले तपाईँलाई शान्ति दिनुहुनेछ सुनौ र सुनाऊ

0: चाहिँ यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, प्रिलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: अहिले कहाँ गएर उपचार गर्ने त?
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813865। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर।
0: होइन हो दाजु, हस्याङ बस्याङ गर्दै एक्लै के बरबराइराख्नु भएको हो?
3: के हुनु निकान्छ, छोराको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा पुरो तनावमा छोड्नु कहिले कतै चिनेको सस्तो
0: दिदी दाई, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
3: ए हो र कान्छ।

0: This daily cosmic curriculum. Spark my faith.
1: Also, sunne bekti banhos. जयमसी तथा नमस्कार म जमुना तामाङ कार्यक्रम स्पार्कमा फेरको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 42 यहाँहरूलाई स्वागत छ। हामी सानो सदादेखि नै हामीलाई पढ्न र लेख्न सिकाइएको छ। पछि हामी मध्ये धेरैलाई समूहको अगाडि कसरी उठेर बोल्ने भनेर सिकाइएको थियो, तर हामीलाई सुन्न कसले सिकाएको छ? हाम्रो सुन्ने सिप सुधार गर्न हामीले कस्तो तालिम पाएका छौ? सुन्न सिक्नका लागि हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिइनेछ। सुन्ने सिकाएले हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिनेछ, ताकि हामी उनीहरूलाई मदत गर्न प्रभावकारी हुन सकौं। लुकाको पुस्तक 4:43-45 पद। 12 वर्षदेखि डाक्टर स्वादले पीड़ित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछितिरबाट आएर उहाँको लुगाको एक छेउ छोए र तुरन्तै त्यसको रक्तश्वास बन्द भयो। यीशुले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले इन्कार गरे तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, गुरूजी, भीड़ले तपाईँलाई घेरेर फेल्दैछन्। यीशु एउटा व्यक्तिको स्पर्शप्रति कसरी संवेदनशील हुने भनेर सिक्नुभयो जब उहाँ मानिसहरूको ठूलो भीड़मा हुनुहुन्थ्यो। अरूको कुरा राम्ररी सुन्नका लागि हामीले आफूलाई वरपरका व्यस्तताबाट विचलित हुन दिनु हुँदैन र हामी आफ्नै विचार र भावनाहरूमा पनि डुब्नु हुँदैन। अरू मानिसहरूसँग घुलमिल हुन र उनीहरूलाई हामी पूर्ण ध्यान दिन अनुशासन र हेरचाह चाहिन्छ, ताकि हामी उनीहरूको जीवनमा स्वतः मुनि के भइरहेको छ भन्ने महसुस गर्न सकौं। लुकाको पुस्तक 8:46 पद। तर यीशुले भन्नुभयो, कसैले मलाई छोएकै हो, किनकि शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ। हामी भित्र रहेको परमेश्वरको आत्माले अरूको आवश्यकताहरूप्रति संवेदनशील बन्ने हाम्रो क्षमतालाई धेरै बढ़ाउँछ, तर संवेदनशील बन्ने बाटो हामीबाट शुरू हुन्छ। त्यो श्रोता, हाम्रो मानव स्वभाव स्वार्थी भएकोले हामी सामान्यतया अरूलाई बुझ्न खोज्दैनौं। हाम्रो कुराकानीमा हामी या त बोलिरहेका हुन्छौ वा जब तिनीहरू बोलिरहेका हुन्छौ हामी बोल्नको लागि तयारी गरिरहेका हुन्छौ। हामी आफ्नै दिमागमा हराइरहेका हुन्छौ, आफ्नै एजेन्डामा अल्झिरहेका हुन्छौ। हामीले उनीहरूलाई के भन्नुपर्छ भन्ने बारेमा सोचिरहेका हुन्छौ। हामी स्वार्थी लक्ष्य भनेको उनीहरूलाई हाम्रो दृष्टिकोण बुझ्न मार्गदर्शन गर्नु हो, तर यो यसरी नै हुन आवश्यक छैन। हामी कसरी राम्रो श्रोता बन्ने भनेर सिक्न सक्छ, तर यसको लागि नम्रता र सिक्ने इच्छा शक्ति चाहिन्छ। तपाईँले अर्को व्यक्तिले के भनिरहेको छ भनेर अवलोकन गरेर र ध्यान दिएर राम्रो श्रोताको रूपमा आफ्नो सिप विकास गर्नुहुन्छ। आफ्नो दृष्टिकोणबाट भन्दा उनीहरूको दृष्टिकोणबाट कुरा बुझ्ने प्रयास गर्नुहोस्। उनीहरूप्रति वास्तविक सहानुभूति समेत सुन्नुहोस्। तपाईँले कस्तो प्रतिक्रिया दिने भनेर सोच्नुको सट्टा अर्को व्यक्तिको अनुभवभित्र आफूलाई राख्ने प्रयास गर्नुहोस्। उनीहरूको शरीरको भाषा पढ्नुहोस्। सुन्ने भनेको उनीहरूले बोलेका शब्दहरू सुन्नु मात्र होइन, उनीहरूले कस्तो महसुस गरिरहेका छन् भनेर देखाउने संकेतहरूमा ध्यान दिनुहो। अर्को व्यक्तिको सन्दर्भको दायराभित्र जान सक्दो प्रयास गर्नुहोस्। संसारलाई उसले कसरी हेर्छ भनेर हेर्ने प्रयास गर्नुहोस्। यसो गरेर तपाईँले उनीहरूलाई कस्तो लाग्छ भनेर बुझ्नु शुरू गर्नुहुन्छ। उनीहरूको दृष्टिकोणबाट परिस्थितिहरू बुझ्ने लक्ष्य राख्नुहुन्छ। लुकाको पुस्तक 8:47-48 पद। अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री कातो आई र उहाँको सानो घोप्टो पनि र किन त्यसले उहाँलाई छोइ अनि कसरी तुरन्तै निको भई सो अब मानिसहरूका सामु बताइदिइन्। के तपाईँ आफ्नो वरपरका मानिसहरूलाई नजिकबाट निहाल्दैनन्छ? तिनीहरूले सत्रगुना तपाईँले के भनिरहेका छन् ती व्यक्त नगरेको भावनाहरूप्रति संवेदनशील हुनुहोस्। राम्रो श्रोता बन्ने सिपको अभ्यास गर्नुहोस्। यसले अरूलाई बुझ्ने तपाईँको क्षमतामा धेरै सुधार गर्दछ, ताकि तपाईँले आफूहरूसँग घनिष्ठ सम्बन्ध स्थापना गरेर उनीहरूलाई मदत गर्न सक्नुभएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वर तपाईँहरूलाई आशिष दिनुभएको होस्। जन्मसी
0: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: The inclusive voice of equity, creativity and peace. Grass FM, 107.6 MHz.
0: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
1: स्वर्गका मधुर झलकहरू। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन ताना स्वर्गको बारेमा एउटा यस्तो प्रश्न लिएर आएकी छु जुन पक्कै पनि तपाईँले कहिले न कहिले आफूलाई सोध्नु भएको होला। जोनी र साथीहरूमा तपाईँहरूलाई स्वागत छ, जहाँ तपाईँलाई थाहा नै छ मलाई स्वर्गको बारेमा कुरा गर्न असाध्यै मनपर्छ। विगतका वर्षहरूमा मैले धेरै क्रिश्चियनहरूसँग स्वर्गको बारेमा कुराकानी गरेकी छु र मैले एउटा कुरा विचार गरेकी छु कि धेरै मानिसहरूलाई एउटै जिज्ञासा हुन्छन्। तिनीहरू सोच्छन् कि केही दशक वा शताब्दीहरू बितेपछि कति स्वर्ग दिक्क लाग्दो त हुने छैन। जस्तै हरेक आइतबार एउटै आराधनाको गीत बारम्बार गाउँदा गाउँदा कता कता मनमा यस्तो सोच आउन सक्छ। साँचो भन्नुपर्दा अब मलाई यो कुरा रमाइलो भन्दा बढी दिक्क लाग्न थालेको छ। के तपाईँले कहिले यस्तो सोच्नु भएको छ? मैले त सोचेकी छु। त्यसैले यो एउटा राम्रो प्रश्न हो कि स्वर्गको त्यो असीम आनन्द सधैँभरि रहिरहनेछ? के यो साँच्चै सत्य हो कि हामी त्यहाँ कहिले दिक्क हुने छैन? के स्वर्ग साँच्चै नै त्यति महिमाले भरिएको हुनेछ जति बाइबलले दावी गर्छ? ल हेर्नुहोस्, पहिलो कुरा त बाइबलले भजन संग्रह 16 अध्यायको 11 पदमा यसको जवाफ दिँदै भन्छ, तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। के तपाईँले यो कुरा सुन्नुभयो? जब हामी स्वर्ग पुग्नेछौ र स्वयं परमेश्वरको उपस्थितिमा प्रवेश गर्नेछौ, तब बाइबलले भन्छ कि त्यहाँको सुख र आनन्द अनन्त हुनेछ। अर्को शब्दमा भन्नुपर्दा त्यहाँ दिनुहो नयाँ नयाँ सुखहरू, रमाइला र यसअघि कहिले अनुभव नगरिएका अनौठा आनन्दहरू निरन्तर थपिरहनेछन्। दिक्क लाग्दो हुनुको सट्टा स्वर्ग त समय सँगै झनझन उत्तम, सुन्दर र अझ बढी आशिषित हुँदै जानेछ। यसै कारण यो पृथ्वीमा रहँदा नै परमेश्वरले हामीलाई स्वर्ग कति सुखमय र आनन्दित हुनेछ भन्ने कुराको थोरै आभास वा सानो झलक दिनका लागि त्यहाँ स्वर्गका ससाना मधुर संकेतहरू छरिदिनु भएको छ। म सूर्य अस्ताउँदै गर्दाको त्यो लोभलाग्दो र भव्य आकाशमा स्वर्गको एउटा सानो झलक भेटाउँछु जसले मलाई निशब्द बनाइदिन्छ। म कुनै सुन्दर संगीतको मर्मस्पर्शी धुनमा स्वर्गको धुन सुन्छु। म आफूले माया गर्ने व्यक्तिको कोमल र प्रगाढ नजरमा स्वर्गलाई चिन्न सक्छु अनि टाढा क्षितिजमा काला खैरा बादलहरू गर्जिरहँदा समुद्रको ताजा हावामा म स्वर्गको सुगन्ध पाउँछु। यदि कुराहरू स्वर्गका केवल ससाना झलक, सुहाउँदो आवाज र मधुर संकेतहरू मात्र हुन् भने ओहो, यो वास्तविक स्वर्ग चाहिँ कस्तो होला? त्यो कति धेरै महिमामय होला। जब परमेश्वरले यो संसार र ब्रह्माण्ड सृष्टि गर्नुभयो, उहाँले सृष्टिमा आफ्नो आनन्द र सृजनात्मक शक्तिको केही अंश राख्नुभयो। प्रख्यात लेखक सीएस लुइसले लेखेका छन्, यसलाई ध्यान दिएर सुन्नुहोस्, उनका शब्दहरू अलि गहिरा र कठिन छन्, तर उहाँ भन्नुहुन्छ, जब परमेश्वरले यो संसार र ब्रह्माण्ड सृष्टि गर्नुभयो, उहाँले सृष्टिमा आफ्नो आनन्द र सृजनात्मक शक्तिको केही अंश राख्नुभयो। त्यसैलाई आज हामी शारीरिक सुख भन्छौ र अहिले हामीले त्यसको सानो झल्को मात्र अनुभव गर्दा पनि हामी तिनलाई सही रूपमा सम्हाल्न पनि सक्दैनौ। यदि यो संसारमा हामीले अनुभव गर्ने यी ससाना आनन्दहरूले नै हामीलाई यति धेरै खुसी र उत्साह दिन्छन् भने कल्पना गर्नुहोस् त, ती सबै आनन्दको मूल स्रोतबाट नै सिधै आनन्द पाउन पाए कस्तो होला? मलाई विश्वास छ
3: स्वर्गमा हाम्रो लागि त्यही कुरा तयार गरिएको छ। त्यहाँ हाम्रो सम्पूर्ण अस्तित्वले आनन्दको स्रोत स्वयं परमेश्वरबाट पूर्ण आनन्द प्राप्त गर्नेछ। तर त्यो भविष्यको कुरा हो। अहिले भने हाम्रो पापी र सीमित स्वभावका कारण हामी त्यस अद्भुत आनन्दको पूर्ण कल्पना पनि गर्न सक्दैनौं। त्यसैले हरेक सुन्दर सूर्यास्त, हरेक मन छुने संगीत अथवा समुद्रको त्यो ताजा हावाको अनुभव केवल तपाईँको वर्तमान क्षणलाई रमाइलो बनाउनका लागि मात्र दिएको होइन, यो त स्वर्गमा हुन लागिरहेको महान भोजको लागि तपाईँको भोक र तृष्णालाई जगाउन परमेश्वरले पठाउनु भएको एउटा विशेष उपहार हो। पृथ्वीका सुखहरूले मानिसलाई कहिले पूर्ण सन्तुष्टि दिन सक्दैनन्, तर स्वर्गका सुखहरूले दिनेछन्। अझ ठूलो कुरा त ती सुखहरू झनझन बढ्दै जानेछन्। हामी हरेक मनमा एउटा नयाँ अलौकिक आनन्द र आश्चर्यले भरिनेछौ। मेरो मित्र, स्वर्ग दिक्कलाग्दो हुने ठाउँ पटक्कै होइन। स्वर्गमा युगौं युग बित्दै जाँदा हामी अझ बढी बुद्धिमान, अझ बढी ज्ञानी, अझ बढी जवान र झन धेरै खुसी हुँदै जानेछौ। परमेश्वरको उद्धारको योजनाको यो कथा यसरी खुल्दै जानेछ कि यो यति अचम्मको र अद्भुत हुनेछ कि यसलाई पूर्ण रूपमा बुझ्नका लागि हामीलाई सम्पूर्ण अनन्तताको समय लाग्नेछ। यसले हामीलाई हरेक पल अचम्मित बनाउनेछ र हाम्रो आनन्द र आश्चर्य निरन्तर बढ़िरहनेछ। हो, यो पृथ्वीमा तपाईँ चाँडै नै दिक्क हुनुहोला, तर स्वर्गमा भने दिक्क भन्ने शब्द नै सधैँका लागि इतिहास बन्नेछ। आमेन।
0: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाराद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसी।
4: नमस्कार, म गायक तथा संगीतकार निर्मल बस्नेत। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पोषण संवाद सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन का साथै विभिन्न सामुदायिक रेडियोहरूबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। हामीलाई सीआईएन को सामाजिक सञ्जालबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। कार्यक्रम पोषण संवादको आजको विशेष भागमा हामी भदौ 8-9 गते एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला अन्तर्गत भएको बाल पोषण सुधारमा मीडियाको भूमिकाको विषयमा भएको छलफलको सार संक्षिप्त त्यससँग र पोषण संचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौं। आजको कार्यक्रम हामीले स्थलगत रूपमा तयार पारेका छौं। काठमाडौँमा भइरहेको यो कार्यशालामा विभिन्न देशबाट प्रसारकहरूको उपस्थिति रहेको छ। 33 भन्दा बढ़ी देशबाट सहभागी हुनुभएका प्रसारकहरूले आफ्ना विषयमा आफ्ना धारणाहरू राख्नु भएको छ। विशेष गरेर बाल पोषणको सवालमा छलफल हुँदा बाल पोषणमा संचारको भूमिकाको विषयमा विभिन्न वक्ताहरूले आफ्नो कुरा राख्नु भएको छ। कार्यशालामा डाक्टर नम्रता पाण्डे, स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल, ओल्ड भिजन को चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रासना महर्जन, ओल्ड भिजनको व्यवस्थापक श्याम अधिकारी लगायत विभिन्न संचारकर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ। नेपालमा चाइल्ड र न्युट्रिसनको विषयलाई लिएर जुन इस्युहरू कभर चाहिँ भएको छ होइन, सर्ट एन्सर सेटिस्फ्याक्टरी खालको चाहिँ छैन होइन, तर दबाई मिडिया जसरी इभल्भ हुँदै गइरहेछ, लाइक ट्रेडिसनल मिडियाबाट चाहिँ अहिले जसरी चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेछौँ, त्यसै गरी न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि त्यो चाहिँ अहिले अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा छ। त्यो भनेको ओबिसिटी हो, लाइफ स्टाइलसँग जोडिएको, एनसिडीसँग जोडिएको विषयहरू हो होइन। हामी चाहिँ इन नेपाल न्युट्रिसनको सेक्टरमा चाहिँ वी आर इन डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लम भन्छौँ क्या। त्यो खालको डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लममा चाहिँ नेपालको मिडियाहरूले त्यति धेरै कभर गरेको जस्तो देखिन्न, किनभने अब मिडिया पनि सिक्दै अगाडि बढ्दै गर्ने क्रममा छन्, अनि न्युट्रिसनको इस्यु पनि हाम्रोमा चाहिँ ट्रेडिसनल वेले हेर्दाखेरि सधैँ एकदम ख्याउटे पनि, त्यसपछिबाट वेट नपुगेको, अनि स्टन्टिङको विषयहरू चाहिँ धेरै मात्रामा, अनि एनिमियाको विषयहरू धेरै मात्रामा चाहिँ न्युट्रिसन भनेको माल न्युट्रिसन मात्रै हो र माल न्युट्रिसनमा पनि यो ख्याउटेपन हो भन्ने खालको जुन बुझाइ पहिलेदेखि नै सिकाइयो त्यो ढङ्गको रिपोर्टिङ नै रिफ्लेक्ट भइरहेछ हाम्रो मिडियामा। त्यही अनुसारको इस्युहरू चाहिँ आउँदै आइरहेको छ, अनि धेरै जसो इस्युहरू त्यसपछि मिडियामा चाहिँ समाचारहरू अथवा न्युट्रिसन जोडेका विषयहरू चाहिँ के आउँछ भने अलिकति फर्मल प्रोग्रामहरू भयो भने र अलिअलि डाटाहरू प्रेजेन्ट भयो भने, जस्तै अब एनडिज नेपाल डेमोग्राफी अनि हेल्थ सर्वेको जुन डाटाहरू आउँछ अथवा अरू फेसिलिटी अथवा अरू सर्वेहरूको जुन डाटाहरू आउँछ त्यो डाटासँग जोडिएर मात्रै आउँछ इस्युहरू, भनेको फर्मालिटीमा मात्रै फोकस छ। तर त्यो समस्या किन भइरहेछ, डेप्थमा गएर यो यसको पछाडिको रुट कज के हो भन्ने कजमा चाहिँ गएर त्यति धेरै भएर चाहिँ आउँदैन। जस्तै उभ यसलाई अलिकति जोड्न के खोजिरहेको छ भने, हामी मैले मालन्युट्रिसनको जुन ख्याउटेपन कुपोषण कुराइरहेको छ, यो पछिल्लो 3 डिकेड्समा चाहिँ चेन्ज चाहिँ धेरै भएको छ, सुधार धेरै भएको छ। तपाईँको 60-70% जुन स्टन्टेडको समस्या थियो 1990s अहिले यो 35 इयर्समा घटेर 25% तल आइसकेको छ भने चाहिँ सुधार चाहिँ हुने क्रममा छ। एकातिर यो सुधार उन्मुख नै छ, अर्कोतिर हामीसँग अर्को ठूलो समस्या चाहिँ नन कम्युनिकेबल डिजिजसँग जोडिएर चाहिँ बच्चैदेखिको चाइल्डदेखि नै सुरु हुँदै आइरहेछ। जस्तो हाम्रो हुर्काई नै कस्तो हुन थाल्यो भने, हाम्रो चाहिँ सोसाइटी कसरी चेन्ज हुँदै गइरहेछ भने, हामी पहिला अर्बन सेक्टरमा एकदम कम थियौँ पपुलेसन, तपाईँको 30-35 वर्षसम्म जम्मा जम्मा 10% पपुलेसन अर्बन सेक्टरमा थियो नेपालकोमा. अहिले ठ्याक्कै उल्टो जस्तो भइसकेको छ भने 70-80% पपुलेसन अर्बन अथवा सेमी अर्बन सेक्टरमा चाहिँ सिफ्ट भइसकेको छ, रुरल एरियामा मान्छे छैनन्. अनि त्यो हुँदाखेरि लाइफ स्टाइल नै के भइरहेछ भने अर्बन हिसाबले त एकदम कपी गर्ने टाइपको भइरहेछ. अनि हाम्रो बच्चाको हुर्काई कस्तो भइरहेछ भने बिहान उठ्ने बित्तिकै बच्चाले पहिला के भन्छ नि, म त पाउरोटी खान्छु, म त बिस्कुट खान्छु, अथवा मलाई डोनट ल्याइदिनुहोस् भनेपछि उसको त्यो बिहानको डिमान्ड नै, स्कुल जानुभन्दा अगाडिको डिमान्ड नै के छ भने ट्रान्सफ्याट अथवा सुगर स्वेटेन बेभरेजहरू यस्तो यस्तो जुनले चाहिँ नन कम्युनिकेबल डिजिजमा चाहिँ सपोर्ट गर्छ र भोलिका दिनमा त्यसले ठुलो चाहिँ पब्लिक हेल्थ डिजास्टर ल्याउन सक्छ. त्यसमा एक्सपोज हुँदै गइरहेछ हाम्रो बच्चाहरू. अब स्कुल जान्छ, स्कुलमा दिउँसोको टाइममा खाना खाने टाइममा पनि उसले चाहिँ मलाई चाउचाउ अथवा जुस जुन सुगर स्वेटेन बेभरेजहरू हुन्छ त्यस्तो त्यस्तो डिमान्ड गर्छ. स्कुलबाट फर्केपछि पनि उसको डिमान्ड त्यस्तै त्यस्तै हुँदै जान्छ र प्यारेन्ट्सले पनि हाम्रो सोसाइटी चाहिँ के छ भने रेमिटेन्सले भरिएको छ. फादर कतै काम गरिरहेको हुन्छ बाहिर, मदरलाई पनि सजिलो के हो भने चाउचाउ ल्याइदियो अथवा यस्तै जङ्क फुडहरू ल्याइदियो दियो अनि त्यसपछि लाइफ स्टाइलमा फलानाले त चाउचाउ किनेर दिएको छ भनेपछि मैले पनि दिनुपर्छ भन्ने जुन त्यो प्रेसिस देखाउने खालको एउटा चाहिँ जुन सो अफ गर्ने छ नि, त्यो सो अफले पनि हाम्रो यो न्यू जेनेरेसन न्यू पुस्ता चाहिँ एनसिडीको चाहिँ बर्डनमा चाहिँ धक्लिँदै धक्लिँदै धक्लिँदै गएर अबको 10-15 वर्षपछि नेपालमा चाहिँ एउटा ठुलो डिजास्टर आउने सम्भावना छ. यो क्षेत्रमा चाहिँ मिडियाले लेख्नुपर्ने जुन हिसाबले तपाईँले सोध्नुभयो कस्तो खालको कभरेज छ भने, यो ढङ्गले मिडियाले त्यति धेरै सोचेको जस्तो देखिन्न. किनभने मिडियाको हुर्काई, मिडियाको सिकाइ र मिडियामा आउने विषयवस्तु र प्राथमिकता नै सधैँ के रह्यो भने खेउटेपन, त्यही फोटो देखाउने, गाउँ दूर दराज हो पोषणको इस्यु भन्ने बित्तिकै हामी दूर दुर्गम दूर दराज भनेर सम्झिन्छौँ र त्यही फोटो पुक्क भनी निस्किएको सानो खेउटे परेको बच्चाको फोटो सम्झिन्छौँ, मिडियामा पनि त्यही ढङ्गले प्रेजेन्ट गरिरहेको हुन्छौँ, रेप्लिकेट गरिरहेको हुन्छौँ र त्यही खालको न्युजहरू कभर भइरहेको हुन्छ. अनि एउटा मिडियामा चाहिँ फलानु जिल्लामा अथवा फलानु ठाउँमा कुपोषणको समस्या यस्तो भनेर आयो भने त्यस्तै खालको बारी चाहिँ फ्लडेड भएर चाहिँ देशभरिका जिल्लाहरूमा जान्छ. किनभने ए इस्यु त यो रहेछ, यो खालको लेख्नुपर्ने रहेछ भन्ने हुन्छ. त्यही भएर फोकस त्यता मात्रै त्यस्तो खालको इस्युमा मात्रै फोकस छ. हजुर सुने जस्तो त्यस्तो यसमा चाहिँ अब सिफ्ट हुन आवश्यक छ, हामी सिफ्ट हुनुपर्छ. हामीले अघि बुझाउने भनेको हामी जस्तै मिडियामा काम गर्ने बुझाउने हो, तर यो बुझाउने क्रम चाहिँ अलिक कम छ, यसमा चाहिँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ मलाई. हस्, थ्याङ्क यू सो मच. त्यस्तै गरी नेपाल टेलिभिजनले पनि लामो समयदेखि बालबालिकाका लागि र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ. त्यसै अन्तर्गत पोषण र विशेष गरेर स्तनपानका बारेमा पनि आफूहरूले प्राथमिकताका साथ विभिन्न प्रचार सामग्रीहरू प्रसारण गर्नुका साथै कार्यक्रमहरू निरन्तर रूपमा अगाडि बढाएको नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक टङ्क प्रसाद उप्रेती बताउनुहुन्छ.
1: नेपाल टेलिभिजन एउटा सार्वजनिक प्रसारण संस्था भएकोले सबै उमेर समूहका दर्शकहरूको लागि कार्यक्रमहरू डिजाइन गर्छ र यसमा पनि बालबालिकाहरूका लागि विशिष्टीकृत कार्यक्रमहरू नेपाल टेलिभिजनसित छन् र ती कार्यक्रमहरूको केही उदाहरणको रूपमा भन्दा ससाना बालबालिकाको लागि छुनौ मुनौ र अलिकति उमेर त्योभन्दा माथिल्लो उमेरका बालबालिकाको लागि चिल्ड्रेन्स जस्ता त्यसै गरी पनि खुसीको संसार जस्ता विशेष कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूको मार्फतबाट त्यही उमेर समूहले बुझ्ने गरी सीमित उनीहरूको शब्दावलीभित्र रहेर सन्देशहरूको डिजाइन गरिएको हुन्छ. त्यसमा बाल पोषणको जहाँसम्म प्रसङ्ग छ, यो बालबालिका स्वयंले पनि बुझ्नुपर्ने र बालबालिकाका अभिभावकहरूले अझ धेरै बुझ्नुपर्ने अवस्था पनि हुन्छ. त्यसो भएकोले पीएसए पब्लिक सर्भिस एनाउन्समेन्ट अथवा जनचेतनामूलक सन्देशको माध्यमबाट पनि बाल पोषणमा कार्यक्रमहरू सन्देशहरू नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ र अभिभावकहरूलाई लक्षित गरेर जनस्वास्थ्य बहस भन्ने जुन कार्यक्रम छ यो चाहिँ स्वास्थ्य कार्यक्रम हो। जनस्वास्थ्यका विभिन्न विषयहरूमा यो कार्यक्रम चाहिँ बहसको रूपमा त्यहाँ सञ्चालन हुन्छ र यसभित्र पनि बाल पोषणका विषयवस्तुहरू समेटिएका हुन्छन् र विभिन्न सन्दर्भ विशेषमा र यो मुद्दा बनाएर अनुसन्धानात्मक रिपोर्टहरू चाहिँ हाम्रो समाचारमा र समसामयिक विषयका कार्यक्रमहरूमा पनि हामीले उच्च प्राथमिकताका साथ कन्टेन्टहरू प्रस्तुत गर्ने गरेको छौं।
2: हजुर, बाल पोषणसँगै अब यो अहिले पूर्ण स्तनपानको कुराहरू आएको छ होइन, यो सवाललाई चाहिँ कतिको उठाइरहेको छौं?
1: जरूर उठाइराखेको छौं। जस्तो हालसालैको एउटा उदाहरण गर्ने भने पछिल्लो हप्ता प्रसारण भएको जनस्वास्थ्य बहस जुन करिब आधा घण्टाको कार्यक्रम हुन्छ विशेषज्ञहरूसित यही विषयमा उठाइएको छ। त्यसै गरिकन यो विश्व स्तनपान दिवस, राष्ट्रिय स्तनपान दिवस र समयमा अभियानका रूपमा सञ्चालन गरिएको सन्दर्भहरूमा त अझ उच्च प्राथमिकतामा राखेर सान्दर्भिक कार्यक्रमहरूमा चाहिँ हामीले यसको विषयवस्तु पस्किने गरेको छौं।
2: अरू अब अरू संचार माध्यमहरूलाई पनि तपाईँ एउटा यो विषयको बारेमा मात्र नभए संचारको विज्ञ भएको हिसाबले प्राध्यापन पनि गराउँदै आउनुभएको छ। संचारकर्मीले यो मसिना विषयहरू अब धेरै ध्यान जाँदैन, पोलिटिकल कुराहरूमा बढी गइरहेको हुन्छ, यस्तो विषय उठाउनको लागि र अब पोषणको सम्झा ठूलो कुरोको जीवनको लागि होइन, तपाईँको सन्देश के छ?
1: सबभन्दा समाज विकसित हुन, समाज स्वस्थ हुन र एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिन भनेर यसलाई चाहिँ प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्वपूर्ण विषय यो हो। जब बालबालिका स्वस्थ हुन्छ तब मात्रै समाज स्वस्थ हुन्छ र भोलिको चुनौती, भोलिका समाजको चुनौती, राष्ट्रको चुनौती, विकास निर्माणका कुराहरू, जति राजनीतिले गर्ने कुराहरू छन् ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसंख्या त आखिर यही बिन्दुबाट सुरु हुने हो नि त। त्यसकारणले गर्दाखेरि एउटा सचेत संचारकर्मीहरूले यो विषयलाई, बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने, कार्यक्रम निर्माण गर्ने, समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ फेरि खालि पत्रकारको मात्रै कुरा पनि होइन, यो राज्यको नीति निर्माणमा पनि पत्रकारहरूले सघाउने कुरा भयो, पोलिसी इन्फ्लुएन्स गर्ने भन्छ। जस्तो अहिले पनि भनौँ न, विद्यालयमा खाजाको कुरा छ होइन, त्यो चाहिँ सरकारले निशुल्क रूपमा सर्टेन ग्रेडसम्मको लागि त्यो स्किम ल्याएको पनि छ र त्यसले गर्दा दीर्घकालीन रूपमा एउटा त स्कूल आउने बानी र स्कूल भर्ना भएका विद्यार्थीहरूलाई स्कूलमै रोकिराख्ने र पढ़ाईलाई निरन्तरता दिने कुरा त एउटा राम्रो पक्ष छँदैछ। त्यो सँगसँगै यो बाल पोषणको जुन कुरा छ त्यो पनि अझ रैथाने खानाको कुरा छ। यसले चाहिँ नेपालीहरूको जनस्वास्थ्यमै सकारात्मक प्रभाव पारेको छ। यो बाल पोषण अब धेरै नै महत्वपूर्ण विषय हो।
3: बाल बालिका र युवालाई पोषण सुधारको लागि परिचालन गर्न सके प्रभावकारी हुने चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रार्थना महाजनले आफ्नो धारणामा बताउनुभयो।
4: मलाई पनि निकै एड गर्नु छ। एज प्रवीण सरले भन्नुभयो कि के अरे तपाईँहरूको भनौँ न मिडियाले चाहिँ सुगरी ड्रिङ्क्सहरूको बारेमा त्यस्तो एडहरू चाहिँ लिनुहुन्न भन्नुभयो नि त, त्यसको सत्ता चाहिँ वाइ नट होइन के अरे न्युट्रिसियस फुडको बारेमा चाहिँ एनिमेसनको थ्रुबाट अरू केही इन्ट्रेस्टिङ वेबाट चाहिँ तपाईँहरूले अवेरनेस क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ अहिले सोसियल मिडियामा ट्रेन्ड भइरहेको छ नि एउटा लाइक सानो बाल बालिकाहरूलाई चाहिँ एउटा अल्ट्रासाउन्ड टाइपको भिडियोमा किराहरू देखाएर के अरे जङ्क फुड खायो भने चाहिँ यस्तो किरा पर्छ है भन्ने कुरा छ नि त, त्यस्तो वेमा हामीले के अरे न्युट्रिसियस फुडहरूको एडभान्टेजेसहरू अर जङ्क फुडहरूको डिसएडभान्टेजेसहरूलाई चाहिँ एनिमेसनको थ्रुबाट यस्तो हुन्छ भनेर डिपली नै बुझाउन खोज्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्यो. थ्याङ्क यू.
3: पोषण सुधारका लागि समाजमा चल्दै आएका विभिन्न परम्परागत अभ्यासहरू र धर्म अनुसारका चाडबाडको पनि सहयोगी भूमिका रहेको अन्तर्धार्मिक अगुवा एवं पोषणको विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका डाक्टर नम्रता पाण्डे बताउनुहुन्छ.
5: हामीले यसलाई समृद्ध बनाउँदै जाँदाखेरि हाम्रो स्टेक होल्डरहरू को हुनुहुन्छ त यो क्याम्पेनलाई अगाडि बढाउनलाई, कस कसलाई मिडियामा कभरेज गर्ने, कहाँ कहाँ त्यस्ता स्टोरीहरू हुन सक्छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ. किनभने हामी प्राकृतिक स्रोत र हाम्रो प्राकृतिक जीवनलाई नै हेर्यौं भने पनि हामीलाई न्युट्रिसनको लागि त्यस्तो धेरै ठूलो गाह्रो चिज चाहिँ छैन नेपालमा. हामीसँग अनेक जडीबुटी सागपात पानीको छेउछाउमा नदी खोलामा पहाडमा पाइने चिजहरू नै पनि न्युट्रिसनको लागि प्रशस्त छन्. सिस्नो त्यो जलोकोदेखि लिएर मलाई एउटा दुर्गम कर्णालीको कहानी सुनाउन मन लाग्यो यहाँलाई. दसैँको बेला रहेछ, त्यहाँनिर सरकारले चाहिँ चामल बाँड्ने भनेर अलिक 8-10 वर्ष अगाडिकै घटना हो यो. सायद त्यति धेरै परिवर्तन भइसकेका छ जस्तो लाग्दैन मलाई. अनि एकजना आमालाई भने मैले एकदम थकित हुनुहुन्थ्यो, आउनुभएको त्यहाँ जुम्लाको सहर त्यहाँ सदरमुकाममा चामल लिन आएको, 8 घण्टा हिँडेर आएको. 8 घण्टा हिँडेर आएर राति बसेर भोलि जाँदाखेरिको त्यो दुःख, अनि यहाँबाट चामल जान्छ त्यो किरा परेको कुहिएको. अनि उहाँले भन्नुहोस् यति धेरै चिजहरू त तपाईँकै यहीँ गाउँमा त सिस्नो फलेको छ, कोदो छ, त्यो छ, होइन हामीलाई भात चाख्न मन लागेन. हामीले भातमा के छ र सिस्नोमा के छ भन्ने न्युट्रिसनको त्यो जानकारी, त्यो पोषणको जानकारी त्यो लेभलमा नपुर्याउनसम्म हामीले जति बजेटमा ल्याए पनि, पोलिसी बनाए पनि, ती कुराहरू चाहिँ जसलाई चाहिएको छ नि, आवश्यक छ नि, त्यो कुरा त्यहाँ पाउँदैन भने अर्कोतिर हाम्रो सहरिया जीवनमा हामी एकदम आलसी जीवन, अल्छी, एकदम इन्स्ट्यान्ट, बच्चा बच्चीलाई पनि इन्स्ट्यान्ट चाहिने, आमा बाबालाई पनि सजिलो हुने, अझै धेरै म जस्ता वर्किङ वुमनहरूलाई त सजिलो छ. बेलुका के खाने बाबु, पिज्जा खाने, हस्मा बोकेर आउँछु, के खाने मोमोज खान्छु, यो चिज. अनि हाम्रो त धर्मशास्त्र हाम्रो चिजहरू बासी खाना हुन्न भनेको छ नि त, तुरन्तै पकाएर न्युट्रिसन त्यो अनुसार खानु, ऋतु अनुसारको सिजन अनुसारको फलफुल तरकारीहरू खानु, यो आफ्नो घरमै खानु, यो चिजहरू. र अन्न ब्रह्म भनेको छ भने त्यो ब्रह्मलाई चाहिँ पेस्टिसाइड हालेर बेच्नेहरू हामी पनि जो उत्पादन गर्छौ नि, जसले उत्पादन गरेर बजारमा पुर्याउँछौ, हामी यस्तो व्यवसायीकरण हामीमा गयो कि हाम्रो मानवीयता नै हराएर आज हामी धेरै नराम्रा घटनाहरू समाचारमा पढ्न पाउँछौ नि. बाल बालिकाहरूबाटै भइरहेका भर्खरैका घटनाहरू म भन्न चाहन्छु, त्यो पनि न्युट्रिसन नपुगेको अवस्था हो, पोषण नपुगेको अवस्था हो. खानपान हामी के खान्छौ, हामी जस्तो खान्छौ हाम्रो रगत त्यस्तै बन्छ, हाम्रो विचार त्यस्तै बन्छ, हाम्रो धारणा त्यस्तै बन्छ, हाम्रो जीवनशैली त्यस्तै बन्छ. त्यसैले जस्तो खान्छौ अन्न त्यस्तै हुन्छ मन भन्छ शास्त्रले. हामी जे खान्छौ, जस्तो चिज हामी आफ्नो जीवन आफ्नो शरीरलाई हालिदिन्छौँ त्यस्तै हाम्रो जीवन बन्छ, हाम्रो आनी बानी बन्छ. र हामीले मिडियाहरूले विशेष गरी यस्ता चिजहरू कुन कुन स्टेक होल्डरहरूलाई चाहिँ साथ दिँदाखेरि साँच्चै नै अवेरनेस, हामीले त खाना पुर्याउनु छैन, न्युट्रिसन पुर्याउनु छैन, चिज खाद्यान्न पुर्याउनु छैन, ती ठाउँमा हामीले अवेरनेस पुर्याउनु छ. नेपाल आफैमा पनि हिमाल पहाड तराई यो विविध तरिकाका खाद्यान्न फलफूल तरकारी जडीबुटीहरू पाइन्छन् यहाँ. त्यसैले यो चिजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ. यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु.
3: नेपालमा सामुदायिक रेडियो र सामुदायिक सूचना नेटवर्क सीआईएमले पोषण सुधारका विभिन्न कार्यक्रमहरू लामो समयदेखि प्रसारण गर्दै आएका छन्. इनफ च्याम्पियन को रूपमा पोषण सुधारका लागि राष्ट्रिय अभियानकै शुरूआत पनि गरिएको छ. ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा लामो समयदेखि समुदायसम्म पुगेर जनचेतना जगाउने काम भइरहेको छ. रेडियो नेपालले पोषण सुधारमा प्रयास गरिरहेको बताएको छ. रेडियो नेपालमा के कस्ता पोषण सुधारका सामग्रीहरू प्रसारण हुन्छन्? रेडियो नेपालको समाचारका सहसम्पादक डाक्टर जनार्दन विष्ट.
6: अहिले नेपालको सञ्चार माध्यमले पोषणको क्षेत्रमा चाहिँ कसरी काम गरिरहेका छन्?
7: वास्तवमा चाहिँ यहाँले ठिकै प्रश्न उठाउनु भयो, तर पोषण मात्रै भन्दा पनि ओभरअल हेल्थको पनि कुरा हुन्छ यसमा। जस्तै अब हामीले पोषण भन्दा साथै चाहिँ इन जेनरल पपुलेसनको पोषण एउटा हुन्छ, त्यसपछि भल्नरेबल त्यसपछि बालबालिकाहरूको बच्चाहरूको पोषणको कुरा सबभन्दा ठुलो महत्वपूर्ण कुरा हुन्छ। हामीले पोषण भन्दा साथ चाहिँ हामी शिशुहरूकै पोषणमा बढी ध्यान दिन्छौँ, किनभने त्यो फ्युचरमा त ग्रोथ गरेर जाने एउटा हो नि त। त्यस्तै त्यस्तो पोषणको विषयमा चाहिँ हरेक टेलिभिजन रेडियोहरूले चाहिँ एउटा प्रोग्रामहरू चाहिँ उनीहरूले स्पेसली डिजाइन गरेको पोषणसँग सम्बन्धित कार्यक्रमहरू बाँच्न जान सकिन्छ एउटा कुरा। दोस्रो कुरा चाहिँ उनीहरूले आफ्नो चाहिँ पब्लिक सर्भिस हुन्छ नि त, हरेक मिडियाको एउटा चाहिँ सामाजिक उत्तरदायित्व जिम्मेवारी हुन्छ, त्यो सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ पिएससीहरू बनाउँदाखेरि चाहिँ पोषणमा बनाउने लोककल्याणकारी विज्ञापन अनि त्यसपछि अर्को कुरा चाहिँ रेडियो टेलिभिजनहरूका कतिपय टक सोजहरूमा चाहिँ सोसियल इस्युजहरूमा हेल्थ सम्बन्धी इस्युजहरूमा चाहिँ पोषणलाई प्रायोरिटी प्राह्यता दिने र त्यही पोषण एक्सपर्टहरू ल्याएर कुराकानी गर्ने। त्यसपछि अब पोषणसँग रिलेटेड अवेरनेस रिलेटेड प्रोग्रामहरू पनि हुन्छ। जस्तै हाम्रो गाउँघरमा चाहिँ हामीसँग सबै पोषक तत्त्वहरू भएको खानेकुराहरू घरमा हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने, कसरी खाने, कसरी पकाउने भन्ने चिजमा पनि हाम्रो धारणा हुनसक्छ। त्यसमा चाहिँ सिधै त्यस्तो खालको प्रोग्रामहरू बनाएर चाहिँ हाम्रो चाहिँ एन्ड युजरलाई या चाहिँ लिसनर्सहरूलाई होइन महिलाहरूलाई या सबैलाई चाहिँ त्यसरी चाहिँ हामीले एजुकेट पनि गर्न सक्छौँ। त्यसैले इन जेनरलमा पोषणको कुरा गर्दाखेरि चाहिँ मिडियाहरूको रोल एकदमै ठुलो प्रभावकारी हुन्छ। यसमा पोलिसी लेभलमा पनि मिडियाले चाहिँ स्ट्राइक गर्छ क्या, जस्तै सरकारलाई पनि पोषणमा कस्तो खालको पोलिसी बनाउने र अहिले के आवश्यकता छ भन्ने बारेमा चाहिँ एउटा डिस्कोर्स बहस चलाउन सहयोग पुग्छ होइन। त्यसैले यहाँ एकदमै राम्रो प्रश्न गर्नुभयो, पोषणमा चाहिँ मिडियाको धेरै ठुलो हात हुन्छ र यसले चाहिँ आफ्नो योगदान चाहिँ दिन्छ।
6: रेडियो नेपालको रेडियो नेपालले चाहिँ पोषणका लागि चाहिँ कसरी काम गरिरहेको छ?
7: यहाँ ठिक भन्नुभयो, रेडियो नेपालले चाहिँ खास गरी हामीसँग हेल्थसँग रिलेटेड प्रोग्रामहरू छ। हेल्थसँग रिलेटेड प्रोग्राममा पिरियोडिकली पोषणसँग आउने इस्युजहरू चाहिँ टाइम टाइममा रेडियो नेपालले त्यसलाई अगाडि लैजान्छ होइन। त्यसपछि अरू चाहिँ कार्यक्रमहरू चाहिँ महिलाहरूको फिमेल हेल्थको कुराहरू, गर्भवती महिलाहरूको कुराहरू, नवजात शिशुका कुराहरू यो हाम्रो प्रोग्रामहरूमा नै रिफ्लेक्ट गर्छ। त्यसमा पोषण त अनिवार्य तत्त्वको रूपमा आइहाल्छ र सँगसँगै रेडियो नेपालले चाहिँ अहिले मैले भने जस्तो पिएससीजहरू बनाउने अनि कतिपय टक सोजहरूमा चाहिँ पोषणका कुराहरू गर्ने एकदमै भनौँ न लास्ट माइल युजर लास्ट माइल अडियन्स भने जस्तो चाहिँ दूर दराजका मान्छेहरूलाई चाहिँ पोसिलो खानेकुरा कसरी खाने भन्ने बारेमा चाहिँ एजुकेट गर्नलाई चाहिँ हामीले निरन्तर दुई तिनवटा फ्रन्टबाट काम गरिरहेछौँ।
6: स्पेसल यस्तो छुट्टी प्रोग्राम बनाउनु भएको अथवा छुट्टी हुन्छ नि अब न्युजमा कुनै समितिको अथवा पिएससीहरू त्यसरी बनाएको केही छ?
7: पिएससीहरू चाहिँ छ हामीसँग धेरै नै सपोषणको बारेमा बनाएको, त्यो पिरियोडिकली रेडियो नेपालको चाहिँ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत त्यो बजिने भएको
6: छ।
7: त्यसपछि हेल्थसँग रिलेटेड इस्युजहरूमा पोषणको कुरा चाहिँ पिरियोडिकली हामी ल्याइ नै रहेको छौँ र अब न्युजमा पनि हामीले जब चाहिँ पोषणको कुरा आउँछ, महिला बालबालिकाको कुरा आउँछ भने त्यसलाई प्रायोरिटीका साथ अगाडि लाने काम त हामीले गरि नै राखेका छौँ, किनभने यो विषयको महत्व थाहा पाएपछि अनि हामीले चाहिँ यसमा गर्छौँ।
6: तर यसमा अब नेपालको ओभर सञ्चार माध्यमहरूलाई यसो हेर्दाखेरि स्वास्थ्यको विषय महत्वका साथ प्राथमिकतामा पर्छन्, तर पोषणको कुरा चाहिँ त्यति धेरै त्यो रेगुलर हुन्छ नि, नियमित रूपमा खबरहरू आइरहँदैन।
7: अब यहाँ ठिक भन्नु, यसमा चाहिँ के पनि हुन्छ भने पोषणमा काम गर्ने बाहिर संस्थाहरू पनि हुन्छन् नि त होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, उनीहरूसँगको टाइअप, उनीहरूसँगको सम्झौता गरेर पनि प्रोग्रामहरू प्रडक्सन गरेर त्यस्तो जोइन्टली पनि अगाडि गएको देखिन्छ क्या। जस्तै अब यहाँलाई थाहा नै होला, धेरै महत्वपूर्ण प्रोग्रामहरू चाहिँ सुनौला हजार दिन भन्ने पनि त्यो प्रशंसा रिलेटेड थियो होइन, हो त्यस्तो प्रोग्रामहरूलाई चाहिँ न्युजमा प्रायोरिटी दिने या उनीहरूसँगै कोलाबोरेसन गरेर प्रोग्राम प्रडक्सन काम गर्ने त्यस्तो काम चाहिँ रेडियो नेपालले गरि नै रहेछ। यद्यपि अझै धेरै गर्नुपर्छ भन्ने आवश्यकता त त्यहाँ होला।
6: तपाईँले सुझाव दिनुपर्दा नेपाली सञ्चार माध्यमहरूलाई पोषणसँग सम्बन्धित रहेर कस्तो खालको सुझाव दिनुहुन्छ?
7: पहिलो नम्बरमा त नेपालको पपुलेसनको ओभरअल हेल्थको हामीले कुरा गर्ने हो भने बालबालिकाहरूलाई सानै बेलादेखि चाहिँ त्यसतर्फ चाहिँ मोटिभेट गर्नुपर्छ, अर्थात् बालबालिकाहरूको स्वास्थ्य भनेको नै फ्युचरमा देशको स्वास्थ्य हो नि त। त्यसैले एकदमै भनौँ न पोषणयुक्त पोषिलो खानेकुरा खाएर हुर्केको बालबालिकाको सामाजिक मानसिक सबै चाहिँ विकास हुन्छ भन्ने कारणले गर्दाखेरि चाहिँ यो विषय त धेरै महत्वपूर्ण विषय हो नि। त्यसैले यो विषयको महत्वलाई चाहिँ मिडियाहरूले थाहा पाउनु पर्यो, इन्टरनलाइज गर्नु पर्यो र सक्दो प्रोग्रामहरू बढाउनु पर्यो यसमा होइन। त्यसैले उहाँहरूलाई चाहिँ यो विषयलाई चाहिँ खालि पोलिटिकल चिजहरूमा मात्र धेरै नलागिकन सोसल चिजहरू त्यसमा पनि हेल्थ त्यसमा पनि पोषणका कुराहरूमा चाहिँ जानुपर्छ, प्रोग्राम प्रडक्सन गर्नुपर्छ, होइन, र आफ्नै सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत पनि त्यो काम गर्नुपर्छ, त्यसमा पनि पैसा खोज्ने या कमर्सियलाइज गर्ने होइन, होइन, त्यस्तो गर्नुपर्छ जस्तो लाग्छ।
8: कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ, अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यस्तो हुने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि, र त्यो ट्याक्सबाट उठेको पैसा चाहिँ हेल्थमै हेल्थ इन्सुरेन्समै हुन्छ अथवा नसर्ने रोग एन्सिरिजको चाहिँ जुन बर्डन छ त्यो सेक्टरमा खर्च गर्नुहोस् न त भन्ने हिसाबले हामीले कन्टिन्यू स्वास्थ्यको तर्फबाट चाहिँ हामीले आवाजहरू उठाउँदै आउँदाखेरि अहिले बल्ल स्वास्थ्य मन्त्रालयले यसलाई हेल्थ इन्सुरेन्ससँग जोड्ने कि भनेर ऐन संशोधन गरेर ऐनमा चाहिँ राख्न खोजेको एउटा पोइन्ट छ। त्यसपछिबाट चाहिँ अर्को हजुरले भने जस्तै यो नेपालमा तीन तहको थ्री टायर अफ गभर्मेन्ट छ, अनि यो मैले भने डबल बर्डन अफ माल न्युट्रिसनको जुन प्रोग्राम छ यो त बुझाउन सकिएको छैन। यसमा चाहिँ मिडिया बिचमा बसेर, अघि मेरो भाइले भनेको थिएन मिडियाले एकदमै प्रोपर रोल प्ले गर्न सक्छ, यसमा चाहिँ धेरैभन्दा धेरै मान्छे एम्प्लिफाई गरिदिन सक्छ भनेपछि यसमा चाहिँ मिडिया बिचमा बसेर हामीसँग न्युट्रिसनको प्रब्लम यही हो, अब हामी अब यो डिरेक्सनमा जानुपर्छ भनेर गभर्मेन्ट र पिपुल्स दुईटाको बिल्डिङ गर्ने काम, र अहिले उहाँले उठाउनु भएको जस्तै प्रोपर वेमा चाहिँ धेरैभन्दा धेरै मेसेज फ्लो गर्नमा चाहिँ हामी काम गर्न तयार छौँ, त्यसको लागि चाहिँ धेरैभन्दा धेरै मेसेज हाम्रो तर्फबाट दिने प्रयास जारी छ। तर गभर्मेन्टले पनि त्यो ढङ्गले सोच्नु पर्यो कि हामी अवेरनेसमा अलिक बढी फोकस हुनुपर्ने बेला रहेछ। कुनै एउटा कर्पोरेट कम्पनीले जाडो महिनामा चिसोको एड गरिरहेको हुन्छ किनभने मान्छेलाई उसले चाहिँ चिसो भनेकै फलानु फलानु भन्ने जाडो महिनामा पनि एड गरिरहेको हुन्छ भनेपछि मान्छेको बिहेभियरल चेन्ज बिहेभियर उसलाई त सम्झाइरहेको हो नि, रिकल गराइरहेको हो नि त यो प्रडक्ट छ भनेर, भनेपछि न्युट्रिसनको सेक्टरमा पनि गभर्मेन्टको तर्फबाट चाहिँ त्यस्तै खालको म्यासेज चाहिँ डिसिमिनेसन भइरहने फ्लो भइरहने हो भने चाहिँ यो जुन पछिल्लो समय रेमिटेन्सले गर्दा बढ्दै गएको सुगरदेखि लिएर हाइपरटेन्सनका समस्याहरू हाम्रा पुस्ता हाम्रो न्यू जेनेरेसनको पुस्तामा आउन चाहिँ अलिक कम हुन्थ्यो कि भन्नेमा चाहिँ हामी फोकस हुनुपर्छ। यसमा हामी काम गर्न तयार छौँ डिफ्रेन्ट सेक्टरमा, हामी यसलाई मल्टी सेक्टर अप्रोचमा मल्टी सेक्टर वेमा हाम्रो प्रयास गरिरहेछौँ।
3: संचार सबैभन्दा उपयुक्त माध्यम हो जसले पोषण सुधारका लागि छिटोभन्दा छिटो जानकारीहरू र स्थानीय भाषामै बुझ्ने गरेर प्रचार गर्न सकिन्छ। त्यसको लागि सामुदायिक रेडियोहरूले स्थानीय लवजमा स्थानीय प्रश्नहरूको संकलन गरेर त्यसको सही जवाब सम्बन्धित विज्ञहरूबाट लिएर पोषण सुधारमा सहयोग गर्न सक्दछ। तलको यही निष्कर्ष सँगसँगै कार्यक्रम पोषण संवादको निर्धारित समय सकिसकेको छ। कार्यक्रम पोषण संवाद तपाईँलाई कस्तो लाग्दैछ? आफ्नो प्रश्न प्रतिक्रियाहरू पठाउन सक्नुहुनेछ। कार्यक्रम पोषण संवादको आजको भागबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु।

0: पार्किङ चाहिँ मिस गर्नु भएन है। आमै म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरि च्याट्ट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छ नि यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त। होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। यति भएपछि भएन त,
1: ए मात्र 6,000 कोट चाहिँ
0: हो नि। हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट। साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्नु सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

0: Compose 7.6 megahertz. Changes your mood. Inspires loving yourself. Increases seas and sets. Guides positive thoughts and activities. Listen and enjoy. Grace FM 107.6. The melody of your rhythmic life. Grace FM,
1: it's 7 p.m.
2: पछिल्लो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, माथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नु छ है, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: होइन कहाँ गएर उपचार गर्ने त,
3: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
4: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
3: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
4: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841878962 9813 8015। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।
2: होइन हौ दाजु, बसान बसान गर्दै एक्लै के बराबराइराख्नु भएको हो?
5: के हुनु निकान्छ, छोराको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा बडो तनाव मात्छ भने कहिले कतै चिनेको छ
2: दिदी भाइ? यति सानो कुरामा पनि कहाँ तनाव दिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
5: ए हो र कान्छ
2: हो नि दाई?
4: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा। सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
6: सफलतालाई हारको रूपमा नभई नयाँ तरिका सिक्ने अवसरको रूपमा लिनुहोस्। ग्रेस एफएम 107.6 मेगाहर्ज, सुनौ र सुनाऊ।

नमस्ते अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वसन्तको पर्खाईमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता रविन्द्र विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वसन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तिता मिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वसन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजन।

一顿错就流离失意。

नरकमा न

Oh, no!

0: उपस्थित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरूमाझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालम मण्डलीका एल्डर स्थित तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यिनीहरूको बीचमा आज बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार सात अध्यायको 13-14 र 14 पद यहाँको बीचमा म पाठ गर्न गइरहेको छु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ। यहाँ यसरी लेखिएको छ, साँगुरो ढोकाबाट भित्र पस्छ किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन् किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ। जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै नै हुन्छ। आदरणीय श्रोता, यो खण्डबाट हामीले मुख्य विचार चाहिँ यसरी बुझ्न सक्छौ, साँगुरो ढोका कठिन हुन्छ जसले जीवनमा पुर्याउँछ। सानो ढोकाबाट छिर्दाखेरि कठिनै त पक्कै हुन्छ तर यसले जीवनमा नै पुर्याउँछ भन्ने कुरालाई यो खण्डमा विशेष गरेर उल्लेख गरेको हामी पाउँछौ। यहाँनिर साँगुरो ढोकाबाट भित्र पस्छ भनिएको छ। साँगुरो ढोका भनेको अर्थ चाहिँ एकदमै अनुशासित। साँगुरो ढोका भनेको चाहिँ आज्ञाकारी त, साँगुरो ढोका भनेको चाहिँ परिश्रमी भन्ने कुरा पनि बुझिन्छ। अनि साँगुरो ढोकाबाट भित्र पस्ने कुरालाई यहाँ एकदमै महत्वपूर्ण महत्व दिएको छ किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र कठिन पनि हुन्छ तर यो ढोकाबाट पस्नेहरूलाई जीवनमा पुर्याउने काम हुन्छ र यो चाहिँ थोरैले मात्रै यो कुरा प्राप्त गर्नेछ। यीशु प्रभुले मानिसहरूलाई हेर्नुभयो र उनीहरू चाहिँ फराकिलो र सजिलो ढोकाबाट पस्नेहरू देख्नुभयो। मानिसहरू चाहिँ साँगुरो ढोकाबाट भित्र पस्न नचाहेको देख्नुभयो र मानिसहरू चाहिँ फराकिलो र सजिलो ढोकाबाट पस्नेहरू प्रभुले देख्नुभयो र यसरी फराकिलो र सजिलो ढोकाबाट पस्नेहरू धेरै नै हुन्छन् भन्नुभयो र साँगुरो ढोकाबाट भित्र पस्ने चाहिँ थोरै मात्रै हुन्छन् भन्ने कुरा पनि पस्याउनु भयो र यो बडो महत्वपूर्ण पाटो यहाँ देखिन्छ किनभने साँगुरो ढोकाबाट मानिसहरू पस्नका लागि थोरैले मात्रै छानेको देखिन्छ र फराकिलो बाटोबाट हिँड्ने मानिसहरू धेरैले छानेको देखिन्छ। यसरी लेखकले यो खण्डमा साँगुरो ढोका कठिन हुन्छ तर यसले जीवनमा पुर्याउँछ भन्ने कुरा पनि यहाँ प्रस्ताएका छन्। यहाँ प्रवेश गर्ने थोरै हुनेछन् र फराकिलो ढोका सजिलो हुन्छ, धेरै मानिसहरू त्यसभित्र प्रवेश गर्नेछन्। तिनीहरूको अन्त विनाश नै हुन् भनेर सागरी ढोगाभित्र पस्नेलाई आग्रह गरेका पनि छन्। तसर्थ हरेकले साँगुरो ढोकाभित्र पस्नु पर्छ भनेर यहाँनिर स्पष्ट पारिएको देखिन्छ। साँगुरो ढोकाबाट पस्नलाई यो कठिनै नै हुन्छ, तर यो कठिनै छ भनेर त्यसलाई छोड्नु मिलेन, किनभने यसको गन्तव्य, यसको उद्देश्य अथवा यसको लक्ष्य चाहिँ एकदमै महत्वपूर्ण छ। यसको अन्तिम भनेको चाहिँ के हो भन्दाखेरि यसमा अनन्त जीवन समावेश गरिएको छ। यहाँनिर अनुशासन, जब एउटा व्यक्ति अनुशासनमा जिउँछन्, अनुशासनमा जिउने व्यक्तिहरू खेलाडी जस्तै अनुशासित भएर जिउँदाखेरि यसमा उनले सफलता हासिल गर्दछ। र मानिसहरू अनुशासनमा बस्नुभन्दा नबस्नु नै उनीहरू चाहन्छन्, तर नबस्दाखेरि के हुन्छ भन्ने कुरा यहाँ स्पष्ट बताइएको छ। जो अनुशासित भएर जीवन जिउँछन् उनीहरूको लागि चाहिँ सफलता छ, उनीहरूको लागि विजयी छ, उनीहरूले आनन्द जीवन प्राप्त गर्नेछन्। त अनुशासनहीन व्यक्तिहरू चाहिँ सर्वनाश हुनेछन् भनेको छ। उनीहरूको अन्तिम चाहिँ बडो दुःखदायी हुनेछन्। र जो परिश्रमी छ त्यो व्यक्तिहरूले फल अन्तिममा असल फलको कटनी पनि गर्दछ। एउटा किसानले जसरी परिश्रम गरेर कटनी गर्दछ, त्यसरी नै एउटा व्यक्तिले परिश्रम गर्दाखेरि परमेश्वरको राज्यभित्र प्रवेश गर्नको लागि जब परिश्रम गर्छन् त्यो व्यक्तिहरूले कटनी पनि गर्नेछन्। आदरणीय श्रोताहरू, हाम्रो जीवनमा अनुशासित भएर जिइरहेका छौँ कि या त अनुशासनहीन भएर हामी जिइरहेका छौँ? आफैले आफैलाई विचार गरौँ। परिश्रम गरिराखेका छौँ कि या त लथालिङ भएर जिएका छौँ, अल्छे भएर बसेका छौँ? यदि अल्छे भएर बसेका छौँ भने अल्छेलाई परमेश्वरले मन पराउनु हुँदैन। अल्छे व्यवहारलाई परमेश्वरले तुच्छ सम्झिनुहुन्छ, घृणा गर्नुहुन्छ। परिश्रमीहरूलाई नै परमेश्वरले आशीर्वाद दिनुभएको छ। र आज्ञाकारिताको कुरा, साँगुरो ढोकाभित्र पस्दाखेरि आज्ञाकारिताको कुरा हुन्छ। परमेश्वरले दिनुभएको सबै आज्ञाहरूलाई पालन गर्नु कठिन नहुँदा पनि आज्ञा पालन गर्दाखेरि सिपाहीले जसरी आज्ञा पालन गरेर आफूलाई एउटा सिद्ध अथवा एकदमै असल सिपाही भएर जिउन चाहन्छन् र आफ्नो जिम्मेवारी वफादारीका साथ पूरा गर्छन्, त्यसरी नै हरेक व्यक्तिले साँगुरो ढोकाबाट भित्र पस्नु भनेको चाहिँ आज्ञाकारिताको जीवन जिउनु नै हो। र जुन परमेश्वरले दिनुभएको आज्ञा पालन गर्दा त्यो व्यक्तिले आशीर्वाद पाउनेछन् भनेर बाइबल धर्मशास्त्रले स्पष्ट बताएका छन्। आशिष पाउने कुरा है, आशिष पाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। आदरणीय श्रोताहरू, यहाँनिर हामीले बुझ्नुपर्ने कुरा, साँगुरो ढोका भनेर भनिएको भए पनि साँगुरो ढोकामा पस्दाखेरि हाम्रो जीवनमा आनन्द जीवन प्राप्त गर्ने कुरा छ भने फराकिलो ढोकालाई हामीले छोडिदिनुपर्छ, फराकिलो ढोकालाई हामीले छोडिदिनुपर्छ, अनज्ञाकारिताको जीवन हामीले छोडिदिनुपर्छ, अनुशासन हिन्दको कुराहरू हामीले छोड्नुपर्छ, अल्छेपन जस्ता कुराहरूलाई हामीले छोडिदिनुपर्छ। यी कुराहरूले हामीलाई आशिष ल्याउँदैन, यसले सर्वनाशतिर लैजान्छ। यदि हरेक व्यक्तिले साँगुरो ढोकाभित्र पसेर उनले कठिनाईको साथ अगाडि बढेर अनुशासित भएर परिश्रमी भएर आज्ञाकारिता भएर अगाडि बढ्छ भने उसको जीवनमा सफलता छ, उसको जीवनमा आशीर्वाद छ, उसले जीवन प्राप्त गर्नेछन्। तर फराकिलो ढोकालाई जसले अपनाउँछ ऊ चाहिँ अन्तिममा सर्वनाशतिर लाग्नेछ। त्यसकारणले के हजुरको जीवनमा साँगुरो ढोकाभित्र पसेको अनुभूति हुन्छ कि फराकिलो ढोकाभित्र पसेको अनुभूति हुन्छ? आज विचार गर, यो प्रवचन सुन्दै गर्नु हुँदाखेरि कतै हामीहरू फराकिलो बाटोतिर गयौँ हिँडिरहेका छौ कि या त साँगुरो ढोका भित्रै पाता हिँडिरहनु भएका छौ। आउनुहोस् साँगुरो ढोका भित्र पसौ र अनन्त जीवन प्राप्त गरौं। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त्य गर्न चाहन्छु। यदि परमेश्वरले अरू समय दिनुभयो भने फेरि आउनेछु र प्रवचनको सेवा गर्नेछु। हजुरहरूलाई सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। आमेन।

Thank you.

प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईंलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिटमार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855103516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हस्त, जय मसीह।

Bye.

0: कता पक्रियोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: सुन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा डिस हाल्ने
1: एकैछिन त अनि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् त यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै दुख्नुहुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी पनि होइन किरा लाग्छ हाम्रो त पऱ्यो नि
0: सुन्नुहोस् त रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन

नाम युवा गायक दिन बहादुर तामाङ तपाईँ सुन्दै हुनुहुन्छ 107.6 मेगाहर्ज।

अघि र वनगी सुन्दर बानी ग्रेस एफएम 107.6 मेगाहर्ट्ज सुनत रही झुमत

0: Welcome to Lifeline Today's Podcast.
1: जयमसी तथा हार्दिक स्वागत छ लाइफलाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रमको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण श्रोतामा श्रोता तपाईँ समक्ष आज हामी संसारलाई कृष्ण चित्त मण्डलीको प्रस्तुति कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाश एक अर्थपूर्ण र जीवन उपयोगी सन्देशको श्रृङ्खला लिएर उपस्थित रहेका छौं। श्रोता तपाईँको लागि प्रस्तुत प्रकाश दिउँसी कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाशको साथ अर्थपूर्ण वचन लिएर आउनुभएको छ। अब भन्ने कार्यक्रममा उहाँलाई स्वागत गर्दछु।
2: लाइफलाइन टुडे विथ प्रकाश कार्यक्रममा म आज फेरि पनि तपाईँलाई स्वागत गर्नु पाउँदा परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र म यसरी तपाईँको बीचमा परमेश्वरको जीवित वचन लिएर आउनु पाउँदा म तिमी उत्साहित छु। परमेश्वरको वचनले तपाईँलाई मलाई जीवन दिँदछ। अब हामी परमेश्वरको वचनबाट परमेश्वर को हुनुहुन्छ भन्ने कुरा हामी जान्न सक्दछौ। परमेश्वरलाई चिन्ने उपाय, परमेश्वरलाई जान्ने एउटा माध्यम चाहिँ हामी मानिसको लागि चाहिँ आज परमेश्वरको वचनलाई आज हामीले पाएका छौँ। यो हाम्रो आफ्नै भाषामा आज हाम्रो पवित्र धर्मशास्त्रलाई आज हाम्रो हातमा पाएको छ। अनि परमेश्वरको वचनको उद्देश्य चाहिँ आज हामी परमेश्वरलाई जान्न सकौं अनि आज हामी परमेश्वरलाई चिन्न सकौं। परमेश्वर को हुनुहुन्छ अनि त्यो कुरा चाहिँ आज हामी परमेश्वरको वचनबाट जान्न सक्दछौ। जब प्रभु येशूको संसारमा हुनुहुन्थ्यो प्रिय, उहाँले आफू को हो भन्ने कुरा उहाँले हामीलाई देखाउनु भयो। उहाँ आज साँचो परमेश्वर हुनुहुन्छ अनि त्यो कुरा उहाँले आफूलाई चिनाउनु भयो अनि म भन्ने कुरालाई प्रभु येशू ख्रीष्टले प्रयोग गर्नुभयो। नेपालीमा भनाइ चाहिँ कहिले पनि आफूलाई म नभन है, म नठान है, तर पनि येशू ख्रीष्टले म को हुँ भन्ने कुरालाई प्रकट गर्नुभयो, आफैलाई चिनाउनु भयो। अनि आज परमेश्वरको चाहना चाहिँ आज हामीले परमेश्वरलाई चिन्न आवश्यक छ। अनि यसले यौनाको सुसमाचारमा हेर्ने हो भने सुसमाचारको पुस्तकमा चाहिँ आज हामी वचनमा उल्लेख गरेको सुसमाचारको पुस्तक यो भन्दछौँ, मत्ती मर्को लुका यौना, यो सुसमाचारको पुस्तकमा चाहिँ प्रभु येशू ख्रीष्टको कार्यहरू, उहाँको जन्मदेखि लिएर उहाँको मृत्यु अनि उहाँको पुनरुत्थान अनि उहाँको स्वर्गीयरोहणको घटनाहरूलाई हामी पाउँदछौँ। प्रभु येशू ख्रीष्ट जन्मनु भएको अनि संसारमा उहाँको सेवकाय अनि विशेष उहाँको मृत्युको कुरा, उहाँ मर्नुभएको कुरा अनि मृत्युलाई जितेर बौरी उहाँ उठ्नुभयो अनि 40 दिनपछि उहाँ स्वर्गीय रहन हुनुभएको कुरा हामी सुसमाचारको पुस्तकमा पाउँदछौँ। अनि सुसमाचारको पुस्तकमा हामीले हेर्ने हो भने प्रभु येशू ख्रीष्टले यौनाको पुस्तकमा चाहिँ, यौनाको सुसमाचारमा चाहिँ प्रायः 7 चोटि यीशुले म को हो भन्ने कुरालाई उहाँले दोहोऱ्याउनु भएको छ। उदाहरणको लागि हामीले हेर्ने हो भने यीशुले भन्नुभयो म जीवनको रोटी हुँ, अनि यसले भन्नुभयो म संसारको ज्योति हुँ, म ढोका हुँ, यसले भन्नुभयो म असल गोठालो हुँ, बाटो सत्य र जीवन म हुँ, यसले भन्नुभयो म दागको बोट हुँ, यसले भन्नुभयो पुनरुत्थान र जीवन चाहिँ म नै हो। अब एउटा कुरा कोही मान्छेले म यो हुँ भन्छ, कतिजना मान्छेहरू हामीले देखेछौँ म यो गर्न सक्छु म यो हुँ भनेर भन्छ, तर वास्तवमा उनीहरू त्यो हुँदैन। तर म तपाईँलाई बताउन चाहन्छु प्रभु येशू ख्रीष्टले आफू

0: भनेर भन्नुभयो, उहाँ त्यही नै हुनुहुन्छ। अनि यीशु ख्रीष्टले हामीले विगतको हप्तामा यीशुले बाटो सत्य र जीवनलाई हामीले हेरिरहेको थियौँ, यो छैटौं कुरा पनि यीशु ख्रीष्टले आफूलाई चिनाउने कुरामा उहाँले भन्नुभयो, म साँचो बाटो बोध म नै हुँ भनेर प्रभु यीशु ख्रीष्टले आफ्नो चेलाहरूलाई हामी यो खण्ड हामी एउटा 15 अध्यायमा हामी पाउँदछौ। अब यो समयमा चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ अब क्रुसमा जान लाग्नु भएको थियो, मर्न जान लाग्नु भएको थियो। अनि हामीले यो यौना 14:15-16 हेर्ने हुन्छ, प्रभु यीशु ख्रीष्टको आखिरी शब्दहरू, यीशु ख्रीष्टको आखिरी शिक्षाहरूको रूपमा हामी देख्दछौँ। अनि म तपाईँलाई बताउन चाहन्छु, एउटा व्यक्ति उदाहरणको लागि मर्न आँटेको छ भने उसले वाइयतको कुरा कहिले पनि बोल्दैन। एउटा मान्छे डेड भए मृत्युको छेलमा ऊ परेको छ भने नचाहिँदो कुराहरू केही पनि बोल्दैन। अन्तिम शब्दहरू बोल्नु छ भने उसले महत्वपूर्ण कुरा नै बोल्छ। त्यस्तै प्रभु यीशु ख्रीष्ट अब मर्न जान लाग्नु भएको थियो, अब चेलाहरूसँग प्रभु यीशु ख्रीष्टले बोल्नु भएको कुरा, अनि यो चाहिँ हामीले निम्ति महत्वपूर्ण कुरा तपाईँ मेरो निम्ति प्रभु यीशु ख्रीष्टले के भन्नुभयो, म डाकको बोट हो भन्दा चाहिँ आज हामीले के बुझ्दछ, यो कुराले चाहिँ हाम्रो जीवनमा के लागू गर्दछ भन्ने विषयमा म केही कुरा चर्चा गर्नेछु। यौना 15:1 यीशुले भन्नुभयो, साँचो डाकको बोट म हुँ र मेरो पिता किसान हुनुहुन्छ। है हामी साँचो भन्ने शब्दलाई देख्दछौँ, अरू बोट पनि होला है, असत्य बोटहरू पनि होला, तर यीशुले भन्नुभयो ती मध्ये साँचो डाकको बोट चाहिँ म हुँ र मेरो पिता किसान हुनुहुन्छ। 2-8 म तपाईँको निम्ति पढ्नेछु। प्रभु यीशु ख्रीष्टले भन्नुभयो, ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ, र फल फलाउने हरेक हाँगालाई झन बढी फल फलोस् भन्ने उहाँले छेवल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ, ममा रह र म तिमीहरूमा रहन्छु। जसरी हाँगा डाकको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। डाकको बोट म हुँ, तिमीहरू हाँगाहरू हो। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा झै बाहिर निकाइन्छ र त्यो सुकिहाल्छ, त्यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। तिमीहरू ममा रह्यो भने र मेरो कुरा तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ त्यो माग र त्यो तिमीहरूको निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यो भने यसैमा मेरो पिताको महिमा हुनेछ। प्रभु यीशु ख्रीष्टले यसरी सुरु गर्नुभयो यौना 15, म चाहिँ साँचो डाकको बोट हुँ। अब प्रभु यीशु ख्रीष्टले एउटा बोटसँग आफूलाई तुलना गर्नुभयो, अनि उहाँले उहाँ को हुनुहुन्छ अनि हामी को भन्ने कुरालाई यहाँ देखाउँदै हुनुहुन्छ। अब हामीले यो कुरा मात्रै जान्नु काफी छैन, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा जानेर मात्रै काफी छैन, तर हामी सँगसँगै हामी पनि को हौ र हाम्रो भूमिका के हो, परमेश्वरको राज्यमा तपाईँ र म के गर्दछौ, हामीले के गर्नुपर्ने कुरा हामीले जान्न आवश्यक छ। अब अनि त्यहाँदेखि हामी फल फल्ने कुराहरू देख्दैछौँ। यीशुले भन्नुभयो तिमीहरू ममा रह्यो भने चाहिँ, अनि मेरो वचन चाहिँ तिमीहरूमा रह्यो भने चाहिँ तिमीहरूले प्रशस्त रूपमा तिमीहरूले फल फलाउनेछ। अब रूप हामी यो सजिलो बुझ्ने हिसाबमा प्रभु यीशु ख्रीष्टले आफ्नो चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ, अनि यो कुरा आज हामीलाई बुझ्ने हिसाबमा आज हामी सबैजनाले यो कुरालाई बुझ्न सक्छौँ। एउटा रूपलाई तपाईँलाई मैले लिने हो भने त्यो रूप जब रोपिन्छ त्यो रूप चाहिँ एक ठाउँमा रहिरहन्छ, अनि त्यो रूपको हाँगाहरू आउँछ, अनि त्यो हाँगाहरूमा चाहिँ हामीले हेर्ने हो भने हाँगाले चाहिँ फल फलाउने काम गर्दछ। अनि तपाईँलाई मैले रूख रोपेर चाहिँ हाँगालाई रूपदेखि निकालेर हाँगा बाहिर राख्यो भने त्यो हाँगाले कहिले पनि फल फलाउनु सक्दैन। त्यस्तै प्रभु यीशु ख्रीष्टले यहाँ भन्दै हुनुहुन्छ, म चाहिँ डाकको बोट चाहिँ म हुँ तर तिमीहरू चाहिँ हाँगा हो। अब हाँगाको काम हेर्ने हो भने चाहिँ हाँगा चाहिँ रुखसँग जोडिन आवश्यक छ फल फलाउनको निम्ति चाहिँ। प्रभु यीशु ख्रीष्टले भन्नुभयो हुनुहुन्छ, जबसम्म हामी उहाँसँग रहन्छौँ हाम्रो जीवनमा पनि हामीले फल फलाउन सक्छौँ। फल फलाउने भन्ने गर्दा अहिले हाम्रो जीवनमा हामीले प्रगति गर्न सक्छौँ, हाम्रो जीवनमा हामीले सफलताहरू हासिल गर्न सक्छौँ, परमेश्वरको कुराहरू हाम्रो जीवनमा बग्न थाल्छ, जसै हामी हाँगा चाहिँ भएर रुखसँग त्यो बोर्डसँग जोडिँदछौँ। अनि यो चाहिँ आज प्रभु येशु ख्रीष्ट आज हाम्रो चाहिँ एउटा सम्बन्ध र जसरी बोर्ड यसोले भन्नुभयो जसरी त्यो हाँगा चाहिँ बोर्डमा रहेन भने त्यो काम नलाग्ने हुन्छ त्यो मर्छ। त्यसरी नै आज येशुमा रह्यो भने चाहिँ हामी फलदायक हुन सक्छौँ। कुनै पनि हाँगा रुखदेखि चाहिँ छुट्टिएर त्यो हाँगाले केही पनि गर्न सक्दैन। फल फलाउने हो भने फल चाहिँ हाँगामा नै फल्छ है। हामीले फल फलाउने हो भने चाहिँ हाँगामा फल फलेको हामी देख्दछौँ। यसोले सजिलो हामी दुईमै हिसाबमा तपाईँ मेरो निम्ति यसोले भन्नुहुन्छ साँचो दाँतको बोट चाहिँ म हो तर बोट उहाँ भए तापनि तपाईँलाई म हाँगा हुँ। अनि हाँगाको काम चाहिँ बोटसँग रहिरहनु। अनि जब हामी बोटसँग रहिरहन्छौँ नि तब हामीले फल फलाउन सक्छौँ। हाम्रो जीवनमा हामीले सफलता पाउने हाम्रो जीवनमा आज हामीले अघि बढ्नलाई हामीलाई सहायता गर्ने कुरा चाहिँ आज तपाईँ र म चाहिँ यीशुमा रहन। यीशुले भन्नु तिमीहरू ममा अनि मेरो वचन चाहिँ तिमीहरूमा रह। हाम्रो निम्ति महत्वपूर्ण कुरा चाहिँ आज हामीले पाएको परमेश्वरको वचन आज हामी यीशुसँग कसरी रहने हामी यीशुसँग रहने चाहिँ जब हामी उहाँको वचनमा रहँदछौँ। वचन तब त्यही भएर आज परमेश्वरको वचन तपाईँ र मेरो निम्ति महत्वपूर्ण कुरा। यीशुले भन्नुभयो तिमीहरू म बिना केही पनि गर्न सक्दैन। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। हाम्रो दिनमै अहिले भन्नु मतलब चाहिँ आज हाम्रो जीवनमा हामीले फलवन्त जीवन हामीले जिउनु हो भने चाहिँ हामी यीशुसँग रहन आवश्यक छ। आज परमेश्वर म तपाईँलाई बताउन चाहन्छु आज प्रभु येशु ख्रीष्टलाई विश्वास गर्नु पछ्याउनु चाहिँ आज हामी नयाँ धर्ममा परिवर्तन हुनु होइन तर हाम्रो जीवन परिवर्तन हुनु हो। आज हामी उहाँसँग सम्बन्धमा आउनु हो। तिमीहरू ममा रह्यो भनेर मेरो कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ मागा सो तिमीहरूको निम्ति गरिनेछ। आज हाम्रो जीवनमा हामी प्रार्थनाको उत्तर आएको चाहन्छौँ भने एउटा कुरा आज हामीले गर्नुपर्छ आज हामी उहाँमा रहन सक्छौँ। यसैले भन्नुभयो किनकि मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। सजिलो है आज हामीले बुझ्ने हिसाबले प्रभु येशु ख्रीष्टले यहाँ उदाहरण दिइरहनु भएको छ। जसरी बोट र हाँगा सँगै मिलेर फल फलाउँदछ त्यस्तै आज हामी यीशुसँग रह्यौँ भने चाहिँ आज हाम्रो जीवनमा हामीले फल फलाउन सक्छौँ। हामी उहाँ बिना केही पनि गर्न सक्छौँ। अब हामी उहाँ साँचो दाँतको बोट हुनुहुन्छ भने तब र म चाहिँ हाँगा आज हामीले हाँगाको काम चाहिँ रहिरहनु पर्यो बोटसँग। सजिलो छ है रहिरहनु पर्यो। आज तब र म जस्तै हामी यीशुसँग रहन्छौँ हाम्रो जीवनमा हामीले फल फलाउन सक्छौँ। अनि यो चाहिँ परमेश्वरको इच्छा हो है। परमेश्वरको इच्छा चाहिँ यो आज हामी उहाँसँग रहिरहनु उहाँसँग रहिरहनु चाहिँ परमेश्वरको इच्छा हो। यसैले भन्दा तिनीहरूले धेरै फल फलाएर मेरो चेला हौ भन्ने प्रमाणित गर्यो भने यसैमा मेरो पिताको महिमा हुनेछ। परमेश्वरको महिमा कहिले हुन्छ जब हामीले हाम्रो जीवनमा फलहरू फलाउँछौँ। अब किन हामी यसोसँग रहनु अनि यसले है उहाँ हाम्रो बोट आमाले भनेको म असल दाँतको बोट हुँ है हामीहरू हाँगा हौ। अब हामी ख्रीस्टसँग रहनु भनेको चाहिँ है हामी त्यो हाँगा झन् रहनु हो। यसोसँग रहनु उहाँसँग सम्बन्धमा रहनु भनेको चाहिँ त्यो हाँगा हामीहरू हुनु हो। अनि हामी हाँगा भएर त्यो बोटसँग अड्यो भने त्यसले हामीलाई के फाइदा गर्छ? पहिलो कुरा हामीले हेर्ने अनि त्यसले आज हाम्रो जीवन फलदायी बनाउँछ। किनभने 15:4-5 हामीले अघि पढ्यौँ है यसैले भन्नुभयो ममा रह र म तिनीहरूमा रहन्छु है। प्रोसेस है हामी यसैले देखाउँदै हुनुहुन्छ हामी पहिला उहाँमा रहनु पर्यो र उहाँ हामीमा रहनुहुनेछ। जसरी हाँगा दाँतको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन त्यसरी तिमीहरू ममा रहेन भने तिमीहरूले पनि सक्दैनौ। आज हाम्रो जीवनमा है आज हामीले चाहेको कुरा हामीले पूरा गर्न नसकेको आज जब हामी उहाँको सम्बन्धमा रहँदैनौ आज हामीले पनि फल फलाउन सक्दैन। तिमीहरू ममा रहेन भने तिमीहरूले पनि सक्दैनौ। यीशुले सक्दैनौ भन्नुभएको छ भने हाम्रो कुनै प्रयासले पनि हामीले जे गरे तापनि आज हामीले फल फलाउन सक्दैनौ जबसम्म हामी त्यो असल दाँतको बोटसँग आज हामी जोडिँदैनौ। दाँतको बोट म हो तिमीहरू हाँगार हो। यदि कोही ममा रह्यो भने त म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ किनकि मबाट अलग रहेर तिमीहरू केही पनि गर्न सक्दैनौ है। आज प्रभु येशु ख्रीष्टले चाहनुहुन्छ आज हामीले उहाँलाई पछ्याउँदै उहाँमा रहिरहेको उहाँ उहाँको वचनमा रहेको आज उहाँ चाहनुहुन्छ। यौना 15:16 यीशुले भन्नुभयो, मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुनेर तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पिताले सँग मेरो नाममा जे मागौला उहाँले तिमीहरूलाई सो दिनु हुनेछ। है आज हामीले यीशुलाई चुनेनौ, आज हामीले यीशुलाई रोजेनौ तर उहाँले आज हामीलाई चुन्नु भयो अनि उहाँले भन्नुभयो हामीलाई उहाँले नियुक्ति गर्नुभयो किन कि आज हाम्रो जीवनमा चाहिँ फलहरू फल्न सकोस्, यीशुको जीवन आज हामीमा आउन सकोस्, आज हामीले फल फलाउन सकोस् भनेर हाम्रो जीवन फलदायक होस् भनेर उहाँले आज हामीलाई चुन्नु भयो, हामीलाई उहाँले नियुक्ति गर्नु। यीशुले भन्नुभयो तिमीहरूले मलाई चुनेनौ, तिमीहरूले मलाई रोजेनौ तर पनि मैले तिमीहरूलाई चुने र मैले तिमीहरूलाई नियुक्ति गरे किन ताकि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। आज चाहनु आज फल रहिरहन फल फलाउनको निम्ति चाहिँ तब र म ईश्वरसँग जोडिन आवश्यक छ। है यो हाँगाको काम सजिलो छ, रहिरहनु पर्यो। हाँगाले है कहिले पनि प्रार्थना गर्नु पर्दैन ओ मलाई फल चाहियो भनेर, जबसम्म त्यो हाँगा चाहिँ नि रुखसँग जोडिरहन्छ नि आज उसले सजिलोसँग फल फलाउन सक्छ। यीशुले तपाईँलाई मलाई चुन्नु भएको, यीशुले तपाईँलाई मलाई नियुक्ति गर्नुभएको ताकि आज हामीले फल फलाउन सकौँ। तिमीहरूको फलबाट तिमीहरूले तिमीहरूलाई चिन्नेछौ के काँडाको बोटबाट अङ्गुर अथवा सिउरीबाट अन्जीर टिपिन्छ र है आज हाम्रो जीवनमा फलेको फललाई देखेर नि मान्छेहरूले भन्नु सक्नु हामी यीशुको चेला हौ भनेर कलसी 1:9-10 पावलले यसरी लेख्दछन्, यसकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक वृद्धि र समाजमा तिमीहरू पूर्ण हौ भनेर विन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौ र तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। पावलले कलसीको मण्डलीको लागि प्रार्थना गर्दछ कि तिमीहरू चाहिँ परमेश्वरको ज्ञानमा बढ्दै जान सक, तिमीहरू चाहिँ असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। आज पावलले प्रार्थना गरे चाहिँ आज परमेश्वरको चाहना हो आज हामी प्रत्येक चाहिँ आज हाम्रो जीवनमा फलहरू फलेको आज फलवन्त फ्रुटफुल जीवन जिएको चाहिँ आज परमेश्वरले तपाईँलाई मेरो निम्ति चाहना गर्नुहुन्छ अनि त्यो चाहिँ कसरी सम्भव छ जसै आज हामी उहाँमा रहँदछौँ यीशुमा तब र म रहँदछौँ भने आज हामी फलवन्त जीवन आज हामी जिउन सक्दछौँ। तब र मेरो निम्ति चाहिँ आज ख्रिस्टमा रहनुको फाइदाहरू पहिलो कुरा आज हामी फलवन्त हुन सक्छौँ, हाम्रो जीवनमा आज हामी फलहरू फलाउन सक्दछौँ। अर्को कुरा किन तब र म यीशुमा रहनु आज किन हामी त्यो हाँगा चाहिँ उहाँसँग रहिरहनु भन्दा छ त्यसले चाहिँ आज हाम्रो प्रार्थनाको जवाब आउने कुरा पनि जोडिएको छ यीशुको वचन अनुसार चाहिँ आज हामी त्यतिकै हामी प्रार्थना गर्छौँ हामी सबैजना चाहन्छौँ आज हाम्रो प्रार्थनाको जवाब आएको त्यही भएर तपाईँ र म प्रार्थना गर्दछौँ। प्रार्थनाको जवाब आउनलाई चाहिँ आज हामी यीशुसँग जोडिनु आवश्यक छ। तिमीहरू ममा रह्यो भनेर मेरो कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति गरिनेछ। प्रभु म इच्छा गर्दछु मलाई यो कुराको खाँचो छ हामी प्रार्थना गर्छौँ होला तर परमेश्वरले भन्नुभएको कुरा चाहिँ कि आज हामी उहाँसँग रहन आवश्यक छ। पहिलो कुरा आज हामी धेरैजना प्रार्थना गर्छौँ हाम्रो इच्छा लागेको कुरा आज हामी प्राप्त गर्न चाहन्छौँ तर प्रभु यस्तो यसले तिमीहरूलाई जे इच्छा लाग्छ तिमीहरूलाई मागहरू त्यो म तिमीहरूको निम्ति गरिदिन्छु मात्र उहाँले भन्नुभयो होइन। तिमीहरू ममा रह्यो र मेरो कुरा तिमीहरूमा रह्यो भने परमेश्वरको वचन चाहिँ हामीमा छ हामी उहाँसँग जोडिएको छौँ भने नि आज हाम्रो प्रार्थनाको उत्तर आज हामीले प्राप्त गर्न चाहन्छौँ सक्दछौँ किनकि यीशुले आज हामीलाई यो भन्नुभएको छ हामी वचनमा पाउँदछौँ मत्ती 7:7 साथमा लेखिएको छ माग त तिमीहरूलाई दिनेछ खोज त तिमीहरूलाई भेटाउनेछौ ढकढक्याउ त तिमीहरूको निम्ति उगाडिनेछ किनकि जसले माग्छ त्यसले पाउँछ जसले खोज्छ त्यसले भेटाउँछ जसले ढकढक्याउँछ त्यसको निम्ति उगाडिनेछ तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला कि माछा माग्दा त्यसलाई साँप देला यसकारण तिमीहरू दुष्ट भएर आफ्नो छोराछोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। प्रार्थनाको प्रतिज्ञाहरू हामीलाई थाहा छ, हाम्रो स्वर्गमा हुनुहुने परमेश्वरले आज हाम्रो प्रार्थना हामीलाई असल चिज दिन उहाँले जान्नुहुन्छ, उहाँ हाम्रो असल पिता हुनुहुन्छ हामी जान्दछौ। तर हाम्रो प्रार्थनाको जवाब पाउनलाई चाहिँ, हाम्रो जीवनमा प्रार्थनाको उत्तर पाउनलाई चाहिँ तपाईँ र म चाहिँ ईश्वरसँग जोडिनु आवश्यक छ। तपाईँ र म त्यो हाँगा भएर उहाँसँग जोडिनु आवश्यक छ। हेर्ने 29:12 हामी पाउँछ, जब तिमीहरू मौका आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। हामीले हाम्रो प्रार्थनाको उत्तर आउने कुरा चाहिँ आज हामी कसरी ईश्वरसँग जोडिएका छौँ त्यो कुरासँग निर्भर पर्दछ। ओ मेरो प्रार्थनाको उत्तर आएको छैन, आज तपाईँले चेक गर्नुपर्ने कुरा छ के तपाईँ ईश्वरसँग जोडिनु भएको छ। भजन सङ्गीत 145:18 भन्दछ, परमप्रभुलाई पुकार गर्नेहरू सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँको नजिक ज जसले उहाँलाई सत्यतामा पुकार्दछ। उहाँ नजिक हुनुहुन्छ पुकार गर्नेहरूको निम्ति, तर हाम्रो प्रार्थनाको जवाब आउनलाई चाहिँ आज तपाईँ र म उहाँसँग रहन आवश्यक छ। योना 16:24 यीशुले भन्नुभयो, अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेको छैन, माग अनि तिमीहरूले पाउनेछ, यसरी तिमीहरूको आनन्द पूर्ण हुनेछ। अहिलेसम्म तपाईँले माग्नु भएको छैन, तर जस्तै तपाईँ यीशुसँग जोडिनुहुन्छ नि अनि तपाईँले माग्न थाल्नुहुन्छ नि तपाईँले प्रार्थनाको उत्तर पाउनुहुन्छ। किनकि यीशुले भन्नुभयो तिमीहरू म बिना तिमीहरू केही पनि गर्न सक्दैन। यीशुले आज हामीलाई भन्नुभयो, आज जब तिमीहरू ममा रहँदछ तिमीहरूलाई जे इच्छा लाग्छ तिमीहरूले माग त्यो तिमीहरूको निम्ति दिनेछ। पहिलो कुरा, आज हामी यीशुसँग जोडिनु चाहिँ आज हाम्रो जीवन फ्रुटफुल फलवन्त जीवन हुँदछ। जसै हामी यीशुसँग जोडिँदछौ नि हामीले हाम्रो प्रार्थनाको उत्तरहरू हामी देख्न सुरु गर्दछौ। अर्को, यीशुसँग जोडिँदा चाहिँ आज हामी उहाँमा घनिष्ठतामा आउँदछौ। आज हामी घनिष्ठताको सम्बन्धमा आज हामी परमेश्वरसँग आउँदछौ। आज हाम्रो परमेश्वर चाहिँ सम्बन्धको परमेश्वर हुनुहुन्छ। आज आफ्नो सृष्टिसँग परमेश्वरले सम्बन्ध राख्न चाहनुहुन्छ। आज जसरी त्यो बोट धागासँग जोडिएर फल फलाउँछ, जसरी हाँगा चाहिँ बोटसँग रहेर आज फ्रुटफुल हुँदछ, त्यसरी नै आज हामी परमेश्वरसँग जोडिनु चाहिँ आज हामी उहाँको सम्बन्धमा अझै आज हामी बढ्दछ। पहिले योना 2:24 भन्दछ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्, यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। है, अब जस्तै हामी बोधसँग जोडिँदछौ नि आज हामी परमेश्वरको सम्बन्धमा तपाईँ र म जोडिँदछौ। परमप्रभुको नजिका हो र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। है, अनि यहाँको 4:8 भन्दछ, परमेश्वरको नजिक आऊ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। परमेश्वरको नजिक चाहिँ परमेश्वर पहिला आउने होइन, जस्तै हामी उहाँको नजिक आउँदछौ नि उहाँ हाम्रो नजिक आउनुहुनेछ। किनभने परमेश्वर सम्बन्धको परमेश्वर, उहाँ असल डाकको बोट हुनुहुन्छ। तपाईँ र म खाँदा हो भने नि खाँदाको काम चाहिँ तपाईँ र म चाहिँ आज बोटसँग जोडिन आवश्यक छ। आज हामी बोटसँग कसरी जोडिन्छौँ, जब हामी यीशुलाई विश्वास गर्दछौँ आज उहाँ त्यो बोटसँग तपाईँ र म जोडिन सक्छौँ। जब हामी बोटसँग जोडिन्छौँ नि बोटसँग जब हामी जोडेर त्यो हाँगा हुँदछ नि हाम्रो जीवनमा हामी सजिलोसँग हाम्रो जीवनमा हामी फलहरू फलाउन सक्छौँ। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, उहाँ असल डाकको बोट हुनुहुन्छ। आज तपाईँ र म हाँगा हौ, परमेश्वरले तपाईँ सबैजनालाई आशिष दिए।
1: श्रोता वर्गमा तपाईँले संसारलाई कृष्ण जित्ने मण्डलीको प्रस्तुति एउटा फरक लाइफलाइन टिभी प्रकाश रेडियो कार्यक्रम सुन्नुभयो। आजको यो रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको कार्यक्रमबाट जीवनमा केही नयाँ आशा र केही फरक अनुभूति गर्नुभयो? के तपाईँ जीवनमा निराश हुनुहुन्छ? के तपाईँ उद्धारकर्ता र मुक्तिदाताको खोजीमा हुनुहुन्छ? के तपाईँ मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो जीवनमा ग्रहण गर्न वा निम्त्याउन चाहनुहुन्छ? के तपाईँ यीशु ख्रीष्टमा आनन्द जीवन र आशा पाउन चाहनुहुन्छ?

पृथ्वीका एकमात्र मालिक हे परमेश्वर, आजको रेडियो कार्यक्रम सुनेर म तपाईँका एकमात्र पुत्र उद्धारकर्ता प्रभु येशूको चरणमा आउन चाहन्छु। मैले विगतमा जान अन्जान नगरेका भूल गल्तीहरूबाट मलाई क्षमा दिनुहोस्। म आज तपाईँलाई यो घडी मेरो जीवनको एकमात्र उद्धारकर्ता र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। मेरो हृदयमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। अब उपरान्त तपाईँमा नयाँ जीवन जिउन चाहन्छु। प्रभु येशू परमेश्वर पिता, मलाई क्षमा गरेर तपाईँको सन्तान बनाउनु भएको लागि धन्यवाद। येशू प्रभुको नाममा आमेन। श्रोता, के तपाईँले आज मसँग यो प्रार्थना गर्नुभयो? यदि प्रार्थना गर्नुभएको छ भने आजबाट तपाईँले येशूमा अनन्त जीवन, मुक्ति, उद्धार पाउनु भएको छ। अब उपरान्त तपाईँ र तपाईँको जीवनमा ख्रिस्ट येशू जिउनुहुनेछ। उहाँलाई आफ्नो जीवन अर्पण गर्नुहोस्। आजबाट तपाईँको जीवन अर्थपूर्ण र आशिषमय जीवनको शुरूआत हुनेछ। यो आशा भरोसा लिएर अगाडि बढ्नुहोस्। अब गएर देशको र परमेश्वरको सेवा गर्नुहोस्। यदि तपाईँ येशूको बारेमा बढी जानकारी लिन चाहनुहुन्छ भने, बढी जानकारी लिन चाहनुहुन्छ भने नजिकैको चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छ। अन्तमा कार्यक्रमप्रति तपाईँका कुनै सल्लाह र प्रतिक्रिया भएमा हामीलाई तपाईँले lifelinetodaywithprakash@gmail.com र +1402920653+1403-9963 व्हाट्सएप नम्बरमा फोन कल र टेक्स्ट गरेर कार्यक्रम प्रतिका तपाईँको प्रतिक्रिया र प्रार्थनाको विषयहरू जिपाउनु होला। श्रोता, आजलाई यति नै। अर्को श्रृङ्खलामा यस्तै यस्तै अर्थपूर्ण जीवन उपयोगी सन्देशको साथमा आउने छौँ। तबसम्मका लागि रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। हवस् त, जय मसीह।

नमस्कार, म संगीतकार राजेन्द्र श्रेष्ठ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनाऊ।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एउटालाई भेट्यो डेङ्गुको कुरी, अर्कोलाई भेट्यो डेङ्गुकै कुरी, हाम्रोतिर त सावधानी नै सावधानी, नो लामखुट्टे नो डेङ्गु, हामी कसरी बचिरहेका छौँ डेङ्गुबाट? एकपटक
0: लामखुट्टेको टोकाईबाट बस्नुका साथै लामखुट्टेको दुध रोग्नु पर्दछ।
1: पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन।
0: पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ।
1: कुलरमा रहेको पानीमा प्रत्येक हप्ता 1-2 चम्चा मट्टितेल हालिदिनुपर्छ, साथै जम्मा भएको पानी सफा गर्नुपर्छ।
0: फुलदानीमा रहेको पानी फेरि रहनुपर्छ।
1: शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ।
0: दिउँसो सुत्दा पनि झोल प्रयोग गर्नुपर्छ, साथै सानो केटाकेटीलाई जुनसुकै समयमा पनि झोलभित्र सुताउनु पर्दछ।
1: लामखुट्टेको टोकाईबाट बस्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ।
0: घरको झाडुकामा चाबी लगाउनुपर्छ
1: र घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्डा खोली पूर्ण गर्नुपर्छ। डेङ्गु रोगको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। साथै डेङ्गु लाग्दा आँखाको घेरी तथा आँखाको पछिल्लो भाग दुख्ने, हाड दुख्ने तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने र शरीरमा भिमिर आउने जस्ता लक्षणहरू देखा पर्दछ। जिल्ला समन्वय समितिको कार्यालय भक्तपुरद्वारा जनहितमा जारी।
3: You are listening to Grace FM 107.6 megahertz.

0: Kiss FM. Time to kiss.
1: It's 9 p.m. Glasgow, Nova
2: Scotia. Proprietor Kishore Oza. Sampark mobile number 9851 1426 2 0 7 8 5 8. Emmanuel Food Catering. Tapaiharu ko sewa ma sadaiba samarpit.
3: सबैसित शान्तिमा रहन हर सम्भाव्य प्रयास गर्नुहोस्। ग्रिस एफएम 107.6 मेगाहर्ज।

Magic Chocolate Magic.

0: नमस्कार, म लोकडुङ्गी गायक विवेक आर्यन। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनौ।
1: चट्याङ पर्न आँट सबैजना यता आउँदै यता यो ठुलो रुख फेर्नु बस्छ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुख फेर्न बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा आफ्नो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ सयदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।

0: FM 107.6 megahertz.
1: जहाँ जीवनका व्यवहारिक प्रश्नहरू, सङ्घर्षहरू र विश्वासको यात्राको कुराकानी गरिन्छ।
2: एक्सपिरियन्सर्स काठमाडौँद्वारा सञ्चालित कार्यक्रम फेक, जहाँ विश्वास फेरि जीवित हुन्छ।
1: हाम्रो यो साप्ताहिक कार्यक्रम प्रत्येक हप्ता यही समयमा ग्रेस एफएम 107.6 मेगाहर्ज मार्फत प्रसारण हुन्छ।
2: आउनुहोस् आजको कार्यक्रम सुरु गरौं। सुन्दै हुनुहुने सम्पूर्ण श्रोतावर्गहरूलाई जय मसी अनि नमस्कार। यहाँहरूलाई स्वागत छ हाम्रो नयाँ साप्ताहिक कार्यक्रम फ्री टकमा। म स्मिता
1: र म सञ्जीव। ग्रेस एफएम मार्फत तपाईँसँग जोडिन पाउँदा हामी अत्यन्तै खुसी छौं।
2: आजबाट फ्री टक शुरू हुँदैछ। सबैभन्दा पहिले श्रोताहरूलाई यो कार्यक्रम किन शुरू गरिएको हो भनेर छुटकरीमा बताइदिनुहोस् न।
1: फ्री टक विश्वासको विषय मात्र सीमित कार्यक्रम होइन, यो जीवन संघर्ष, हाम्रो जीवनमा आउने विविध किसिमका प्रश्नहरू, जीवन जिउँदै गर्दाखेरि हामीले सामना गर्ने विभिन्न अन्यताहरू र परमेश्वर सम्मको हाम्रो यात्राको बारेमा खुल्ला कुराकानी गर्ने र खुल्ला संवाद गर्ने एउटा कार्यक्रम हो। र यो कार्यक्रम उपदेश भन्दा पनि मनदेखि मनसम्म पुग्ने कुराकानी हुनेछ भन्ने कुरामा विश्वास गर्दछौ।
2: कार्यक्रमको नामै फ्रिट टक राख्नु भएको छ। विश्वास भन्नाले वास्तवमा के बुझिन्छ?
1: धेरै मानिसहरूको लागि विश्वास भनेको केवल धर्म अथवा धार्मिक गतिविधि हो जस्तो लाग्छ। हामीले यो अहिले पछिल्लो समयमा धेरै ठाउँहरूमा यस्तो कुराहरू देखिरहेका पनि छौ। तर विश्वास भनेको वास्तवमा देखिने कुरामा मात्र होइन, यो चाहिँ नदेखिने कुरामा भरोसा गर्नु वास्तवमा विश्वास हो। विश्वास भनेको शनिबारको सेवामा मात्र गएर त्यहाँ आराधना गर्नु र देखिएका कुराहरूमा मात्र भर पर्नु नभएर, यो त हाम्रो घरमा, हाम्रो कामहरूमा, हामीले हाम्रो जीवनमा गर्ने सानसानादेखि ठुल्ठुला निर्णयहरूमा र कतचोटि जीवनमा आइपर्ने डर, भविष्य र दैनिक जीवनसँग जोडिएको विषय हो। सबै कुनै न कुनै कुरामा विश्वास गरेर जीवन जिउँछौ।
2: यदि विश्वास कमजोर भयो भने त त्यसको असर जीवनमा देखिन्छ?
1: अवश्य पनि देखिन्छ। यदि जब विश्वास कमजोर हुन्छ तब हाम्रो डर चाहिँ जहिले पनि बलियो हुन्छ। त्यतिखेर हाम्रो जीवनमा निराशा, चिन्ता, अस्थिरता, यो कुराहरू हाम्रो जीवनमा पस्न थाल्छ। त्यसैले फेथ टकमा हामी सिद्ध विश्वासको मात्र कुराकानी गर्दैनौँ। त्यसैले श्रोताहरूलाई आजको हाम्रो यो पूर्ण श्रृङ्खलामा हामी बताउन चाहन्छौँ कि यो चाहिँ सिद्ध विश्वासको कुराकानी गर्ने थलो मात्र होइन, हामी यस्तो विश्वासको कुरा गर्छौँ जुन विश्वास साँचो छ र सङ्घर्ष सहितको विश्वासको हामी कुराकानी गर्दछौँ।
2: आगामी हप्ताहरूमा यो कार्यक्रम कस्तो रहनेछ? श्रोताहरूले के आशा गर्न सक्छन्?
1: सर्वप्रथम त प्रत्येक हप्ता हामी विभिन्न किसिमका विषयहरूलाई लिएर र विश्वाससँग सम्बन्धित कुराकानीहरू हामी गर्छौँ। धेरै पटक हामी विभिन्न मानिसहरूको गवाहीहरू सुन्छौँ, कसरी परमेश्वरले उनीहरू जीवनमा काम गर्नुभयो, कसरी उनीहरूले प्रभुलाई विश्वास गरे र प्रभुलाई विश्वास गरिसकेपछि कस्तो चुनौतीहरूको सामना गर्नु पर्यो, हामी यी सबै विषयहरूमा खुल्ला रूपले हामी चर्चाहरू गर्नेछौँ। र यो कार्यक्रम चाहिँ प्रश्न गर्न पाइने स्थान हुनेछ। किन यस्तो भयो मेरो जीवनमा? किन यस्तो भयो? परमेश्वर कहाँ हुनुहुन्थ्यो जब मलाई दुःखमा परेको छ, जब म अप्ठ्यारोमा छु, जब मलाई समस्या परेको छ, त्यो समयमा परमेश्वर कहाँ हुनुहुन्थ्यो? यस्ता यावत प्रश्नहरू पनि यहाँ उठाइनेछन् र जीवनका वास्तविक अनुभवहरूलाई हामी साथसाथ गर्नेछौँ। यो मञ्चमा हामी त्यस्तो पात्रहरूलाई पनि, त्यस्तो व्यक्तित्वहरूलाई पनि निम्तो दिनेछौँ जसको जीवन एउटा गवाही, जसको जीवनबाट हामी धेरै कुराहरू सिक्न सक्छौँ र यहाँ बाइबलका सत्यहरू र व्यावहारिक शिक्षा जुन चाहिँ हामी सरल भाषामा हामी प्रस्तुत गर्छौँ ताकि रेडियो ट्युन गरेर बस्नुहुने सम्पूर्ण श्रोताहरूले हाम्रो संवादमा कनेक्ट हुन सक्नुभएको होस्, हामीसँग जोडिन सक्नुभएको होस् र हामी त्यस्तो कुराहरू यहाँ प्रस्तुत गर्नेछौँ। कहिलेकाहीँ हामी गहिरो विषयमा पनि प्रवेश गर्नेछौँ, कहिलेकाहीँ हामी हल्का किसिमका कुराकानीहरूमा हामी समयलाई बिताउनेछौँ, तर चाहे संवाद जस्तो होस् त्यो संवाद चाहिँ जहिले पनि जीवनसँग जोडिएको संवादहरू हामी यहाँ गर्दैछौँ।
2: यो कार्यक्रम विशेष गरी कसको लागि हो?
1: यो कार्यक्रम बलियो विश्वास भएकाहरूको लागि मात्र हो अथवा यो कार्यक्रम सुन्नको लागि कोही श्रोता इसाई नै हुनुपर्छ भन्ने पनि छैन। यो हरेक मानिसहरूको लागि हो। अथवा म गहिरोले भन्न चाहन्छु यो त शङ्का गर्ने मानिसहरूको लागि हो, यो त थाकेका मानिसहरूको लागि हो, जीवनमा विभिन्न किसिमका उत्तरहरू खोजिरहेका मानिसहरूको लागि हो, कहिले आशा गुमाएर बसिरहनु भएका ती मानिसहरूको लागि पनि यो कार्यक्रम हो। फेक तर्फ कुनै अन्तिम गन्तव्य यो कुनै सीमित खालको कार्यक्रम होइन। यहाँ हामी जीवनका विभिन्न किसिमका कुराहरूलाई हामी प्रस्तुत गर्नेछौँ र यो विश्वासको यात्रामा हामी अघि बढ्नेछौँ। प्रिय श्रोता, कार्यक्रम फेक टकका बारेमा तपाईँको मनमा कुनै प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 01-6619-4060 सम्पर्क गर्न सक्नुहुनेछ। साथै तपाईँले हाम्रो फेसबुक पेज तथा युट्युब च्यानलमा पनि आफ्नो अमूल्य सुझाव कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रम मन परेमा तपाईँको नजिकको साथीलाई शेयर गरेर आशिषित तुल्याउन सक्नुहुनेछ।
2: आजको पहिलो श्रृंखलामा हामीले हाम्रो कार्यक्रममा परिचय र हाम्रो कार्यक्रमको ढाँचा प्रस्तुत गरेका छौ। त्यसो भए अर्को हप्ता के विषयमा कुराकानी हुनेछ?
1: अर्को हप्ता हामी विश्वास र शंकाको विषयमा कुरा गर्दैछौ। शंका गर्नु पाप हो कि विश्वासको एउटा प्रक्रिया हो, यसको विषयमा हामी खुला रूपमा कुराकानी गर्दैछौ र आगामी हप्ताको श्रृंखला चाहिँ अझै धेरै उत्साहित हुनेछ म त्यो कुरामा एकदम विश्वास राख्दछु।
2: त्यसैले ग्रेस एफएमसँग जोडिरहनुहोस्, हरेक हप्ता फ्री टक जहाँ विश्वासलाई जीवनसँग जोडेर कुरा गरिन्छ।
1: परमेश्वर मित्रहरूलाई आशा।

Thank you.

बजेदेखि अहिलेसम्म हामीलाई सुनि साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धन्यवाद दिन चाहन्छौ। हाम्रो कार्यक्रम प्रति यहाँको कुनै सल्लाह सुझाव अनि जिज्ञासाहरू छन् भने हामीलाई स्टुडियोको टेलिफोनमा सम्पर्क गर्नुहोला। भोलि बिहान 5 बजे फेरि ध्वनि तरङ्ग मार्फत तपाईँको रेडियो अनि मोबाइल सेटमा आउने नै छौ। तबसम्मको लागि ग्रेस एफएमका सम्पूर्ण टिम प्रस्तुत प्राविधिक विदा माग्दछौ। नमस्ते, शुभरात्रि।

0: 7.6 megahertz. Changes your mode. Inspires loving yourself. Encourages seas and sets. Guides positive subs and FCTs. Listen and enjoy. Grace FM 107.6. The melody of your rhythmic life. Grace FM,
1: it's 11 p.m. Rapko, Ikarabazu.
2: तपाईँले जे हेर्नुहुन्छ त्यसले प्रभाव पार्ने भएकोले आफूले हेर्ने कुरामा सावधान रहनुहोस्। ग्रिस एफएम 107.6 मेगाहर्ट्ज।

तपाई साँचो शान्ति र विजय पाउन चाहनुहुन्छ भने नम्रतामा रहने अभ्यास गर्नुहोस्। तपाई अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

0: मतलब 6 मेगाहर्ट्ज़ लेसिंग और आशीष को समय नमस्ते तथा क्रिस्टीय अभिवादन प्रिय श्रोता मित्र रेडियो कार्यक्रम ब्लेसिङ आवर आशिषको समयमा तपाईँलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यस कार्यक्रम मार्फत तपाईँलाई परमेश्वरको जीवित वचनबाट आत्मिक ऊर्जा प्रदान गर्न तपाईँलाई उत्साह दिन हामी उपस्थित भएका छौं। प्रिय श्रोता मित्र, सदाझै आज पनि तपाईँ हाम्रो बीचमा परमेश्वरको जीवित वचनबाट उत्साह दिनका लागि प्रेरणादायी वक्ता केशव लुइटिन हाम्रो बीचमा उपस्थित भइसक्नु भएको छ। अब लागौं वचनतर्फ।
1: प्रिय मित्र, पापी मानव जातिले ईश्वर छैन भन्दैमा नहुने होइन। धर्मशास्त्र बाइबलले बताउँछ कि परमेश्वर आत्मा हुनुहुन्छ। परमेश्वरका तीनवटा रूपहरू छन्, पिता, पुत्र अनि पवित्र आत्मा परमेश्वर। हामी आत्मालाई देख्न सक्दैनौ, तर आत्माको कामको अनुभव गर्न सक्छौ। आज संसारका वैज्ञानिकहरू को हो? आज तिनै वैज्ञानिकहरू हुन् जसले यिनै पृथ्वीमा भएका कुराहरू अनुसन्धान गरेर उनीहरू वैज्ञानिक बन्न सफल भएका छन्। वैज्ञानिकहरूले हवाई जहाज बनाए, तर हावा छैन भने त्यो कहाँ उडाउने? पानी जहाज बनाए, तर पानी भएन भने समुद्र नभएको भए त्यो के काम आउँथ्यो र? हामी स्पष्ट हुनुपर्ने कुरा यो छ कि आज संसारमा परमेश्वरले नै बनाउनु भएको, सृष्टि गर्नुभएको कुराहरूमा मानिस अध्ययन गर्छ र वैज्ञानिक नाउँले ऊ चिनिन्छ। प्रसिद्ध वैज्ञानिक, गणितज्ञ साथै खगोलविद, भौतिक शास्त्री ग्यालिलियो ग्यालिली यसरी भन्छन्, हामी कसरी स्वर्ग जान्छौ भनी देखाउन बाइबल लेखियो। स्वर्गहरू कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन। प्रिय मित्र, बाइबलमा धर्मको शिक्षा होइन, तर यहाँ उद्धार र मुक्तिको शिक्षा पाइन्छ। पवित्र धर्मशास्त्रले परमेश्वरको सृष्टिको विषयमा यसरी भन्दछ, आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र

0: इस पृथ्वी मा छ यी जन्मेपछि मर्नु पर्छ मान्छे जन्मन्छ बालक हुन्छ किशोर हुन्छ जवान वृद्ध हुँदै अन्त्यमा उसको मृत्यु हुन्छ प्रिय मित्र हो यो संसारमा आज कोही पनि बाँचिरहन सक्दैन र सधैँभरि कसैलाई बचाउन सकिँदैन यसै कारण पनि परमेश्वर हुनुहुन्छ अनि उहाँ महान हुनुहुन्छ भन्ने कुरा स्पष्ट हुन्छ आज संसारमा दुई थरी वैज्ञानिकहरू छन् एक थरी वैज्ञानिक परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छन् अनि अर्को थरी वैज्ञानिकहरू ईश्वरको कुनै अस्तित्व छैन भन्ने कुरामा विश्वास गर्छन् आज परमेश्वरको अस्तित्व छैन भन्ने वैज्ञानिकहरूको जीवनलाई हेर्छौ भने हामी थाहा गर्न सक्छौ कि उनीहरू अस्थिर व्यक्तिहरू थिए कोही आफ्नो परिवारमा दुःख कष्ट आएको कारण नास्तिक बनेका छन् भने कोही परिवारमा मृत्युको सामना गर्नुपर्दा ईश्वरको अस्तित्व छैन भन्न पुगेका छन् प्रिय मित्र धर्मशास्त्र अनुसार हामी हेर्छौ भने यो सृष्टि अनि प्रकृति भन्दा परमेश्वर महान हुनुहुन्छ संसारका ज्ञानी बुद्धिजीवी वैज्ञानिकहरूसँग परमेश्वरको तुलना गर्न सकिँदैन हाम्रो शरीरभित्र विभिन्न अङ्ग प्रत्यङ्गहरू छन् मुटुले आफ्नै गतिमा काम गरिरहेको छ मृगौलाले आफ्नै प्रकारले काम गरिरहेको छ त्यस्तै कलेजोली फोक्सोले आफ्नै प्रकारले मैले मेरो शरीरभित्रका अङ्गलाई कहिले देखेको छैन एक्सरे गरेर हेरे भने पनि राम्रो स्पष्ट रूपमा देख्न सक्दिन त्यसो भन्दैमा मेरो शरीरमा कुनै अङ्गले कामै गरेको छैन भन्ने होइन हाम्रो शरीरमा भएको कुनै यदि एउटा अङ्गले मात्र काम गर्न छाडे भने हामी कि त बिरामी हुन्छौ कि त हामी मर्छौ त्यस्तै परमेश्वरलाई हामीले देखेका छैनौ भन्दैमा संसारमा ईश्वरको अस्तित्व छैन भन्नु मूर्खता मात्र हुन्छ प्रिय मित्र यो सारा स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर आज हामीलाई उहाँको नजिक आउन बोलाउनुहुन्छ परमेश्वर हामी सृष्टि उहाँका छोरा छोरीले उहाँमा विश्वास गरेको चाहनुहुन्छ धर्मशास्त्रमा लेखिएको छ विश्वास सुनाइबाट आउँछ यदि हामीले सत्य कुरा सुनेका छैनौ भने विश्वास कसरी गर्ने हो हामी परमेश्वरका आराधकहरूले जहिले पनि आत्माको आवाज सुन्नुपर्छ हामीले सत्यलाई सत्य भन्न सिक्नुपर्छ अनि असत्यलाई असत्य भन्न जान्नुपर्छ हामी मानव जातिको स्वभाव नै बनेको छ यदि हामीले कुनै कुरा मनपर्छ भने नराम्रो कुरालाई पनि जबरजस्ती हामी राम्रो बनाइदिन्छौ अनि हामीलाई केही नोक्सानी हुने भयो भने सत्यलाई पनि हामी इन्कार गरिदिन्छौ तर हाम्रो बल बुद्धिले यी कुरा काम जता लागे पनि आत्माले भने ठिक न्याय गर्दै भन्छ तैले यो कुरा ठिक गरिस यो कुरा ठिक गरिनस् हामी आत्मालाई ढाक्न सक्दैनौ प्रिय मित्र छल्न सक्दैनौ प्रिय मित्र यो जीवन तपाईँको परमेश्वरको अस्तित्वलाई स्वीकार गर्ने वा नगर्ने यो पनि काम तपाईँकै हो आजलाई त्यति नै
1: कार्यक्रम ब्लेसिङ आवर आशिषको समयको बाँकी अंश भोलि यसै समय लिएर आउनेछौ कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसका लागि हाम्रो टेलिफोन नम्बर 01-55-91-865 सम्पर्क गर्न सक्नुहुनेछ हवस् त आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस् तपाईँको दिन आशिषमय बनोस् जय मसीह
2: God, we praise you. Lord, we praise you. We praise you. We praise you. We praise you. We praise you. We praise you. तपाईँले हाम्रो गोठालो हुनुहुन्छ अनि हामी तपाईँको नाउँलाई धन्यको भन्दछौँ यो होवे मेरो गोठालो हुनुहुन्छ मलाई केही कुराको खर्ची हुँदैन उहाँले मलाई हरियो खड्कामा लेख्छौँ

सम्पूर्ण श्रोता जय मसी नमस्कार। सारा मिनिस्ट्रीज नेपाल को प्रस्तुति कार्यक्रम सफल यात्रा लिएर अब सुतेज रूप का फिर यहां को रेडियो सेट में आई सकते श्रोता यहां कार्यक्रम सुनेर हमारा साथ दिने भन्ने आशा करते आज को इस कार्यक्रम में यहां हृदयदेखि स्वागत करते प्रार्थना बाट आज को कार्यक्रम अगाड़ी बढ़ा चाहूँ। श्रोता तक चाहू एक शांत भर म संगसंगे प्रार्थना में परमेश्वर को सहायता मांगने सर्वशक्तिमान परमेश्वर पिता तपाईलाई धन्यवाद स्तुति महिमा प्रशंसा गर्दछु। प्रभु तपाईको नाम अति उच्च छ, तपाईको नाम महान छ। प्रभु तपाई बाटो सत्य र जीवन तपाई हुनुहुन्छ, संसारको ज्योति तपाई हुनुहुन्छ, चट्टान तपाई हुनुहुन्छ। प्रभु तपाईसँग विन्ती प्रार्थना गर्छु आजको यो दिन यो समयमा प्रभु यस कार्यक्रम सफल यात्रालाई तपाईले आशिष दिनुहोस्। म प्रस्तुता अनि सम्पूर्ण श्रोतालाई तपाई प्रभुको पवित्र आत्माको सहायता दिनुहोस् ताकि हामी यो कार्यक्रमबाट आशिषित हुन सकौं, हामी आत्मिक रूपमा वृद्धि हुन सकौं, तपाई परमेश्वरको नजिक हुन सकौं। प्रभु सुरुदेखि अन्तसम्म तपाईँले चलाउनुहोस्, आशिष दिनुहोस्, धन्यवाद महिमा लिनुहोस्। सबै बिन्ती प्रार्थना गर्छु प्यारो यीशु प्रभुको नाममा, आमेन आमेन आमेन। श्रोता अब कार्यक्रममा पालो भएको छ एउटा मिठो सुमधुर भजन सुन्ने, यो सुमधुर भजन

आदरणीय श्रोता यो मिठो सुमधुर भजन पछि यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। श्रोता तपाईँहरूले यो कार्यक्रमलाई सोधेको आकर्षणमा सुन्नुभयो र सुनेर हामीलाई तपाईँका जिज्ञासा प्रतिक्रिया दिनुभयो भने यसले हामीलाई हौसला नै दिनेछ। यहाँको जीवन सफल रहोस् भन्ने हाम्रो प्रार्थना छ। परमेश्वर पनि यही चाहनुहुन्छ, उहाँको प्रतिज्ञा पनि यही छ कि सबै मानिसहरूले उन्नति गरून्, सफल रहन्, समृद्ध हो। यसै सन्दर्भमा हामी विभिन्न विषयवस्तुमा धर्मशास्त्रबाट यहाँहरूको लागि सन्देश ल्याउने गर्दछ र अब पालो भएको छ परमेश्वरको वचनबाट आत्मिक सन्देश सुन्ने र श्रोता यो सन्देश तपाईँहरूको लागि। आज म यस सन्देशमा बाइबल धर्मशास्त्रबाट मत्ती रचित सुसमाचार 6:25-34 खण्ड पढेर शुरू गर्नेछु। यहाँ यसरी लेखिएको छ, म यो खण्ड सबैको लागि पढ्नेछु। यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउला के पिउला भनी आफ्नो प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगा फाटा भन्दा उत्तम होइन? आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन् र तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। त्यो तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ र तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगा फाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फुललाई हेर कि कसरी बढ्दछन्, तिमीले न परिश्रम गर्दछन् न भागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये एउटा जति आवश्यक थिएनन्। आज हुने र भोलि अगेनमा फालिने घाँसलाई परमेश्वरले यसरी पैराउनुहुन्छ भने ए अल्पविश्वासी हो, कि तिमीहरूलाई झन बढी उहाँले पैराउनु हुने छैन र यसकारण के खाउला के पिउला के पहिरौला भनेर फिक्री नगर। किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। हामी परमेश्वरले यो वचन पढाएर सुनाइमा हामी सबैलाई आशिष दिनुभएको होस्। श्रोता आजको यो खण्डबाट वचनको विषय छ चिन्ताको लागि उपचार द क्योर फर एन्जाइटी। चिन्ताको उपचार सामान्यतः परमेश्वर के चाहनुहुन्छ त्यसको खोजी गर्नु अनि तपाईँको हेरचाह उहाँलाई गर्न दिनु हो। सजिलो उपाय श्रोता, यो चिन्ता छिट्री विभिन्न कुराहरूले आउँदछ जसले हामीलाई रोगी बनाउँदछ, जसले हामीलाई थकित बनाउँदछ, जसले हामीलाई कमजोर बनाउँदछ। यतिसम्म कि चिन्ताले गर्दा मान्छेहरू डिप्रेसनमा जान्छन् र उनीहरू मन बिमारी भएर अन्तिममा उनी कतिजनाले त कुनै आशा नदेखेर कुनै भविष्य नदेखेर कुनै उपाय बाटो नदेखेर उनीहरूले आफूलाई खतम पनि गर्दछन्। तर हाम्रो लागि यहाँनिर उपचार छ। यदि तपाईँको निराश हुनुहुन्छ, कुनै उपाय देख्नु भएको छैन भने निराश नहुनुहोस्, तपाईँको लागि पनि आशा छ। त्यो चिन्ताको उपचार छ। संसारले कतिचोटि नसक्ने विज्ञानले नसक्ने कुरा पनि सम्भव छ। जुन कुरा मानिसमा असम्भव छ त्यो कुरा स्वर्ग र पृथ्वी सृष्टि गर्नु तपाईँले मेरो सृष्टिकर्ता परमेश्वरमा सम्भव छ। यहाँ यो चिन्ता भन्ने कुरालाई एउटा डिक्सनरीमा यसरी लेखिएको छ, चिन्ता मस्तिष्कमा आउने एउटा असजिलोपन हो, असजिलो प्रकारको अनुभूति हो जसले चाहिँ डर अनिश्चितता कारण बन्दछ। अनि एकजना व्यक्ति डाक्टर चार्ल्स धनीले एकपटक यसरी भन्नुभयो, चिन्ताले हाम्रा शरीरका नसाहरू रक्त संचारका सिस्टम छ त्यो सबैलाई यसले प्रभाव पार्दछ अनि जसले चाहिँ धेरै काम गराएबाट मृत्युमा पुर्याउँदछ। उहाँले भन्नुहुन्छ, मैले धेरै काम गरेर मरेका मान्छेहरूको बारेमा सुनेको छैन तर मैले धेरै मान्छेहरू शंका आशंका चिन्ता र फिक्रीले मरेको चाहिँ सुनेको छु। बाइबलमा पनि हामी देख्छौँ उदाहरणको लागि युदा इस्करियोतले, युदा इस्करियोतले संसारको मुक्तिदाता यीशु प्रभुलाई उसले धोका दियो, उसले
लोभले लालचले गर्दा बेचिदियो अनि पछि उसले जब महसुस गर्यो त्यति बेला ऊ फर्केर पछता गरेर आउन सकेन। उसलाई चिन्ताले ग्रस्त पार्यो, उसलाई मनमा अशान्ति भयो अनि ऊ गएर आफै आत्महत्या गरेर मर्यो। हामी देख्छौँ मार्था अननीय र सफुरा जसले चिन्ता गरे, जुन चिन्ताले उनीहरूलाई अविश्वासी बनायो, कमजोर बनायो, उनीहरूले पनि त्यसको परिणाम भोग्नु पर्यो। यो मत्तीको सुसमाचार एउटा यस्तो व्यक्तिले कोहीबाट प्रकाशमा लेख्यो जो चाहिँ बाँसु उठाउने व्यक्ति थियो, कर उठाउने, राजस्व उठाउने व्यक्ति थियो। उनलाई केही कुराको कमी थिएन, अभाव थिएन। तर उनले जब प्रभुलाई भेटे, जब उनी प्रभुको पछि लागे, प्रभुलाई उनले आफ्नो जीवनको प्रभु र मुक्तिदाता अनि गुरु बनाए, त्यसपछि उनले प्रभुले गर्नुभएका कामहरू स्वर्ग राज्यको बारेमा उनले लेखेको हामी देख्छौँ। अनि यसको सन्देश चाहिँ के हो भने परमेश्वरको राज्य, आज हामी संसारमा राज्यहरू देख्छौँ, जुन राज्यहरू छरित छन्, जुन राज्यहरू एक आपसमा लड्छन्, कहिले विभाजित हुन्छन्, र परमेश्वरको राज्य सदा रहन्छ, अनन्तसम्म रहन्छ, त्यो विभाजित हुँदैन। त्यहाँनिर लडाईँ झगडा अशान्ति अन्याय अत्याचार हुँदैन, जहाँ प्रभु परमेश्वर स्वयं हुनुहुन्छ। त्यो राज्यको बारेमा यो पुस्तक मत्तीको सुसमाचारले कुरा गर्दछ। यहाँनिर तपाईँ र मैले आज भोलि के को चिन्ता गरिरहेका छौँ त्यो कुरालाई यो खण्डले बताउँदछ। यस खण्डबाट यीशुले हामीलाई दिनुभएका केही शिक्षाहरू जसले हामीलाई चिन्ता फेक्रीमाथि विजयी हुन मदत गर्छन्। श्रोता, आज यो खण्ड पढ्दै गर्दा तपाईँहरू मैले केही शिक्षाहरू हामी यीशु प्रभुबाट लिन सक्छौ, जसले हामीलाई हाम्रा चिन्ता फेक्रीमाथि विजयी गर्नको लागि मदत गर्दछ। त्यसैले पहिलो कुरा चाहिँ बुझ्नुहोस् कि चिन्ता फेक्रीले कुनै कुराको परिवर्तन गर्ने छैन। तपाईँहरू मैले चिन्ता गरेर कुनै प्रकारको चमत्कारिक रूपमा कुनै समस्या समाधान हुँदैन, हल हुँदैन, झन् त्यो समस्या ग्रस्त भएर जान्छ, गहिरिएर जान्छ, अन्तर्गत त्यसले नाश नपुर्याउँछ अथवा पतन गराउँछ। हो, यसले त्यो बदल्दैन, बरु हाम्रो दैनिकीमा आवश्यक प्रकारको दबाब आउँछ। त्यसैले एकजना बबु भन्ने व्यक्तिले यसरी गीत गाउनु भयो, इन एभ्री लाइफ वी हेभ सम ट्रबल बट वेन यु वरी यु मेक इट डबल, डोन्ट वरी बी ह्याप्पी। त्यसले उहाँले के भन्नुहुन्छ भने हरेकको जीवनमा कष्टहरू छ, तर जब तपाईँले चिन्ता गर्नुहुन्छ अनि त्यो चिन्ताले त्यो तपाईँसँग भइराखेको समस्या भन्दा पनि दोब्बर बनाउँछ। अब यो भनेपछि तपाईँहरू मैले बुझ्छन्, त्यसैले उहाँले भन्नुहुन्छ चिन्ता नगर्नुहोस् तर खुसी हुनुहोस्। त्यसैले चिन्ता गरेर केही हासिल हुँदैन, बरु चिन्ता गर्नुको सट्टा हाम्रो चिन्ता छेत्रीलाई विश्वासमा बदली दिनुहोस् भने परमेश्वरसँग प्रार्थना गर्नुहोस्। यो चाहिँ महत्वपूर्ण उपचार हो, महत्वपूर्ण उपाय हो हाम्रो लागि परमेश्वरले राख्नु भएको प्रार्थना। हामी परमेश्वरसँग कुरा गर्न सक्छौँ, त्यसलाई भन्न सक्छौँ हाम्रो समस्या, हाम्रो खाँचो। दोस्रो चाहिँ विश्वास गर्नुहोस् कि परमेश्वरले तपाईँको खाँचोहरूको हेरचाह गर्नुहुनेछ। यहाँनिर बत्तीस पदमा लेखिएको छ, तपाईँको स्वर्गीय पिताले तपाईँका आवश्यकताहरू जान्नुहुन्छ। पाँचो बुवाको एउटा हेरचाह गर्ने हृदय हामी देख्छौँ, स्वर्गीय पिताको तपाईँप्रतिको वास्ता, तपाईँप्रतिको माया, तपाईँप्रतिको करुणा, तपाईँलाई उहाँले अत्यन्त प्रेम गर्नुहुन्छ, ताकि तपाईँ नाश नहोस् तर तपाईँले जीवन पाओस् भनेर, तपाईँ निराश भएर नजाओस् तर तपाईँ साहस प्रतिले खडा हुन सकोस् भनेर, तपाईँ विजयी हुन सकोस् भनेर परमेश्वर तपाईँलाई यहाँनिर हेर्नुहुन्छ। अनि छब्बीस करोड देख्यो भने यहाँनिर उहाँले एउटा उदाहरण दिनुहुन्छ, चराहरू, आकाशका चरा चुरुङ्गीलाई लिएर यिनीहरूले न त बिउ छर्छन्, न अन्न पटनी गर्छन्, न भुकारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई पाउनुहुन्छ। के तिनीहरू तिनीहरूभन्दा बढी मूल्यवान छैन र पक्कै पनि तपाईँहरूमा चरा चुरुङ्गीहरूभन्दा अरू अन्य पशु प्राणी भन्दा बहुमूल्य छन्। परमेश्वरले मानव जातिलाई उहाँको आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा बनाउनु भयो र उहाँले सबै अधिकारहरू दिनुभएको छ। उहाँको दृष्टिमा मानव जाति मूल्यवान छ। परमेश्वरले हाम्रा खाँचोहरू जान्नु मात्र हुन्न, त्योभन्दा बढ्दा तिनीहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वरले हाम्रो खाँचो जानेर चुपचाप बस्नुहुन्न, तर उहाँले चाहिँ हेरचाह गर्नुहुन्छ। त्यो खाँचोको खाँचोलाई कसरी सुल्झाउने, कसरी त्यसलाई समाधान गर्ने, विकास दिने भनेर उहाँले त्यसको हेरचाह गर्नुहुन्छ। परमेश्वर चाहिँ त्यस्तो हृदयको हुनुहुन्छ।
हामी यहाँ देख्छौँ दोस्रो राजा 8:1-6 हेर्यो भने यहाँनिर एकजना विधवा छिन् जसको एउटा छोरो छ। उनीसँग खानेकुरा केही पनि छैन अनि उनको छोरो मर्न लागेको छ र अनि त्यहाँनिर परमेश्वरका जनलाई उनले भेट्छन् अनि परमेश्वरका जनले उनलाई त्यहाँनिर सहायता गरेको हामी देख्छौँ। उनीहरूको लागि त्यहाँ खानेकुरा जुटाएको हामी देख्छौँ। परमेश्वरले त्यहाँनिर प्रशस्त उनीहरूको हेरचाह गर्नुभयो। आज तपाईँ जहाँ हुनुहुन्छ जस्तो हालतमा हुनुहुन्छ परमेश्वर देख्नु भएको छ। तपाईँको वास्तविक खाँचो के हो, के कुराले तपाईँलाई चिन्तित बनाएको छ, दुखित बनाएको छ, गलाएको छ, थकाएको छ, त्यो कुरा परमेश्वर जान्नुहुन्छ। अनि त्यो कुराबाट तपाईँलाई मुक्त गर्न चाहनुहुन्छ कि तपाईँ आफ्नो जीवन, आफ्नो चिन्तापिति, आफ्नो खाँचो, आफ्नो परिस्थिति परमेश्वरलाई दिन तयार हुनुहुन्छ। त्यसको कुरा परमेश्वरलाई पहिला खोज्नुहोस्। यहाँनिर 33 हामी देख्छौँ यहाँ भनिएको छ, तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिनीहरूका निम्ति अपिनेछ। परमेश्वरको राज्य र धार्मिकता पहिला खोज्नुहोस्। यो एकदम राम्रो नीति हो, पालना गर्नको निम्ति उपयुक्त छ, उत्तम छ। जसले यो पालना गर्दछन्, जसले यो नीतिलाई बुझ्दछ, तिनीहरूले कहिले पछुताउनु पर्दैन, तिनीहरूले कहिले पनि हरेस खानु पर्दैन। तिनीहरू परमेश्वरको राज्यको सन्तुष्ट, सबल, शान्तिप्रिय नमुनाको व्यक्ति, उदाहरणीय व्यक्ति हुन सक्दछ। यसुको शिक्षा मान्दा हामी चिन्तामाथि युद्ध जित्न सक्छ। उहाँमाथिको भरोसाले हामीलाई सबै चुनौतीहरूमा स्थिर रहन सहायता गर्नेछ। यसुमाथिको भरोसाले, परमेश्वरको वचनहरूको जाँचेको भरोसाले हामीलाई सबै चुनौतीहरूमा

आजमा परमेश्वरमा तपाईँको आशालाई अमार्नुहोस्। परमेश्वरमा जुन तपाईँको आशा छ त्यसलाई जीवित राख्नुहोस्, त्यसलाई रोक्न नदिनुहोस्, त्यसलाई विचलित हुन नदिनुहोस्। परमेश्वरले तपाईँको ख्याल गर्नुहुन्छ। चौथो कुरा, आजको निम्ति परमेश्वरको अनुग्रहमा जोड़ दिनुहोस्। भोलिको कुरा परमेश्वरलाई छोड़ दिनुहोस्, तर आज तपाईँ जो हुनुहुन्छ त्यहाँ परमेश्वरको अनुग्रह आशा गर्नुहोस्। परमेश्वरको अनुग्रहलाई पर्खनुहोस्। 34 पदमा हेर्नु त यही भनिएको छ, त्यसकारण भोलिको निम्ति खेती नगर, किनकि भोलिको दिनले आफ्नो खेती आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ, किनकि भोलिले आफ्नो खेती आफै गर्नेछ। त्यसको मतलब दुःख हुँदै हुँदैन भनेको होइन। हुन्छ, यो 16:33 यीशुले भन्नुभयो, हामीलाई दुःख र कष्ट हुनेछ, तर परमेश्वरले हामीलाई अनुग्रह गर्नुहुन्छ। यो दुःख र कष्ट उहाँले हामीलाई सहायता गर्नुहुन्छ, मदत गर्नुहुन्छ। बिलाप 3:22-23 त्यहाँनिर पढ्यौँ भने देख्छौ, म एकचोटि पढ्न चाहन्छु। बिलापको पुस्तक त्यो पुरानो नियममा छ, बिलापको 3:22-23 चाहिँ लेखिएको छ, म सबै श्रोताको लागि पढ्नेछु। चारमा मानिसहरू भेला भए चाहिँ तपाईँले मेरा शत्रुहरूलाई मेरा चारैतिरबाट जम्मा गर्नुभयो, परमप्रभुको रिसको दिनमा न त कोही उम्कन पायो न कोही बाँच्यो। मैले हुर्काएर बढाएकाहरूलाई मेरो शत्रुले नाश गरिदिएको छ। त्यहाँनिर हामी देख्छौ कि हरेक बिहान हरेक कुराहरू चाहिँ नयाँ हुनेछन्। उहाँले सबै चिन्ता पेत्रीहरूलाई लिनुहुन्छ। त्यसैले आदरणीय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सफल यात्रा। तपाईँको सफलताको